0: एउटा रत्न कवच पाउँछ हामीसँग, त्यो रत्न कवच नानीको लागि लगाइदिनु पर्छ, म बरु लिएर आइदिन्छु, तपाईँ आउनु हेर एकचोटि अभिभावक लिएर बुवा आमा कहिले लिएर आउनु होला है, अनि त्यसपछि रत्न कवच लगाइदिइसकेपछि पेटको रोग पनि सन्चो हुन्छ, राम्रो हुन्छ, औषधि गरेपछि औषधि लाग्छ, नभए अहिले औषधि खायो भने लाग्दै लाग्दैन, सन्चै हुँदैन क्या, यो ग्रहले गर्दाखेरि भएको हो। अहिलेलाई संकटा भन्ने ग्रह छ, अर्को सूर्य
1: एउटा
0: रत्न कवच पाउँछ, तातोबाट जस्तै आगोबाट बिजुलीबाट तातो तेल तातो पानीहरूबाट अलिक टाढा राख्नु, नानीलाई यसले पोल्न सक्छ है, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिक छ। पढाइमा नानीको लागि मध्यम खालको हुन्छ, अलि धेरै मिहिनेत चाहिँ गराउनुपर्छ पढाइको लागि नानीको, अरू त चिन्ता गर्नु पर्दैन, अरू त सबै कुरा ठिकै राम्रो देखिन्छ है। केही पनि हुँदैन, आठ महिनामा नउम्री नहुने हो, केही हुँदैन है। अब यिनको लागि यो पेटको लागि चाहिँ अलिकति विशेष ख्याल गर्नु है तपाईँले, फेरि समस्या हुन्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो। हामी गोर्खा आउने भनेको सबैलाई थाहा पाउनु भएको रहेछ, अब सबैजना कतिजना आउनुहुन्छ, नाम त धेरैले टिपाउनु भएको छ, फेरि क्या दिउँसो फोन गर्नुहुन्छ अनि यो नामबाट म आउँछु हेरौँलाई, नाम लेखिदिनुहोस् है मेरो भन्नुहुन्छ, फोन गर्नुहुन्छ यही कार्यक्रमकै नम्बरमा फोन गरेर, धेरैले नाम चाहिँ टिपाउनु भएको छ र उहाँहरू आउनुहुन्छ। उहाँ आयो भने नाम टिपायो भने फाइदा के हुन्छ भन्दा, नाम चाहिँ नटिपाए पनि हेराउनु चाहिँ पाइन्छ, नाम नटिपाइकन आउनुभयो भने लाइनमा बस्नुपर्छ, नाम टिपाउनु भयो भने चाहिँ तपाईँको चाहिँ आउनु बित्तिकै ठ्याक्कै हेराउन पाइन्छ क्या, लाइन बस्नु पर्दैन, अनि नाम टिपाउनको लागि फेरि पैसा लाग्दैन नि, फेरि निशुल्क हो क्या, बुझ्नुभयो, नाम टिपाउनलाई पैसा लाग्छ कि भनेर डराउनु भएको होला, पैसा लाग्दैन, उही फोन गर्दाखेरि अब पैसा लाग्ने कुरा छुट्टी हो, एक दुई रुपियाँ नभए पैसा लाग्दैन है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ, कहाँ को बोल्दै हुनुहुन्छ, नमस्ते
2: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ,
2: हजुर म सुनौलबाट राधे राधे,
0: राधे राधे, सुनौलबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम,
2: मेरो मनमाया गुरुङ,
0: मनमाया गुरुङ सुनौलबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ मनमायाजीले,
2: मैले छोरीको विषयमा,
0: छोरीको जन्ममिति पनि भन्नुहोस् त कति हो,
2: मेरो छोरीको नाम, मेरो छोरीको जन्ममिति 2049 साल,
0: 49
2: पुसको 16 गते,
0: पुसको 16 गते, जन्मेको समय पनि भन्नुहोस् त,
2: जन्मेको समय 8 बजेदेखि 9 बजेसम्म, गुरुजी
0: हो ठ्याक्कै थाहा छैन,
2: हजुर
0: ल सुन्नुहोस् है त, कुन जिल्लामा जन्मेको हो, यहीँ सुनौलमै, परासीमै जन्मियो हो, नवलपरासीमा,
2: हजुर
0: तपाईँकोतिर त परासी मात्रै भन्नुहुन्छ क्या कि नवलपरासी भन्नुहुन्छ,
2: नवलपरासी
0: 2049 साल पुष शुक्ल पक्षको बिहिबार अष्टमी तिथिमा जन्म मीन राशि, नाम झरना भन्ने नाम आउँदो रहेछ, यिनको झरना अलि रिसाउने स्वभावकी छिन्, विवाहमा समस्या छ यो नानीको,
2: हजुर
0: विवाहमा समस्या छ यो नानीको क्या, बुझ्नुभयो,
2: समस्या त भइसक्यो, हजुर
0: भइसक्यो,
2: हजुर
0: अब एकदम नानीलाई छिटो भन्दा छिटो यो रत्न कवच लगाइदिनु माङ्गलिकको है,
2: हजुर
0: नभए विवाहमा सधैँभरि धोका खाने, सधैँभरि दुःख हुने, अनि विवाह सफल नहुने, बाधा रोकावटहरू आइराख्ने हो, यस्तो यस्तो ग्रहहरू चल्छ, त्यही भएर एकदम ख्याल गर्नु पर्यो तपाईँले है, मंगलबारको दिन नानीलाई भन्नु, मंगलबारको दिन चोखो खाने, मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, शाकाहारी भोजन गर्ने पनि भन्नु है नानीलाई, अनि अरू त कुरा त ठिकै छ, त्यस्तो नराम्रो छैन, यिनको नराम्रो विवाह हो, विदेश पनि राम्रो छ, सरकारी जागिरी सरकारी क्षेत्र पनि राम्रै छ, यिनको समस्या के छ त भन्नुहोस्, मैले समस्या ठ्याक्कै भन्ने एउटा,
2: हजुर समस्या आमासँग कस्तो सम्बन्ध हो, अनि अब आउने ऊ के हुन्छ भनेर हो,
0: आमासँग सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो पनि होइन, अब यिनी अलिकति रिसाउँछन् क्या, हो कि होइन भन्नु त,
2: रिस त नाकको टुप्पामै
0: हो, यिनलाई रिस अब यस्तो छ, फेरि उयो मनको चाहिँ सफा, मुखको चाहिँ छुच्चो,
2: हजुर
0: मनको सफा,
2: अब हजुर अब यसले बिहा गर्दा राम्रो हो कि अब विदेश विदेश गएर कमाउने राम्रो हो कि कसो र
0: यस्तो हो नि विवाह त गर्नु परिहाल्छ अब यतिकै जीवन कटाउनु त गाह्रो होला साथीलाई चाहिएला होइन अब विवाह गर्नु मात्रै ठुलो कुरो होइन नि त विवाह सफल हुनु पर्यो त्यसको लागि रत्न कवच पाउँछ हामीसँग
2: हजुर
0: फोन गरेर अर्डर गर्नु दिउँसो दस बजेतिर साढे 10 बजेतिर फोन गरेर अर्डर गर्नु अनि त्यसपछि अर्डर गर्नुभयो भने म यहाँ बनाएर पठाइदिन्छु नानीलाई लगाइदिनु त्यसपछि विवाह राम्रो हुन्छ सबै थोक राम्रो हो विवाह राम्रो भएपछि घर परिवार राम्रो भएपछि सबै थोक राम्रो हो कि होइन सफल हुनको लागि रत्न कवच लाएर मात्र विवाह गर्नु पर्यो
2: हजुर आज बेसरी कतिमा फोन लायो गुरुजी बेसरी खुसी लायो राधे राधे गुरुजीलाई
0: राधे राधे तपाईँलाई राधे राधे
2: अब फेरि छोरा छोरीहरूको हेर्न साह्रोको नि
0: दिनदिनै सुन्नुहुन्छ कार्यक्रम
2: ए दिनदिनै नि गुरुजी हजुरको जहिलेदेखि सुरु भयो त्यहाँदेखि त म त छोडेकै छैन
0: राम्रो लाग्छ भनेपछि
2: एकदम राम्रो हो नि गुरुजी
0: ओल्लो घर पल्लो घर छर छिमेक सबैले भन्नुहोस् है र यस्तो कार्यक्रम आउँदा सुन्नुपर्छ फोन गरेर हेरिदिनुहुन्छ भन्नु है
2: हुन्छ हुन्छ
0: पैसा लाग्दैन नि हेराएको
2: हजुर यो हाम्रो टोलमा त सबैले भने नि भयो
0: हो यो अहिले हेराएको पैसा त तिर्नु भएन नि
2: पैसा तिरेन नि गुरुजी
0: त्यही त नि फोनमा जति लाग्यो त्यति हो कि होइन
2: हजुर
0: फेरि कसै कसैले के भन्नुहुँदो रहेछ भने गुरुले चाहिँ पैसा लिएर हेरिदिनुहुन्छ है क्या हो अनि हाम्रो त फोन लाग्दैन पैसा तिरेको मान्छेको मात्रै फोन लाग्छ है क्या हो भन्नुहुन्छ क्या दिउँसो फोन गरेर मलाई
2: त्यही
0: त पैसा त तिर्नु परेको छैन नि गुरुबालाई त्यही त नि हस् हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो सुनौलबाट फोन गर्नुभएको थियो छोरीको विषयमा धेरै पछि फोन लाग्यो खुसी लाग्यो भन्दा खुसी हुँदै जानुभयो माताजी तपाईँहरू यसरी खुसी भइदिनु भयो भने मलाई पनि खुसी लाग्छ है त्यही भएर तपाईँले कार्यक्रममा पैसा तिर्नेको गुरु तिर्नेको मात्रै फोन लाग्छ होला भन्नुहुन्छ होला त्यस्तो होइन नि फेरि गलत सोच्नु भएको छ पैसा तिर्नेको मात्रै पैसा तिर्नै पर्दैन यहाँ त उयो फोनमा 5-10 रुपियाँ फोनमा तपाईँको रिचार्ज काट्छ होला मसँग बोल्दाखेरि चाहिँ होइन नभए पैसा लाग्दैन निशुल्क फ्रीमा हेर्न पाउनु भएको छ है तपाईँले फोन गर्दाखेरि चाहिँ साल महिना गते र समय चाहिँ तपाईँले मलाई ठ्याक्क दिनुपर्छ है साल महिना गते समय ठ्याक्क दिनुभयो भने ठ्याक्क म हेरिदिन्छु फरक पर्दैन।

0: तपाईँले ठ्याक्का दिनुभयो भने मिलिहाल्छ, कुरा फरक पर्दैन। अब तपाईँको जन्मेको समय अलिकति तलमाथि पढ्नु भयो भने म मिलाउँछु, फेरि मिलाइहाल्छु कि म यहाँबाट, बुझ्नुभयो नि? त्यो भएर एकदम ख्याल गर्नु होला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ? पार्वतीजी हेटौँडाबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ हेटौँडातिर? नियमित सुन्नुहुन्छ। अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त? छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2078 साल 5 महिना 15 गते
0: भदौको 15 गते हो। समय भन्नुहोस् त? दिउँसोको 12:50
1: जन्मस्थान चितवनै हो।
0: जन्मस्थान चितवनै हो, ल सुन्नुहोस् है त। 2078 साल भाद्र कृष्ण पक्षको मंगलबार 9 मई तिथिमा जन्म वृष राशि, अनि मृग शिराको प्रथम स्वरूप नाम आउँदो रहेछ बाबुको वेद प्रसाद भन्ने नाम आउँदो रहेछ। मध्यनाडी देवगण परेको छ। के नाम राख्नु भएको छ? नारायणमा थाहा छ?
1: केदारनाथ विश्वनाथ भए नि हुन्छ, वेदनाथ भए नि हुन्छ।
0: होइन होइन, दुईटा भनेर विश्वनाथ र वेदनाथ फरक परिहाल्छ। अरू केही नसोच्नुहोस्, समय यही हो भने कसैले भनेको कुरा नमान्नुहोस्। नाम आउँछ वेद प्रसाद, है? नाम आउँछ वेद प्रसाद, पछि चिना बनाउनु भएको छैन होला तपाईँ त्यसो भए? चिना बनाउनु भयो भने नाम नि वेद प्रसाद नै नाम आउँछ, वृष राशि पर्छ है। मध्यनाडी देवगण परेको छ बाबुको, घातकमा तिथिहरू पञ्चमी दशमी पूर्णिमा घातक छ, शनिबार पनि घातक हुन्छ, अनि नम्बरमा 2 नम्बर घातक राशिमा सिंह राशि घातक हुन्छ। बाबुको लागि चाहिँ अलि छिटो छिटो रिसाउने अनि छिटो खुसी हुने बानी रहेछ, मन चञ्चल चञ्चल मन रहेछ बाबुको। अनि यो बाबुलाई चाहिँ चन्द्र ग्रहणको योग बनेको छ, पेटमा अलिकति समस्या होला, टाउकोमा आँखामा अलिकति समस्या होला, विशेष ख्याल गर्नुपर्छ। सरकारी जागिर खानलाई असाध्यै राम्रो, आर्मी पुलिसमा भर्ती हुनलाई ठूलो अवसर बन्ने ग्रह छ। पढाइमा चाहिँ अलिकति धेरै मिहिनेत गर्नुपर्छ बाबुलाई, होइन? अरू त्यस्तो चिन्ता गर्नु पर्दैन। अहिले ग्रह तपाईँको बाबुलाई चलिआएको छ संकटा, र अर्को राहु भन्ने ग्रह चल्न आँटेको छ अब है। राहु र संकटा चल्न आँटेको छ, अहिले संकटा चलिराखेको छ, भदौ पछि अनि त्यसपछि राहु भन्ने ग्रह पनि चल्न खोज्छ। त्यो राहुको र संकटाको भदौ पछि कार्तिकमा दशाको शान्ति गरिदिनुपर्छ तपाईँले है। कार्तिकमा दशाको शान्ति सोचेर गराइदिनुहोस्। पछि विवाहको लागि चाहिँ व्रतबन्ध गरिसकेपछि एउटा आँखसँग विवाह गराउनुहोस् है। अनि त्यसपछि अन्तर्जातीय विवाहहरू हुँदैन। बाबुको अलिकति आफूभन्दा 1 महिना 1.5 महिना जेठी केटीसँग विवाह गरे पनि राम्रो हुन्छ भविष्यको लागि, दाम्पत्य बिग्रिँदैन भन्ने कुराहरू। अरू त्यस्तो नराम्रो देखिनँ मैले, त राम्रै देखेँ त। लागेर हो नि त विचारालाई
1: यो के गरी
0: शान्ति गर्नु भएको होइन, ग्रह शान्ति त्यही भएर एकचोटि ग्रह शान्ति गराइदिनुहोस् त संकटाको राहुको।
1: संकटा राहुको ग्रह शान्ति गरिदिनु
0: गरिदिनुहोस्। यदि गरिसकेपछि संकटा राहुको ग्रह शान्ति गरेपछि 3 हप्तापछि सन्चो हुन थाल्छ, राम्रो हुन्छ। त्यति गर्दा पनि भएन भने एउटा राहु केतु रत्न कवच पाउँछ हामीसँग, त्यो लगाइदिनु भयो भने 70% ग्यारेन्टी राम्रो भइहाल्छ, चिन्ता नगर्नु है।
1: पहिला
0: होइन, यस्तो हुन्छ नियममा त पहिला रत्न कवच लगाउने अनि त्यसपछि शान्ति गर्ने हो, होइन? नभए चाहिँ तपाईँले पहिला शान्ति गरे पनि हुन्छ, रत्न कवच लगाउनुहोस् बेस्ट, राम्रो चाहिँ। अब निकै समस्या छ भने चाहिँ रत्न कवच पहिला लगाएर दशाको शान्ति, अहिले रत्न कवच लगाउनुहोस् होइन, अनि कार्तिक महिनामा दशाको शान्ति गर्नु। रत्न कवच लगाउनु भयो भने 70% राम्रो चाहिँ हुन्छ होइन, अनि त्यसपछि ग्रह शान्ति गर्नु भने पुरा छ्याङ्ग हुन्छ, सधैँभरिको लागि ढुक्क हुन्छ। ग्रह शान्ति मात्रै गर्नुभयो भने केही समयको लागि हुन्छ, फेरि त्यो समस्या ऊ आइहाल्छ के, त्यो गर्नुपर्छ। अलिकति सपना पनि नराम्रो नराम्रो सपनाहरू आउँछ बाबुलाई, सर्पहरू आउने होइन, लडेको उडेको खोलाले बगाउन खोजेको यस्तो सपनाहरू आउने गर्छ, हो त्यसलाई पनि यसले राम्रो गराउँछ, समस्या आउँदैन। पेटमा अलिकति समस्या, पानीहरू पिलाउने गर्नुहोस् राम्रो हुन्छ है।
1: पेटमा त समस्या भइरहने,
0: हजुर, पानीहरू पिलाउनुहोस्, चिन्ता नगर्नुहोस् राम्रो हुन्छ, सागपात खुवाउनुहोस् है। रत्न कवच पहिला सुरुमा रत्न कवच अर्डर गर्नु, म बनाएर पठाइदिउँला बरु होइन, त्यसको लागि चाहिँ 10 बजीतिर फोन गर्नु है त।
1: अनि आमा बुवा

0: मनलाई कस्तो हुन्छ के गर्छ,
1: राम्रो छ बुवासँग त्यति ग्रह नमिल्ला पछि तपाईँसँग मिल्छ राम्रो हुन्छ, छोराको भविष्य राम्रो छ त्यस्तो नराम्रो छैन, ग्रह नराम्रो चलेर मात्रै त्यस्तो भएको हो
0: हामी छातीको खोकी चाँडो तिन महिना चाँडो विषय हुने केही गर्दा विषय राख्नु
1: यस्तो हुन्छ क्या, सन्चो हुन्छ नातिनु, रत्न कवच एउटा एकचोटि लगाइदिनु होइन, रत्न कवचलाई दिउँसो 10 बजीतिर फोन गर्नु मलाई, म बनाएर तपाईँलाई घरै ल्याइदिउँला बरु होइन, तपाईँले त्यो लगाउनु, लगाएपछि राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन क्या है, हजुर केही चिन्ता गर्नु पर्दैन, ठिक छ है। उहाँले फोन गर्नुभएको थियो, हेरोनाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ भन्दै आजको राशि कार्यक्रम ज्योति वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इशारा भइराखेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु, तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। सर्वोच्चले मागेपछि बारले पठायो 4 एमिकस क्युरी दुर्बे हात्तीको दारा काटेर रेडियो कलर जडान। इन्धनको भाव यथावत, देशका विभिन्न स्थानमा आज भारी वर्षाको पूर्वानुमान। सामाजिक सुरक्षा भत्ता सम्बन्धी फैलिएको भ्रामक हल्लापछि नलाग्न रोल्पा नगरपालिकाको आग्रह। रोल्पा जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङमा युवा रेडक्रस सोसाइटी परिषद गठन। दाङ वासङको निर्वाचन असोज 10 दाङको बंगला चुलीमा खुल्ला महिला तथा पुरूष भलिबल प्रतियोगिता शुरू। र ओमानको तटमा जहाजमा आक्रमण हुँदा बेपत्ता भारतीय नागरिकको मृत्यु भएको पुष्टि। इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने।
1: अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 318
2: 9895 14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। सर्वोच्चले मागेपछि बारले पठायो 4 एमिकस क्युरी सम्बन्धी प्रसंगबाट। सर्वोच्च अदालतको आदेश अनुसार सम्पत्ति छानबिन आयोग विरूद्धको रिट निवेदनमा नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले 2-2 एमिकस क्युरी अदालतको सहयोग गी सिफारिश गरेको छ। नेपाल बार एसोसिएशनले पूर्व न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई एमिकस क्युरीमा पठाउने निर्णय गरेको छ भने सर्वोच्च अदालत बार एसोसिएशनले पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डाक्टर दिनमणि पोखरेल र अधार रमण कर्णको नाम सिफारिश गरेको छ। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेको रिट निवेदनमा नेपाल बार र सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने आदेश गरेको थियो। चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको हात्तीलाई डाट बेहोश बनाउने औषधि गरी रेडियो कलर लगाइएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डाट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दारा काटेर छोडिएको हो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताउनु भएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोर्खागढ निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गत असार 20 गते भरतपुर 23 सोही हात्तीको आक्रमणबाट 25 वर्षे आशिका बोटे र उनका 4 वर्षे छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दालाई सचेत रहन जारी सूचनाको पालना गर्न र जंगली हात्ती देखे तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको थियो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कम्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाई रहेको छ। त्यस अघि जस्तै पहिलो वर्ग चाराली विराटनगर जनकपुर अम्लेखगंज भलबारी नेपालगंज धनगढ़ी र बिरगंजमा पेट्रोलको भाव प्रति लिटर 194.50 रूपियाँ र डिजेल तथा मट्टीतेलको भाव 192.50 रूपियाँ कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाव प्रति लिटर 196 रूपियाँ र डिजेल तथा मट्टीतेलको भाव 194 रूपियाँ तथा दोस्रो वर्ग काठमाण्डु पोखरा र दिपाइलमा पेट्रोलको भाव प्रति लिटर 197 रूपियाँ र डिजेल तथा मट्टीतेलको भाव 195 रूपियाँ नै यथावत राखिएको निगमले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। केही प्रदेशका केही स्थानमा दिउँसो र राति नै भारी वर्षाको पूर्वानुमान रहेको छ। देशभर मनसूनी वायुको प्रभाव तथा मनसूनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी बागमती गण्डकी र लुम्बिनी कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। देशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थान तथा मधेश कोशी र बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको हिमाली पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि सामाजिक सुरक्षा भत्ता सम्बन्धी फैलिएको भ्रामक हल्लाको पछि नलाग्न रोल्पा नगरपालिकाको आग्रह। रोल्पा जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङमा युवा रेडकर सोसाइटी परिषद गठन लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
6: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
6: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
6: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
6: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
6: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनभुटमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जलजला 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, सामाजिक सुरक्षा भत्ता सम्बन्धी फैलिएको भ्रामक हल्लाको पछि नलाग्न रोल्पा नगरपालिकाले आग्रह गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार सामाजिक सुरक्षा भत्ता प्रणाली मार्फत लाभ गराएको बैंक खातामा भुक्तानी भइरहेको जनाएको छ भन्ने हल्ला गलत भएको स्पष्ट पारेको छ। साथै यस्तो अपवाहका कारण लाभ गराईहरूमा पर्न गएको मानसिक तनाव उत्पन्न भएको र बैंकहरूमा अनावश्यक भेट बढ़ेको भन्दै आधिकारिक सूचना मात्र विश्वास गर्न नगरपालिकाले अनुरोध गरेको छ। ती बाहेक आर्थिक वर्षपछि लाभ गराएको खाताबाट असार महिनापछि फिर्त जाने भन्ने भ्रामक हल्लाले लाभ गराईहरूमा मनोसामाजिक त्रास उत्पन्न भएको र बैंकमा समेत भीड़भाड़ भइरहेकाले यस्तो हल्लाको पछि नलाग्न नगरपालिकाले सूचना जारी गरी सूचित गरेको छ। रोल्पा नगरपालिका लिबाङ स्थित जलजला बहुमुखी क्याम्पसमा हिजो एक कार्यक्रमका बीच युवा रेडकर सोसाइटी परिषद गठन गरिएको छ। वीरेन्द्र गिरीको अध्यक्षतामा उक्त परिषद गठन भएको हो। परिषद गठनसँगै आयोजित कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूको ब्लड ग्रुप रक्त समूह पहिचान समेत गरिएको थियो। क्याम्पसका निमित्त प्रमुख विष्णु आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी रोल्पा शाखाका सभापति नौला सिंह पुन लगायत अन्य रेड क्रस कर्मीहरूको समेत उपस्थिति रहेको थियो। दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 औं साधारण सभा तथा 18 औं अधिवेशन आगामी भदौ 20 गते र नयाँ नेतृत्व चयनका लागि असोज 10 गते निर्वाचन गर्ने निर्णय गरिएको छ। बुधबार संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ। बैठकले साधारण सभा तथा अधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरेको छ। वृत्त चित्र निर्माण उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ तथा सदस्यमा उद्योग उपाध्यक्ष ध्रुव कुमार गहतराज र वाणिज्य उपाध्यक्ष लीलाराम खड्कालाई चयन गरिएको छ। यसै गरी स्मारिका प्रकाशन उपसमितिको संयोजकमा सचिव विकास ओली, विज्ञापन उपसमितिको संयोजकमा जगत आचार्य, भोजन तथा आवास उपसमितिको संयोजकमा विष्णु प्रसाद रिजाल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा नोर्बु लामा तामाङलाई जिम्मेवारी दिएको छ। दाङको बंगलाचुलीमा खुल्ला महिला तथा पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ। बचेनी युवा क्लबको आयोजनामा प्रतियोगिता शुरू भएको हो। युवा क्लबका अध्यक्ष भोजराज डाँगीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन को प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको हो। उद्घाटन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले स्थानीय तहबाट खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै प्रतिभावान खेलाड़ीलाई प्रोत्साहन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ। यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जीसीले खेलकुद प्रतियोगिताले स्वास्थ्य सँगै युवा तथा खेलाड़ीको चरित्र निर्माण गर्ने बताउनु भएको छ। साथै उहाँले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र विकासमा टेवा पुग्ने उल्लेख गर्दै गाउँपालिकाले खेलकुद पूर्वाधार विकास तथा खेलाड़ी प्रोत्साहनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। कार्यक्रममा वडा नम्बर 3 का वडा अध्यक्ष शोभाराज विश्वकर्मा, बंगलाचुली बनाऊ अभियानका संयोजक सुशील परियार लगायतले बोल्नु भएको थियो। प्रतियोगितामा पुरूषतर्फ प्रथम हुने टोलीले नगद 8,000 रूपियाँ, द्वितीयले 5,000 रूपियाँ र तृतीयले 4,000 रूपियाँ नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्। यसै गरी महिलातर्फ प्रथम हुने टोलीलाई 4,000 रूपियाँ तथा द्वितीय हुने टोलीलाई 3,000 रूपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले बताएको छ। प्रतियोगितामा पुरूषतर्फ 14 वटा र महिलातर्फ 4 वटा टीमको सहभागिता रहेको छ। कार्यक्रमको सहजीकरण बचेनी युवा क्लबका सचिव थम्मन परियारले गर्नुभएको थियो। अब देश बाहिरको समाचार। दुबई स्थित भारतीय वाणिज्य दूतावासले ओमानको तट नजिक व्यावसायिक जहाज जीएफएस ग्यालेक्सीमा भएको आक्रमणपछि बेपत्ता भएका एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासका अनुसार साइप्रस झण्डावाला जीएफएस ग्यालेक्सीमा इन्जिनियरका रूपमा कार्यरत भारतीय नागरिक 30 वर्षे हरामब कर्माकरको निधन भएको बुधबार पुष्टि भएको हो। भारतीय वाणिज्य दूतावासले भनेको छ वाणिज्य दूतावास पीड़ितको परिवारसँग सम्पर्कमा छ र सबै सम्भावित सहयोग प्रदान गर्न सम्बन्धित युएका अधिकारी र सिपिङ कम्पनीसँग समन्वय गरिरहेका छौं। आइतबार ओमानको तटमा जहाजमा आक्रमण भएको थियो। त्यसपछि ती भारतीय नागरिक बेपत्ता भएका थिए। साइप्रस अधिकारीहरूका अनुसार जहाजमा 11 भारतीय नागरिक सहित कुल 24 जना चालक दलका सदस्य रहेका थिए। अधिकारीहरूले जहाजलाई अज्ञात प्रक्षेपणले प्रहार गरेको बताएका छन्। यसैबीच इरानले चेतावनी दिँदादिँदै पनि जहाजले आफ्नो मार्ग परिवर्तन नगरेपछि जहाजमा हमला गरिएको दावी गरेको छ। अन्त्यमा खेल समाचार। विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंल्याण्डलाई 2-1 गोलले हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण रहेको थियो। दुवै टोलीले कडा ट्याकल र आक्रमण खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंल्याण्डलाई अग्रता दिलाएका थिए। त्यसपछि इंल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो, तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि अर्जेन्टिना झन आक्रमक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेड मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरे। अन्तिम समयसम्म दबाव थेग्न नसकेको इंल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाट बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 12:45 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:45 फ्रान्ससँग खेल्नेछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। सर्वोच्चले मागेपछि बारले पठायो 4 एमिकस क्युरी। धुर्वे हात्तीको दारा काटेर रेडियो कलर जडान। इन्धनको भाव यथावत। देशका विभिन्न स्थानमा आज भारी वर्षाको पूर्वानुमान। सामाजिक सुरक्षा भत्ता सम्बन्धी फैलिएको भ्रामक हल्लाको पछि नलाग्न रोल्पा नगरपालिकाको आग्रह। रोल्पा जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङमा युवा रेडकर सोसाइटी परिषद गठन। दाङ उवासङको निर्वाचन असोज 10 दाङको बंगला चुलीमा खुल्ला महिला तथा पुरूष भलिबल प्रतियोगिता शुरू। र ओमानको तटमा जहाजमा आक्रमण हुँदा बेपत्ता भारतीय नागरिकको मृत्यु भएको पुष्टि। इंल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभर एकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संसार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: भुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी जेठो छोरा चुन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्णा डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ काल बहादुर डाँगी,
1: तिजी स्वर्गीय छोरी भागीसरा डाँगी, स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमार डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुधा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
3: आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, बिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
7: क्विन केयर क्रिम रे, होइन के हो यो?
6: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
7: थप जानकारीका लागि हाम्रै ब्रान्डद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478251234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।

0: अघि त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
1: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
1: होइन, के भएको छ र तपाईँलाई?
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भने। अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात दोर्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुर्ती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003 9865443383।
1: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू: आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोराही दाङ।
8: मम्मी दादु के हो, म त खाना खान नि सक्दिन।
9: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
11: मेरो लागि मायुका लागि सुनसरी गाउँपालिका योगी मस्त जरुरी सूचना। झुङ तेला खिमरिदे गरम ओबोतिरी जेउ केला सुनो फुरी कटास ओचुदुरी जेउ आउ केला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने लखेप्ता असर किएने रि उमूल र थाउने भुच्छे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिनी बिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख
12: वन जङ्गल
11: मेला लागि किन्ने पाँचजना खरनामदारहरू मिलिदिएको नै सानो
12: चलिजु बेलाको हिजिङ्गी कोटल मेके सताङ्गिने हेनौ छिन्ने मे चाउ सकेस
11: मे लागि निताई गे भने गे बसिए सोनो अरूले भने गे बस
12: के छ थाम्ला पोयाल मे लागि गे सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
0: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
2: कमलजङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
0: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: कम टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
0: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
0: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
1: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला? मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
3: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा, यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आए। मा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
3: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् प्राण बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक।

0: नमस्कार, म गायक बद्री बगिनी। अहिले तपाईँ सुन्नुहुन्छ रेडियो चन्द्रला 96.4 MHz।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: पहाड़ संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: चितवनमा मान्छे मार्ने ध्रुवे हात्तीको दारा काटियो, गतिविधि नियन्त्रण गर्न रेडियो कलर जडान।
0: पानीको बाब बढेपछि सप्तकोशी ब्यारेजका 11 ढोका खुल्ला, पहिरोका कारण काली गण्डकी करिडोरको बागलुङ सड़क खण्ड अवरूद्ध।
1: प्युठानमा रोकिराखेको ट्र्याक्टर दुर्घटनामा एक बालकको मृत्यु, एक घाइते, स्याङ्जामा गोठ भत्किँदा एकजनाको ज्यान गयो।
0: इरानमाथि अमेरिकाले फेरि शुरू गर्यो नयाँ चरणको आक्रमण, वार्तामा नआए पुल र विद्युत केन्द्र ध्वस्त पार्ने चेतावनी।
1: र साबिक विजेता अर्जेन्टिना इंग्ल्याण्डलाई पराजित गर्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको हात्तीलाई बेहोस बनाएर रेडियो कलर लगाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डाट गरी घाँटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको छ, त्यसपछि दारा काटेर छाडिएको छ। गैराती 10:30 बजे निकुञ्जको सुखी भार पोस्ट नजिक फेला पारी हात्तीमा रेडियो कलर जडान गरिएको थापा मगरले जानकारी दिनुभयो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताउनुभयो। गत साल 20 गते भरतपुर 23 सोही हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दालाई सचेत रहन, जारी सूचनाको पालना गर्न र जंगली हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।
1: सप्तकोशी नदीमा पानीको बहाव बढ़ेपछि ब्यारेजका 21 ढोका खुल्ला गरिएको छ। पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव बढ़ेको हो। सुनसरीका प्रहरी न्याय उपरीक्षक चन्द्रबहादुर खड्काले पानीको बहाव बढ़ेकाले कोशी ब्यारेजका 56 मध्ये 21 ढोका खोलिएको जानकारी दिनुभयो। पछिल्लो मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव 1,63,830 क्युसेक पुगेको छ। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप कोशी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। असार साउन र भदौ महिनामा पूर्वी पहाड़ी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ़ने गर्दा सप्तकोशीमा पनि बहाव बढ़ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम हुने गरेको छ। सप्तकोशीमा तमोर, अरूण, सुनकोशी, दूधकोशी, तामाकोशी, भोटेकोशी र इन्द्रावती नदीको पानी मिसिन्छ।
0: पहिरोले काली गण्डकी करिडोरको बागलुङ खण्ड गैरातीदेखि अवरूद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेलबगर स्थित करिडोरमा खसेको पहिरोले सड़क अवरूद्ध भएको हो। सड़क खुलाउन काली गण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। सड़क अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सड़क सञ्जालबाट विच्छेद भएको छ भने बुटौलतर्फका सबै साधन बेलबगरमै रोकिएका छन्।
1: प्युठानमा रोकिराखेको ट्र्याक्टर आफै गुड्दा एक बालकको मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन्। 9 बहिनी गाउँपालिका 5 डामरीमा ट्र्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा स्थानीय गंगा घरती मगरका 7 वर्षीय छोरा कुण्डन घरतीको मृत्यु भएको हो। सोही स्थानका 7 वर्षीय पारस पुडा घाइते भएका छन्। भेदुई त 20-19 नम्बरको ट्र्याक्टरमा बालकहरू खेलिरहेका बेला ट्र्याक्टर 81 ब्याग भई करिब 400 मिटर तल खसेको थियो। ट्र्याक्टर चालक 9 बहिनी गाउँपालिका 5 21-वर्षीय विकास परियार र ट्र्याक्टर धनीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
0: स्याङ्जाको गोल्याङ 6 पीड़ी खोलामा गोठ फर्किँदा एकजनाको मृत्यु भएको छ। भैंसी तथा बंगुरलाई कुँडो खान दिने क्रममा आज बिहान अचानक गोठ फर्किँदा पातीखर्क वनपालिका 65 वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको हो। वडाध्यक्ष दीप छिरिङ गुरूङका अनुसार गोठले कुनिदा चौपाया समेत मरेका छन्। वर्षाका कारण पुरानो गोठ फर्किएको हुन सक्ने वडाध्यक्ष गुरूङले बताउनुभयो। यसैबीच खोटाङमा सुतेकै ठाउँमा एक कैदीको मृत्यु भएको छ। जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका निशान राई मृत भेटिएका कारागार प्रशासनले जनाएको छ। असार 30 गते बेलुकाको खाना खाएपछि सुतेका उनको मृत्युको कारण खुलेको छैन। मध्यराति बेहोश अवस्थामा भेटिएका उनलाई तत्काल जिल्ला अस्पताल देख्दै लगिए पनि अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको सूचना अधिकारी गोविन्द्र कठायतले जानकारी दिनुभयो। खोटाङकै साकेला गाउँपालिका 4 मात्युम पारुङ घर भएका राई सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
4: मार्बलका सिक्किम सी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। डोल्पाको त्रिपुरा कोट बजारबाट स्रोतमा खुलेको 55,90,000 रुपियाँ सहित 2 पक्राउ परेका छन्। त्रिपुरा सुन्दरी नगरपालिका एक त्रिपुरा कोट बजार स्थित भेरी करिडोर सड़क खण्डमा गरिएको विशेष चेकिङका क्रममा 55,90,000 रुपियाँ सहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मोटरसाइकल चालक डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका स्टाफ छल बस्ने 32 वर्षीय विष्णु लाल रोकाया र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका 42 वर्षीय भक्ति चन्द्र रोकाया रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार दुनैबाट छलतर्फ जाँदै गरेको VE13P9265 नम्बरको मोटरसाइकललाई शंका लागेर रोकी जाँच गर्दा उक्त रकम फेला परेको हो। कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विनय कुमार सिंहका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्ध नयाँ चरणको हवाई आक्रमण शुरू गरेको छ। यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई ठिकसँग व्यवहार गर्न चेतावनी दिनुभएको छ। अमेरिकी सेनाका अनुसार होर्मुज जलमार्गबाट आवजावत गर्ने जहाजहरूलाई धम्की दिन प्रयोग गरिएका इरानी सैन्य क्षमतामाथि आक्रमण गरिएको हो। साथै इरानका बन्दरगाहहरूमाथि पुनः लागू गरिएको नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरिरहेको एउटा जहाजमाथि पनि कार्यवाही गरिएको अमेरिकी सेनाको दावी छ। यो घटनाक्रम इरानले बहराइन र कुवेत सहित क्षेत्रका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दावी गरेपछि भएको हो। युद्ध अन्त्यका लागि भएका प्रारम्भिक सहमतिमा तनाव बढ़िरहेका बेला पुनः शुरू भएको युद्ध 5 दिनमा प्रवेश गरेको छ। इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले सरकारी संचार माध्यमसँग कुरा गर्दै उक्त सहमतिबाट इरानलाई लाभ नहुने हो भने त्यसलाई पालना गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो। ट्रम्पले मंगलबार राति इरान अर्को साता वार्तामा नफर्किए पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। सेन्ट कमको विज्ञप्ति अनुसार अमेरिकाले इरानका कमाण्ड केन्द्रहरू, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन क्षमता र तटीय निगरानी केन्द्रहरूमा आक्रमण गरेको छ। यसमा होर्मुज जलमार्ग स्थित इरानी सहर बन्दर अब्बास पनि समावेश रहेको बताइएको छ।
1: अब खेल समाचार। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। आज बिहान अटलान्टा स्टेडियममा भएको सनसनीपूर्ण सेमी फाइनल खेलमा इंग्ल्याण्डलाई 2-1 स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा स्थान सुरक्षित गरेको हो। 40 वर्ष अघि सन् 1986 विश्वकपमा फाइनलमा दुई टोलीबीच निस्किएको 2-1 नतिजा जारी विश्वकपको सेमी फाइनलमा निस्किएको छ। यससँगै अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ भने 60 वर्षपछि फाइनल पुग्ने इंग्ल्याण्डको सपना अधुरै रहेको छ। बराबरी भएको खेलको 55 मिनटमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्याण्डले अग्रता लिएको थियो। खेल सकिन 5 मिनट मात्र बाँकी रहँदा लियोनल मेस्सीको पासमा एन्जो फर्नाण्डेजले गोल गर्दै अर्जेन्टिनालाई 1-1 बराबरीमा ल्याए। इन्जुरी समयको दोस्रो मिनटमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए। अब उपाधिका लागि आगामी आइतबार न्यूयोर्क स्थित मेट लाइफ स्टेडियममा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ।
0: अब मौसम। देशका विभिन्न स्थानमा आज पनि भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव तथा मनसुन विभिन्न चापी रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ। आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेश को पहाड़ी भूभाग र लुम्बिनी प्रदेश का तराई भूभाग का एक दुई स्थान में भारी वर्षा को संभावना रहेको छ। देश का अन्य भूभाग का कई स्थान में मेघगर्जन चट्याङ सहित मध्यम वर्षा को संभावना छ। राती गण्डकी लुम्बिनी र कर्णाली प्रदेश का हिमाली पहाड़ी र तराई भूभाग का एक दुई स्थान में भारी वर्षा को संभावना रहेको विभागले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखा का अनुसार आज ताप्लेजुङ पाँचथर इलाम तेह्रथुम संखुवा सभा सोलुखुम्बु भोजपुर खोटाङ उदयपुर ओखलडुङ्गा आसपासका जिल्ला भई बहने स्थानीय नदीहरूको बाब उल्लेख्य पर्ने अनुमान छ। यस्तै सिन्धुली दोरखा रामेछाप सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक मकवानपुर काठमाडौँ भक्तपुर ललितपुर धादिङ नुवाकोट रसुवा गोर्खा लमजुङ तनहु कास्की स्याङ्जा चितौन नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही पाल्पा बाँकी बर्दिया र आसपासका जिल्ला भई बहने साना नदीहरूको बाब बढ्ने हुँदा बढ़ीको जोखिम छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: चितवनमा मान्छे मार्ने ध्रुवे हात्तीको दारा काटियो, गतिविधि नियन्त्रण गर्न रेडियो कलर जडान।
0: पानीको बहाव बढ़ेपछि सप्तकोशी ब्यारेजका 21 ढोका खोलियो, पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ सड़क खण्ड अवरूद्ध।
1: प्युठानमा रोकिराखेको ट्राक्टर दुर्घटनामा एक बालकको मृत्यु, एक घाइते। स्याङ्जामा गोठ भत्किँदा एकजनाको ज्यान गयो।
0: इरानमाथि अमेरिकाले फेरि शुरू गर्यो नयाँ चरणको आक्रमण, वार्तामा नयाँ पुट र विद्युत केन्द्र ध्वस्त पार्ने चेतावनी।
1: र साबिक विजेता अर्जेन्टिना इंग्ल्याण्डलाई पराजित गर्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO
6: Yes,
5: AIO All in One Mart, the best place for shopping.
6: के छ र हो खास त्यहाँ
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in One Mart, helping make your life easier. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hills, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np. जीवन में थोड़े कुरा जहां हमी च्वाइस करने सुविधा thahakhabar.com जहां तथक च्वाइस कर सकूँ आपको रूचि अनुसार को समाचार समाचार में विविधता विचार में संतुलन thahakhabar.com मोबाइल डाटा सर्फिंग में असाध्य कम खर्चिलो छिमछिम को खबर अब thahakhabar.com में
7: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बृष्टेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको केही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना सम्वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोमबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा फुल, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
8: भतिजा एक भाइ काल बहादुर डाँगी,
7: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
8: नाति मनिष डाँगी,
7: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा, आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
9: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई डाङ।
10: सम्पर्क मोबाइल 98578121105,
9: 98479802802,
10: 98095826605
9: र 98103940.
11: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
12: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
12: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
11: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
12: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
13: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
12: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
11: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
12: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
13: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
12: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
12: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
13: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
12: यति त राम्रो जिपे ल्याएर पास भयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
14: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
12: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
14: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
12: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
14: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
15: हाम्रा विशेषताहरू दर्शन योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आइटीका कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
14: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
15: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9858742011
14: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा
16: त्यही डालोमा होला दाना हालिदेऊ नानी
17: खै यहाँ त दादा त छैन कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब
16: ओहो भुसुक्कै बिर्सेछु जाउ जाउ दिमाग चुरी खेल्न चाहिँ रुपा स्टोरबाट दाना लिएर आऊ त
15: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9874805171 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडिखेर रोल्पा

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुझै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान। थप जानकारीका लागि 082-562-3667 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, ओराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यावसायिक तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? त्यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने
1: पनि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ

0: तपाईकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोगा 9481 68 697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्।
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम, मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848851234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन, के भाछ र तपाईँलाई
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या। अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु खलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 9865443383।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम।

0: तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुनिचौर रोल्पा।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाम।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मडिग्राम, रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: गैराती 10:30 निकुञ्जको सुखीभार पोस्ट नजिक फेला पारी हात्तीमा रेडियो कलर जडान गरिएको थापा मगरले बताउनुभयो। रेडियो कलर जडानपछि हात्तीको अवस्था बारे छोटो समयमै जानकारी प्राप्त हुने र GPS ट्राकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताउनुभयो। गत असार 20 गते भरतपुर 23 सोही हात्तीको आक्रमणबाट 25 वर्षीय आस्तिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दालाई सचेत रहन, जारी सूचनाको पालना गर्न र जंगल हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ। सप्तकोशी नदीमा पानीको बहाव बढ़ेपछि ब्यारेजका 21 ढोका खुल्ला गरिएको छ। पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव बढ़ेको हो। सुनसरीका प्रमुख प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले पानीको बहाव बढ़ेकाले कोशी ब्यारेजका 56 ढोका मध्ये 21 खोलिएको बताउनुभयो। पछिल्लो मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव 1,63,830 क्युसेक पुगेको छ। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप कोशी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। असार साउन र भदौ महिनामा पूर्वी पहाड़ी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ़ने गर्दा सप्तकोशीमा पानीको बहाव बढ़ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ़ने गरेको छ। पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गैरातीदेखि अवरूद्ध बनेको छ। जयमिनी नगरपालिका 8 बेलबगर स्थित करिडोरमा खसेको पहिरोले सड़क अवरूद्ध बनेको हो। सड़क खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी न्याय उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो। सड़क अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सड़क सञ्जालबाट विच्छेद भएको छ भने बुटवल तर्फका सवारी साधन बेलबगरमै रोकिएका छन्। र स्याङ्जाको गल्याङ 6 पीडी खोलामा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ। भैंसी तथा बंगुरलाई कुडो पानी दिने क्रममा आज बिहान अचानक गोठ भत्किँदा पाती खर्क वनपालिका 65 वर्षीय धनबहादुर रेग्मीको मृत्यु भएको हो। वडाध्यक्ष दीप छिरिङ गुरूङका अनुसार गोठले पीड़िता चौपाया पनि मरेका छन्। यसैबीच खोटाङमा सुकेकै ठाउँमा एक कैदीको मृत्यु भएको छ। जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका निशान राई मृत भेटिएको कारागार प्रशासनले बताएको छ। असार 30 गते बेलुकाको खाना खाएपछि सुतेका उनको मृत्युको कारण खुलेको छैन। मध्यराती बेहोश भएका उनलाई तत्काल जिल्ला अस्पताल डिक्टेल लगिए पनि उपचार पुर्याउँदासम्म उनको मृत्यु भइसकेको सूचना अधिकारी कपिन्द्र कठायतले बताउनुभयो। खोटाङकै साकेला गाउँपालिका 4 मात्तिङ पालुङ घर भएका राई सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: कमिंग अप नेक्स्ट
0: कार्यक्रम सुशेली
2: सारङ्गीको तारदेखि टुङ्गाको धुनसम्म हाकपारे र पालनदेखि देउडा र टप्पासम्म
3: कार्यक्रम सुशेली
2: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
1: कार्यक्रम सुशेली
2: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
1: कार्यक्रम
4: AIO
5: Yes, AIO All in one mart The best place for shopping
4: के छ र हो खास त्यहाँ
5: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
4: वाउ कहाँ छ र यो
5: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
0: All in one mart Helping make your life easier
6: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाइ मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69
7: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: हो अरू भन त
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
7: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 अबको प्रस्तुति
2: कार्यक्रम सुशेनी।
3: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतपारे र पालमदेखि देउरा र टप्पासम्म।
4: सुसेली
3: सुसेली
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली सुसेली।
4: हाम्रो रीति, हाम्रो थिति, हाम्रो संस्कृति, मुटु जस्तै प्यारो लाग्छ धरती प्रकृति। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ सुसेलीमा। सुसेली लिएर आज फेरि आइपुगे म, ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली। आफ्ना मौलिक खेत गीतहरू सुन्दै सुनाउँदै यो समयलाई अझ हार्दिक र लोक संगीतमय बनाउने कोशिस गर्दछौ। तपाईँ यति नै बेला घरदेश नेपालमा, परदेश नेपाल बाहिर, अनि हतार फुर्सद गाउँमा, शहरमा, कहाँ हुनुहुन्छ, जहाँ हुनुहुन्छ हामी त्यही आइपुगेका छौं। गीत बोकेर, बाजा बोकेर, सम्झनाका अरू धेरै कुरा बोकेर आज हामी हाम्रो नेपाली जीवनशैलीको बिर्सन लागेका केही कुरा सम्झिँदै गीतकै रनको फन्कोमै रहनेछौ। कार्यक्रमको आरम्भमा चाहिँ दोहोरी सुनाउँछौ। प्रेमले फुलेको लाली गुराँसको रातो रंग जस्तै छ, बस्न बस्न पियारी आजको रात, फेरि भेट नहोला एक साता। बद्री सापकोटा, सुनिता शर्मा र साथीहरूको स्वरमा कृष्ण लामी छानेले लेख्नु भएको यो गीतमा भाका संयोजन बद्री सापकोटाको छ। आजको कार्यक्रमको खेवारा गीत त्यही प्रेमको पुष्पथुङ्गा।

हाम्रो गीतमा हाम्रो भाकामा त्यस्तो शक्ति छ, सुनेर पनि देखे जस्तै लाग्ने, कहाँ कहाँको पनि भेटे जस्तै लाग्ने, गीत सुन्दा सुन्दै त सल्ली पिर्मे चिप्लेटी खेले झैं लाग्यो, सल्लो सुसाए झैं लाग्यो, र पर परका डाँडा पाखा र पर्वतहरूले हामी आफैलाई हेरे झैं लागिरहेको छ। समय गतिशील छ, प्रकृति गतिशील छ, हामीहरू पनि गतिशील नै छौं, समग्रमा यो विश्व नै गतिशील छ, गतिशील विश्वका कुरा पनि गतिशील नै हुने गर्दछन्। यसरी हेर्दा हामी नेपालीहरूको आफ्नो जीवनशैली पनि गतिशील नै छ। अस्तिको जीवनशैली हिजो थिएन, हिजोको आज छैन, र आजको जस्तै जीवनशैली भोलि नरहन पनि सक्छ। वास्तवमा जीवनको सार एउटै उस्तै भए पनि त्यसको रूप भने फरक फरक हुने गर्दछ। मानव सभ्यताको प्रारम्भमा हाम्रा पुर्खाहरू रूखपातका बोक्राले शरीर ढाक्दथे रे। त्यो समयको खानगी पनि समय अनुकूल नै रहेछ। ढुङ्गु माटो र काठका भाँडाकुँडा, वनका बनेलु फल र कन्दमूल रहेछन्। बिस्तारै हाम्रा पुर्खाले आगो पत्ता लाए हुन्, खानेकुरा पकाउन जाने होलान्, सुविधा खोज्दै जाँदा, आवश्यकता बढ्दै जाँदा हामी मानिसहरू आजको विकसित समयसम्म आइसकेका छौं भने यस्तै परिपाटी भोलि पनि रहिरहँदैन। आजका शैली र प्रयोगका वस्तु भोलि नरहलान्, तिनका ठाउँमा अरू नै केही थपिएलान्, केही चाहिँ आजका हराउलान्। त्यसैले यो समय सँगै हाम्रो जीवनशैली गतिशील र रूपान्तरित पनि भइरहेकै छ। धेरै टाढाको कुरा गर्नै पर्दैन, आजको हामी तन्नेरी पुस्ताले हाम्रो बालापनमा भोगेको जीवनशैली आजको नेपाली समाजमै छैन। कतिपय हाते औजार अचेल हराइसके, खेतीपातीको तरिका समेत केही दशकमै रूपान्तरण भइसक्यो। कतै कतै देखिने विद्यालय टोलटोले पुगे, पोखरी चौतारी गौडो र भन्ज्याङमा रहेका पानी पँदेरी र कुवा अनि धारो अब सायदै कम छन्। अब त एक घर एक धारो, घर घरै भन्ने अभियान व्याप्त छ। बुझी ल्याउँदा सम्झी ल्याउँदा हाम्रै जीवनमा नयाँ प्वाख र पालुवा पलाएको छ, र हामी यति नै कुराले हिजोलाई कहाँ भुल्न सक्छौं र।

बसाई हिँड्नेको तापीले बस्नेको मन रुवाउँदछ। बस्नेलाई त बसाई हिँड्नेको अवस्था देखेर मन रुवाउँछ भने हिँड्नेहरू त धुरू धुरू रोएर हिँडेका छन्। जेबी टुहरेको स्वरमा सायदै यो रचना एकदेव ग्यावालीको थियो होला। हामी कार्यक्रम सुशेलीमा छौं। अचेल शहरभरि र गाउँघर सम्मै असरलै धुवा फाल्ने मोटर गाड़ी केही दशक अघिसम्म विरलै थिए। अझ त्योभन्दा अघि त मोटर गाड़ी शान र सौकातको विलासिताको साधन जस्तै थियो होला। सुविधा नहुँदा मान्छे त्यही सुविधा खोज्दै संसार डुल्छन्। आफ्ना थातबास थलो किलो छोडेर पोको कुम्लो बोकेर बसाई सर्छन्, जुन अध्यावी पनि छँदैछ। बसाई त संसारभरिका मान्छे सर्छन् नै, ठाउँ छोडेर सरिरहेकै छन्। तर हामी नेपालीको बसाई चराई अलि बेग्लै थियो छ। गाउँमा बिजुली थिएन, बिजुली त के कतिसँग बाल्ने टुकीसम्म पनि रहेनछ। खाने नुन, बाल्ने मटीतेल, किन्न सात दिनको बाटो, चामल खाजा बोकेरै जानुपर्ने समयका सारथी अझै जिउँदैछन्। ग्रामीण जीवन सुविधाको अभाव, पैसाको लागि तन्किने कमाउने कतै उपाय नभएपछि मानिसहरूले आफ्ना जन्म ठाउँ छोडेर सुविधा भएका ठाउँ गाउँमा बसाई सरे। बसाई सरेको दृश्य धेरै जसो पीड़ाको घाउले चहर्याउने किसिमकै हुने रहेछ। बसाई त चरा पनि सर्छन्, मौरी पनि सर्छन्, जंगलका अरू जन्तु पनि सर्छन्। उनीहरू चाहिँ त्यो ठाउँमा फेरि फर्किन नै बसाई सरेका हुन्छन्। अफसोस, हामी र हाम्रा पुर्खा चाहिँ आफ्ना आदि थलोमा फेरि कहिल्यै नफर्कने गरी गएछौं। त्यसैले बसाई सर्नु अधिकांशको रहर थिएनछ, त्यो बाध्यता नै रहेछ। पुर्खौंदेखि बसेका थातपासमा एक पेट खान धौधौ हुनु, एक सरो लाउन पनि मुस्किल हुनु, ससाना रोग व्याधिले पनि उपचार गर्न नसकी ज्यानै जानु वा ज्यानै फाल्नु पर्ने, त्यसमाथि पनि अरूले थिचोमिचो गर्दा दैव दशा र छरछिमेकी पनि उसकै विपक्षमा देखेपछि तिती मान्छे मुटुभन्दा प्यारो गरी बसेको थल छोडेर बसाई जाँदा रहेछन्, त्यो लरको अचेल केही कम भएको छ। लाग्दछ अब कि दुःख कम भए कि मानिस थेतरै भएर पनि आफ्नै थलोमा बसिरहेको छ।

रेसुङ्गाको शिरमा बसेर भूल गरेछु, मुगलाङ बसेर नारायण बेपी परियार र मन्त्री कौशलले लेख्नु भएको, अनि आदरणीय गायिका विष्णु माझी, राजु परियार र मन्त्री कौशलको सुरमा सुनिम सुनाई। मान्छे बसाई मात्र सरेन, मान्छे मुगलान पनि गयो। मुगलान जाने इतिहास ज्यादै पुरानो छ। पुराण युगमा नागहरू, देवताहरू, त्यो काल बेलाका राजाहरू पनि जान्थे रे। यस अर्थमा मुगलान जानु ज्यादै अनर्थको विषय त हुँदै होइन, तर घरका डाँडामाथिका बाहामा चन्द्रमा जस्ती श्रीमती, फूल जस्ता छोराछोरी छोडेर महिनौका निम्ति, वर्षौंका निम्ति अन्त कतै हानिनु कम्ती मान्छेले कहाँ सक्छ र मुगलान जानुलाई परदेश जानु, लाउरे हुनु पनि भन्छन्। मुगलान त्यो समयमा देशको सीमा बाहिर मात्र रहेनछ, मुगलान नेपालभित्रै पनि थियो छ। आफ्ना गाउँठाउँ छोडेर अर्कै शहर र टाढाका बस्ती बसेपछि ती सबै ठाउँ हाम्रा पुर्खाका निम्ति परदेशै भइगयो, किनकि उनीहरू आफ्नो परिवारसँग महिनौ महिनौ भेट्दैनथे, कति त वर्षौं पनि। यातायात र संचारको विकास नभएको त्यो समय आफ्नै देशका शहर परदेश जस्तै थियो, पराया देश त पक्कै पनि पराया नै भइहाल्यो। मुगलियानीहरू उतै आँसु बहाउँथे, घरकाहरू आफ्ना परदेश जानेहरूलाई सम्झी सम्झी आँसुका ढिका बाटो हेरी हेरी खसाउँथे। परदेश त अहिले पनि परदेशै छ, त्यो घरदेश हुनै सक्दैन, तर अचेल त्यसरी सही समाचार बेगर घरदेशी र परदेशी सम्वादहीन भएर बस्न पर्दैन। संचारले संसार जोडिदिएको छ, उल्लो देशको सामान पल्लो देश पुगेको छ। एउटा महादेशको मान्छे अर्कै महादेश पुग्न सक्छ। मान्छेले सशरीर भेटिन नपाए पनि धक फुकाएर आफन्तसँग दुःख सुख साट्न पाएको छ, भन्न पाएको छ र देख्न पाएको छ। सम्झनाका सौगात कसैले संसारभरि पठाउन पनि पाएको छ। जे होस्, आफन्तको न्यास्रो र तृप्ति अनेक माध्यमले मेट्न पाएको छ इजाज। चाहेमा ऊ केही दिन र घण्टामै त्यो भूगोलको अर्कै कुइनेटोमा पुग्न सक्छ। हवाई जहाजको यात्रा र यसको विकासले र इन्टरनेटको विस्तारले हिजोलाई अझै बिर्साइदिएको छ, हिजोलाई अझै पर लगिदिएको छ, जुन अब सम्झनामा मात्रै छ हिजो।

0: जापान टोकियो मैले चिठी पठाएकै थिएँ नि, कता रोकियो चिठी पत्रको त्यो समय थियो। आज सरकारी अड्डा अदालतमा मात्रै रहेको चिठी पत्र मान्छेका जीवनशैलीमा त्यति कम नभए पनि हाम्रा चिठी पत्रका त्यो समय गीतमा बाँचिरहेको छ, सम्झनामा मनमनमा छ। विमल राज छेत्री, राजेन्द्र लम्साल छेत्री, बीमा कुमारी दुरा र गोमा लुइटेलको स्वरमा यो गीत सुनायो। तपाईँ कार्यक्रम सुशेली सुनिरहनु भएको छ। हामी आज हाम्रो नेपाली जीवनशैलीको बिर्सन लागेका केही कुरा सम्झिँदै गीतै गीतको रनको फनको रहनी बहनीमा रहेका छौं। एकैछिन केही व्यावसायिक र सचेतनामूलक सन्देश सुनाएर फेरि आउँछौ।
1: AIO
2: AIO
1: Yes AIO All in one mart the best place for shopping
2: के छ र हो खास त्यहाँ
1: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
2: वाउ कहाँ छ र यो
1: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
3: All in one mart helping make your life easier
4: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पनि पुऱ्याउनु छ।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुभएको छ? एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ त्यसै यही लिन आएको।
6: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
4: साथ जीवन।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा तपाईँ सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुसेवी।
2: कारण्डीको तारदेखि तुङनाको धुनसम्म, हतपारे र पालमदेखि देउरा र टप्पासम्म,
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली।
3: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। आज हामीले बिर्सनै लागेका हाम्रा जीवनशैली सम्झिँदै गीत संगीतमा छौं। अरू त बहाना हुन्, हाम्रो मूल उद्देश्य गीत सुनाउने हो। अब संसारले संचारमा द्रुत फड्को मारेको छ। कागजमा लेखिएका मनका सन्देश लिफामा राखेर चिठी बनी जान्थे। खै कुन्नी कति जेलमा आफन्तका ती हातचातमा पुग्थे, तर जवाफ पाउन महिनौ पनि कुर्न पर्दथ्यो। चिठी एउटा मौलिक परम्परा झैं भएको थियो। सोसो समयमा आफ्नालाई आफ्नै हातले लेखेका हस्तलिखत, आदरार्थी स्नेह र ममताले भरिएका ती चिठीका भाव आफैमा हृदय स्पर्शित थिए नै। आफ्नै मान्छे आइपुगे झैं मान्दथ्यो। जे होस्, त्यो गतिशील नेपाली समाजमा चिठी पनि अब एकादेशको कथा जस्तै हुँदै गएको छ। तर चिठी पत्रको त्यो समय आजको पुस्ताले उत्तिकै बिर्सन सक्दैन। चिठी मान्छेको प्राण थियो, जीवन थियो। सरकारी कामकाज त आज पनि चिठी पत्रकै माध्यमबाट हुन्छ। त्यो बाहेक चिठी इतिहास चाहिँ भइसक्यो। चिठी इतिहास भए पनि भर्खरै प्रौढ भएको र छिप्पिएको यो तन्नेरी पुस्ताका साथमा अझै पनि रगत र आँसुले लेखेका प्रेम प्रेमिकाका मुटु गाँठो पार्ने ममता र बन्धनका शब्दले भरिएका प्रेम पत्र अझै थन्किरहेकै होलान्। मानिसहरू चिठीमा रुन्थे, चिठीमा हाँस्थे, चिठीमै अरूलाई रुवाउँथे, चिठीमै अरूलाई हँसाउँथे। चिठी पत्रको ओहोरी दोहोरीमै जनम जनम सँगै बस्ने, सँगै मर्ने माया प्रेम बस्दथ्यो। चिठीकै भरमा बरमाला पहिर्याउँथे, सिन्दूर पोते लगाइदिन्थे, चिठीमै नै घरबार बसाल्थे। त्यसैले चिठीसँग हाम्रो आजको तन्नेरी र प्रौढ पुस्तासँग मनमुटु जोडिएको छ। जसले कागजमा मन पोख्दथे, कलमले मसीले कागजमा पोखेर लेख्दा रगत र आँसु हाँसो जम्मै पोखेको खन्याएको महसुस हुन्थ्यो र मान्छे हलुका पनि हुने गर्थ्यो। ओहो, त्यसको मज्जै बेग्लै। त्यो त चिठी पत्रलाई भोग्नेहरूले मात्रै थाहा पाउँछन्। चिठीले ढुङ्गाकै मन पनि बगाल्थ्यो, या भनौं ढुङ्गाकै मन पनि तरल बनाएर बगाउने गर्दथ्यो। चिठीसँगको त्यो सामिप्यता र सम्बन्ध ज्यादै हृदय विदारक छ, ज्यादै गहिरो छ, जसलाई हामी यत्तिकै भुल्न सक्दैनौ। आफ्नाले पठाएका चिठी आउला कि भनेर कुर्नेहरू अझै धेरै होलान्, तर त्यो समय आज कहाँ छ र चिठीलाई अरू नै संचार प्रविधिले बिर्साइ नै सक्यो।

जुन मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लागेको छ, एउटा चिठी लेख्न मन लागेको छ। राजन ठकुरी, सिर्जना विरही थापा र विष्णु माझीको स्वरमा नारायण राय माझीको संकलन हामीले सुनायौं। कार्यक्रम सुशेली सुन्दै हुनुहुन्छ। आज हामीले बिर्सनी लागेको कुरा सम्झना गरिरहेका छौं। यी त बहाना हुन्, हाम्रो मूल उद्देश्य पुराना रेकर्डका गीत पनि सुनाउनु हो। हामीले धेरै कुरा बिर्सदैछौ। हाम्रो नेपाली समाजको स्वरूप गिरिराज पर्वतराज पहाड़बाट खस्दै बग्दै ठोकिँदै खारिँदै भू धरातलको निकै तल आउँदा बनेको शालिग्राम शिला जस्तै छ। मिहिको छ, पवित्र छ र मूल्यवान पनि छ हाम्रो नेपाली जीवनशैली। हामीले आफ्नैहरूबाट त हक्की डक्की यातना र उत्पीड़न खाएका छौं, दुःख र कष्ट पाएका छौं भने परायाहरूले दिएको चोटको के हिसाब गर्नु। नेपाल एकीकरण अभियान, पहिलो र दोस्रो विश्वयुद्धदेखि औपचारिक रूपमा मुगलान पस्न थालेका हामी आज पर्यन्त मुगलानी जीवन, परदेशी जीवन भोग्न बाध्य नै छौं। उबेला भारतका सिक्किम, दार्जीलिङ, आसाम, मेघालय, कालिम्पोङ, कलकत्ता, दिल्ली, देहरादून लगायत अन्य शहर र भूटान, बर्मा, पाकिस्तान, इराक हुँदै भोट तिब्बतसम्म लाहौर खान जाने हामी आज युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, विश्वका जम्मै देश पुगिसकेका छौं। यो परदेशी बन्नुपर्ने वा लाहौरी बन्नुपर्ने धेरैवटा कारण र बाध्यता मध्ये मुख्य कारण हामी नेपालीको गरीबी नै रहेको छ। हामी नेपाली त्यसै गरीब भएका होइनौं र थिएनौं, हामीलाई गरीब बनाइएको पनि हो। कहिले अन्य देशीहरूका कारणले, कहिले हामी आफ्नै नेपालीहरूकै कारणले पनि गरीब भएका थिएछौं। संसारको रटना हेर्दा स्वजातिले स्वजातिको खति सायदै जीव जनावरको समाजमा पनि कमै देखिन्छ। विडम्बना, हामी मान्छे अझ हामी नेपालीहरू एउटालाई पछारेर अर्को उठ्न खोज्दैछौ, उसको टाउकामा टेकेर आफू उभिन चाहन्छौ। त्यसैले हाम्रो गरीबी रैथाने भएर बस्यो। कहिले शासकले, कहिले शोषकले, कहिले देशीले, कहिले विदेशीले हामीलाई अचेते र अचेत्न खोजे, घचेते र घचेत्न खोजे। कहिले चलनका नाममा, कहिले अरू परिबन्धका नाममा हामीलाई उठ्नै दिएनन्।

तेरो मेरो होचो अग्लो अथवा थिचो मिचो अझै पनि छ सुन्दै थियौं आदरणीय हाम्रा गायक रामेश र साथीहरूको स्वरमा प्रस्तुत गीत संसारलाई देख्ने आँखा हाम्रा फरक फरक छन् तर यो भूगोल एउटै छ दृश्य फरक छ वस्तु एकै होला त्यसैले भन्नेहरूले भनेका छन् हाम्रो आँखाहरू फूल बनाएर हेर्ने हो भने यो संसार फूलै फूल देखिन्छ हामीमा आएको दृष्टिकोण मात्र फरक परेको होइन हामीले देख्ने चीज वस्तु पनि केही न केही त फरक भएकै छन् नेपाली छाँटकाँटका हाम्रा आफ्नै बुनोट र बनोटका घर थिएछन् खानेकुरा हाम्रो आफ्नै स्वादको छ भने वेशभूषा पोसाक पनि हाम्रो नेपाली चालढालको बेग्लै नै छ बोलीचाली त अझ हाम्रो आफ्नैपनको भइहाल्यो हामीले मान्ने र मनाउने चाडबाड पनि अरूका भन्दा फरक किसिमका छन् तर ती हाम्रा परम्परागत रीतभातमा अचेल केही फेरबदल पक्कै आएका छन् नेपालीका घरका भान्सामा अब नेपाली खानपिन मात्र पाक्दैन हाम्रा पहिरन पनि राष्ट्रिय पोसाकका मात्रै छैनन् उसो त चाडपर्व पनि नेपाली धरतीबाट उब्जेका मात्र रहेनन् वर्षेनी फरक फरक चाडपर्व हामीलाई थपिँदा पनि छन् जसलाई सकारात्मक आँखाले हेर्दा त राम्रै पनि होला तर आयातित भाषा आयातित चाडपर्व आयातित वेशभूषा दीर्घकालका निम्ति पक्का पनि हितकारी र गुणग्राही नबन्न पनि सक्छन् त्यसैले धेरैले भन्ने अचेलको विकृति हामीले तीनै कुरालाई हेक्का गर्न नसकेर भएको होला तर पनि हामीले रूपमा जे जे देखिए पनि भोगिए पनि भोग्न पर्ने पनि सारमा आफ्ना परम्परागत संस्कृतिलाई भुलेका छैनौं मेची नदीदेखि महाकाली पारीसम्म माथि हिमालको ताकुरीदेखि मधेसको फाँटसम्म हाम्रो आफ्नै परम्परा सबैभन्दा धेरै प्रयोगमा छ त्यसैले हाम्रा कतिपय कुराहरू कतिपय कामहरू परम्परामा बाँचेका छन् हामीले एउटा होइन अनेकौं त्यस्ता राम्रा उदाहरण दिन सक्छौं बरू यो संस्कृति नेपालमा मात्र होइन सिङ्गो विश्व नेपाली समाजमा झाँगिरहेको छ फुल्ने र फक्रिने विस्तृति हुँदै नै छ।

सांस्कृतिक गीत। हामी नेपालीहरूको चाडपर्व उत्सव महोत्सव केही रूपान्तरित भए झैं खेतीपाती घर संसार पनि फेरिएको छ। सीमान्तकृत छेउका बस्तीमा अचेल मानिस कम बस्छन्। केही दशक वर्ष अघिसम्म पहाड़ पर्वत मानिसहरूले बाक्लो बसोबास गर्दथे, तर अब मानिसहरू मधेस दुन उपत्यका टार र बेसीमा थुप्रिएका छन्। पहाड़ पर्वतका गाउँका बस्ती पातलिँदै गएका छन्। गाउँ र बेसी त हाम्रो संस्कृति नै थियो। गाउँका घर बेसीका खेती प्राय पूर्व पश्चिम नेपालमा सबैतिर धेरथोर थियो नै। धानका बोरा, मकैका डोका, परालका भारी ढोडको बिटो बोकेर मानिस लेक अथवा गाउँतिर उकालो चढ़थे। मलका डोका, खाजाको फोका, सातु र सामल चिन्डो उजिन्डो बोकेर बेसी झर्ने लर्कन देखिन्थ्यो। कम्मरमा खुर्पेटो, काँधमा हलो जुवा, काखीमा गाग्री, घाँसका भारी हरदम हाम्रा साथमा रहन्थे नै। त्यो नेपाली पहिचान जस्तै थियो। अब यो सबै एकादेशको कथा जस्तै भएको छ। हिजोका गोरेटो र घोरेटो मानिसलाई दरकार छैन, किनकि धेरै जसो ठाउँमा मोटर बाटो बन्यो। झुन्ट्याई र मुन्ट्याई, काँधमा र पिठ्यूमा बोक्ने भारी अब मोटरले स्वित्तै कुदाउँछ। धानकुटी चामलको भात खान पहिले जस्तो अचेल घुँडा धसेर बेसीका खेतमा झरेर धान रोप्न पर्दैन। त्यसैले धेरै त खेतै मासे अथवा बाँझै पनि राखे। अब रातो दिन स्वास्वा र फुवा गर्दै मानिसहरू लेख बेसी गर्दैनन्। उकाली र ओह्रालीमा पनि अब कथा बन्न थालेको छ। ती उकाली ओह्राली पनि हिँड्नुपर्ने बाध्यता छैन। मान्छे नै गोरेटामा नपुगेपछि ठाउँ ठाउँका धरमपानी, बिसौनी, चौतारी, देउराली र भन्ज्याङका सिहार सुसार छैन भने लेख बेसी गर्ने ती बाटाहरू बिस्तारै बिरानो बन्दै गए। मनछाइला ठाउँहरू निर्जन बन्दै गए पनि हाम्रा जीवनशैली चटक्कै भुल्न हामी सक्दैनौ। त्यो परम्परालाई हामी बिर्सन सक्दैनौ। त्यसैले हामी जीवनशैलीलाई सम्झिरहन्छौ। समयले कोल्टे फेरेको छ कि हाम्रो जीवनशैलीले चाहिँ समयलाई फरक देखाएको हो। नेपाली हाम्रो दैनिकीमा धेरै नै फेरबदल आएको छ। बदलिँदो परिवेशमा हाम्रो जीवनशैली पनि बदलिँदो छ। अस्ति, हिजो र आजमा ठूलै फरक देखिन्छ। घरको ठाउँ वनले लिएको छ, वनको ठाउँ घरले लिएको छ। हिजोका निर्जन बस्ती मान्छेले भरिए, हुँदा खाँदाका गाउँ बस्ती डर लाग्दा वन पाखामा रूपान्तरित भए। परम्परामा प्रविधि पनि मिसिए र प्रविधिमा हामीले परम्परा पनि लगेर मिसाउनुपर्छ। विगत र संस्कृति परम्परा बिर्से हामी कुहिरोको काग बन्छौं। विज्ञान र आविष्कारका अवसरलाई उपयोग नगरे जीवन विकासको गति हराउँछ। त्यसैले आजको हामी मान्छेले दुवैलाई जोडेर मुही बनाउनु छ। भूत नभई भविष्य हुँदैन, वर्तमान नभई वृद्धि सम्भव छैन। त्यसैले सम्झनामा हिजो राखेर भोलिका निम्ति आज दगुल्नु छ। आज बिग्रिए भोलि भेटिँदैन। पुर्खाको पौरख सिरुपर गर्दै सागर छुन संस्कृति अँगाल्दैछौ। पुर्खाको नासो सन्तानलाई दिन्छौ। सम्झना गर्दा गर्दै कार्यक्रम सुसेलीको आजको समय सकिने लागेको छ। कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। पार्श्वमा गीत बजिरहेको छ खुशीराम पाखरिनको यो स्वर। मेहनत र पसिना हामीले यसै गिरी बगायौं। यही सम्झना गर्दै गर्दै आजको सुसेली यहीँनिर सकायौं। नमस्कार।

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78 232।
3: पैदल मार्च पास यात्रा शुरू गरेका मीटर ब्याज पीड़ितहरू बाराको निजगढ़मा रोकिएको 3 दिन भएको छ। यात्राको 5 दिन बाराको निजगढ़ आइपुगेका उनीहरू अझै त्यही रोकिएका छन्। निजगढ़ उद्योगको वाणिज्य संघमा बास बसेका मीटर ब्याज पीड़ित सरकारसँग सम्झौता हुने आशमा रहेका छन्, तर हालसम्म सम्झौता हुन सकेको छैन। दुई दिन गृहमन्त्री सुदन गुरूङसँग छलफल भए पनि सहमति हुन नसकेको मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो बेलुका 7:45 राति 11 बजेसम्म गृहमन्त्रीसँग छलफल भएको थियो। आज पनि वार्ता हुने भनिएको छ, तर समय निर्धारण नभएको र सरकारी पक्षबाट यसबारे जानकारी नपाएको महासचिव पासवानले बताउनुभयो। मीटर ब्याज पीड़ितले 6 बुधे माग अघि सारेका छन्। मीटर ब्याज अपराध उन्मूलन घोषणा गर्नुपर्ने, मीटर ब्याज विशेष ऐन निर्माण, मीटर ब्याज न्यायाधिकरण गठन गर्न पनि उनीहरूको मुख्य माग छ। यस्तै मीटर ब्याज केन्द्रीय कार्यदल गठन, जिल्लामा पनि कार्यदल र प्रत्येक जिल्लामा सहजीकरण समिति गठन हुनुपर्ने माग उनीहरूले राखेका छन्, तर सरकारसँग ठोस सम्झौता भने हुन सकेको छैन। त्रिभुवन विश्वविद्यालय त्रिवीले शैक्षिक योग्यताको समकक्षता निर्धारण गर्ने कार्य बन्द गर्ने भएको छ। त्रिवी पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 अन्तर्गत विश्वविद्यालय अनुदान आयोग ऐन 2050 संशोधन भएपछि उच्च शिक्षाको उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी विश्वविद्यालय अनुदान आयोग यूजीसीमा सरेको जनाएको छ। सोही कानूनी व्यवस्था अनुसार भोलि साउन 1 गतेदेखि समकक्षता निर्धारणको कार्य विश्वविद्यालय अनुदान आयोगले गर्ने व्यवस्था भएकोले पाठ्यक्रम विकास केन्द्रले समकक्षताका लागि नयाँ आवेदन नलिने जनाएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विगत 3 दशकदेखि विद्यार्थीलाई समकक्षताको प्रमाणपत्र दिँदै आएको थियो। गत वर्ष नेपाल ऐन संशोधन मार्फत विश्वविद्यालय अनुदान आयोग 2050 संशोधन गरिएपछि समकक्षता दिने अधिकार आयोगले पाएको हो। पहिरोले कालीगण्डकी करिडोरको बागलुङ सड़क खण्ड गैरातीदेखि अवरूद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेल बगर स्थित करिडोरमा खसेको पहिरोले सड़क अवरूद्ध बनेको हो। सड़क खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक रामेश्वर पाँतीले जानकारी दिनुभयो। सड़क अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सड़क सञ्जालबाट विच्छेद भएको छ भने बुटोलतर्फका सवारी साधनहरू बेल बगरमै रोकिएका छन्। र च्याङ्जाको गल्याङ 6 पिँढी खोलामा गोठ भत्कँदा 1 जनाको मृत्यु भएको छ। भैँसी तथा बंगुरलाई कुडो पानी दिने क्रममा आज बिहान अचानक गोठ भत्कँदा पाती खर्क वनपालिका 65 वर्षीय धनबहादुर रेशमीको मृत्यु भएको हो। वडाध्यक्ष दीप छिरिङ गुरूङका अनुसार गोठले पुरिला चौपाय समेत मरेका छन्। वर्षाका कारण पुरानो गोठ भत्किएको हुन सक्ने वडाध्यक्ष गुरूङले बताउनुभयो। यसैबीच खोटाङमा सुतेकै ठाउँमा 1 कैदीको मृत्यु भएको छ। जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका निशान राई मृत भेटिएका कारागार प्रशासनले जनाएको छ। असार 30 गते बेलुकाको खाना खाएपछि सुतेका उनको मृत्युको कारण खुलेको छैन। मध्यराती अवस्थामा भेटिएका उनलाई तत्काल जिल्ला अस्पताल दिक्तेल लगिए पनि अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभयो। खोटाङकै साकेला गाउँपालिका चार मातिम पारुङ घर भएका राई सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिएका थिए। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
4: भाका भुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँडीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेद व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी जेठो छोरा चुनबहादुर डाँगी कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी जेठी छोरी स्वर्गीय आइती डाँगी बुहारी संगीता डाँगी छोरीहरू अमृता डाँगी खत्री प्रतिभा पुन कविता ओली नातिहरू हेकमत डाँगी किस्मत डाँगी र कृष्ण डाँगी ससुरा हस्तो डाँगी सासु मैसरी डाँगी जेठाजु तर्फ चन्द्रबहादुर डाँगी
5: भतिजा एक भाइ काल बहादुर डाँगी
6: भतिजी
4: स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी नातिनी बुहारी सपना डाँगी जेठानी दिदी खर्कमाली डाँगी बुहारी गैरी डाँगी नाति मनुष डाँगी जीवन डाँगी देवर लालबीर डाँगी देवरानी श्यामकुमारी डाँगी भतिजा आशिष डाँगी भतिजी अस्मिता डाँगी हिमशिला डागी देवीना डागी नातिनी सेरिसा रोका बुहारी लक्ष्मी रोका डागी नाति नवराज डागी भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डागी माहिली नातिनी बुहारी पवित्रा डागी जम्मा 53 घर पनाती तिनीहरू आरोही डाँगी दिप्सम डाँगी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी ज्वाई सीताराम डाँगी भतिजा भतिजीहरू 4 भाइ बहिना कान्छी बहिनी हैकमाली डाँगी ज्वाई झुप्ले डाँगी भतिजा भतिजीहरू 3 भाइ बहिना छोराको माइती तर्फ सम्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा आमाजू तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजु खिरमाली खत्री भान्जा 3 भाइ भान्जी 3 बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाइ चित्रबहादुर थापा भान्जा 2 भाइ भान्जी पुष्पा थापा 1 बहिनी माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू डानु ओली भदै 4 भाइ 3 बहिनी भदैनीहरू कान्छा भाइ देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी जेठी दिदी आइटी डागी भिनाजु भागीमान डागी भतिजा भतिजीहरू 4 भाइ बहिना ज्वाई तर्फ दुर्गा केसी नाति दिपलक केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी बोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: मेलायुमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना।
6: झुमो तेला खेम्रिजे गरम ओगोत्री जेऊ तेला सोनो फुरी कदास ओचुगुरी जेऊ आऊ तेला क वन जंगल ल हे लागिने मस्त ज सम्भावना पाए आऊ ये जिमी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिले हेल झेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखा नामेल हे लागिने सज जिमी गिमी लाकर भाइ सोनो चाउसो खेलगेमा दुख जिनके पोखरेल मेला कि नाते जन धने नै खेप्पा छेती ताउजु हो खोकाई वन जङ्गल सर मेरा आदिले बानी एमएल एमए हो छानेला सोतर पोतरालाई पार्जगे
7: हटे सचाउने चिज्रालाई हिजा बाङ्जा र यामाले पोल के नै या इतौ चिज्र रहे वन जङ्गल या के भए
6: पिकनिक वनभोज बाटो मे सचाउँछु छिन्नी मेलै चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छान्ने दाइके बानीको चुरोत विधि ओरेको नै
7: नान्थार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था
6: गेछो छामेला खोरेल चाउसी पोलिए होलिदे तरिन गाई गेजम निके लाइजु अब नजिरे बनाए गेम एल गेजम निकेमा लागे औलेम लायो के लागे
7: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमी ने चाउसो सहिले खेले यहाँ
6: वन जङ्गल मेलाइदिके माइए
7: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति पोबाङ रोल्पा
8: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
8: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछै घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा कुची र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
9: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
10: डाक्टर चन्द शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
8: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
9: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोड्ने तथा नसा रोग विशेषज्ञ
10: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
11: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
9: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
11: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
9: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08512196770
11: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
12: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
13: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
12: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
13: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
12: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 08512196070 9558743123 9848076070
9: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
14: यो दाँती त हैरानै पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
15: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
16: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
17: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
15: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
16: हजुर हाम्रा सेवाहरू।
15: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
18: नदुखाइ दाँत निकाल्ने,
15: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
18: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
15: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
18: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
15: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
18: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 318 9095 94 94
17: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
19: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
20: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
19: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
20: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
19: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
20: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
19: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
20: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
19: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
20: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
19: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
21: आइया मम्मी, दादु क्यो, म त खाना खान नि सक्दिन।
15: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
22: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
15: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
22: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
15: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
22: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
15: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9558743122 र 9558743123।
22: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।

0: नेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए आउ ये जुने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर नाखार नामेल मे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख गिजिम गे गोठेल मे लागिनाथे जन धनी मि खेप्पा छेपी ताउ हो फोकाई वन जङ्गल सर मेरो आरिङ्गी बाली एमएल एमए सोछामेला दिउँसोकर पोतो रालै पार्दै रहतै
1: सलाई लाइटर्सी होला मे सचाउने चिज रालै जाबाङ्जा र यामा पोल के नै या पिचौ चिज र रहे वन जङ्गल याल के भए या
0: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मेलै चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै
1: नाङथाल नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेसो छामेला खोलेर चाउसी पोलिए होलिदे तरिन गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औलेम लायो के लागे
1: वन जङ्गल छ जुबिसी घेमबारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी मे चाउसो सहिले के खेले यहाँ
0: वन जङ्गल मेलाइदिउ के माइए मे
1: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
3: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
2: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
3: ल उसो भए म सामान लिन गइहाले
2: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9858830504
2: श्री स्वर्गोदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
4: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
5: ए नानी यो त सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
4: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
5: ल तिमीलाई यति पनि थाहा छैन, बाथरूपको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरूपको उपचार हुन्छ। बाथरूप विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
4: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
4: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 2 38।
6: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9858 22 275, रेणुका रोका 9481 68 697।
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858 22 275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुच्चा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक खोराई दाङ।
2: सम्पर्क मोबाइल 9857821105,
1: 9479702,
2: 9805982605
1: र 9910939940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक तथा रिपोर्ट परामर्श गरिने,
3: फर्म टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्। रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन।

0: 78 43 123 98 4 78 0770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा त छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: लिनु
3: हजुर। यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेत रोल्पा।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन। के भाछ र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भने। अरे काका, यस्तो लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 9865443383।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
6: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब।
7: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
8: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
7: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
8: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
7: हजुर, हाम्रा सेवा

0: स्वास्थ्य सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिए दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि लागि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ?
1: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
0: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोटो, डन्डीफोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
1: सम्पर्क मोबाइल 9578821105,
0: 9479802,
1: 9805982605
0: र 9910939940।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।

0: फुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाज तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ साल बहादुर डाँगी,
3: भतिजी
1: स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देउरानी श्याम कुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
0: आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति डिप्लब केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: यति त राम्रो जिपे ल्याएर पास भयो, आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला,
5: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाउ न,
4: कुन स्कुल हो र तपाईँले पढ्नु भएको यो कहाँ छ,
5: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउ न, त्यहाँ राम्रो पढाइ हुन्छ, विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या,
4: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि।

0: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिईबीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू 10 योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
0: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
0: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीडा।
2: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
3: खै योमा त दादाको छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
2: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
1: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98478-50571 र 98578-24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4 रिबाङ चुडीखेत रोल्पा।
4: हैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्ला भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
7: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848575569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: ल उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सेती क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478251234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627, राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: त अहिले नै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318-9095-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाषा र तपाईँलाई
0: के भन्नु र नानी धन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसो लागि त घोरानी दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हातखुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
4: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
4: शिक्षक सेवा आयोगका प्रावी निमावी मावी र शिक्षक लाइसेन्स
5: लोक सेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राचो शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
4: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412
4: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन

पत्रिकाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरा लागि मायुका लागि सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना, झुङ बेला खेम्रिदे गरम ओगोतिरी जेऊ बेला सुनो, भुरी कता ओचुगुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए, आउए गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर किएने, रि उमुल र थाउने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज, जिनी गिनी लापरवाही सुनो, चाउसो खेलगेमा दुख,
3: वन
2: जङ्गल सर मेरा आरिङ्गे बानी एमएल एमए ओ छेला लिउसोतर पोतरालाई पार बजे
3: रहे सचाउने चिजरालाई हिजा बाङ्जा र यामा डेने पोल घेने यहाँ किटौ चिजर रहे वन जङ्गल के भए
2: पिकनिक वनभोज बाटो मे सोचाउँछु छिन्नी मेले चाउसो सहिदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरोट विधि ओरे पनि कोबाजेङ्गे माथि
3: नाङथार नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेसो छामेला खोरेल चाउसी पोलिए होलिदे चरिम गाई गेजो मेकेलाई जु अब नजिरे बने गेङ एल गेजो मेकेमा लागे औलेम नायोकेमा लिए
3: वन जङ्गल जुडिसियो घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याप्रा र सताउँछु छिमी मे चाउसो सहिले खेले यहाँ
2: वन जङ्गल मे लागि गेमाइए मे ओला दिकिनी पाँचजना खरनामार मिलिदिए भने सानो जन मे घेसे
3: बतास उचुली जु बेला त हिजिङ्गे कोटल मे के सताङ्गिने हे नखेम छिन्नी मे चाउसो घेस यहाँ
2: मे लागि निताई गे मने गे बसिए सोनो अरूले मने गे बस यहाँ
3: के छ छामला पोयाल मे लागि गे सन्तिनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन

0: वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
1: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
2: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
1: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
2: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
3: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
2: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
3: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
5: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
4: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
5: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
4: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरीमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
6: जलजला ट्राक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
5: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
7: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
8: एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। धनुषाको तिरोतिया गाछीबाट पैदल मार्च पास यात्रा शुरू गरेका मिटर ब्यास पीड़ितहरू बाराको निजगढ़मा रोकिएको 3 दिन भएको छ। यात्राको 5 दिन बाराको निजगढ़ पुगेका उनीहरू अझै पनि त्यही छन्। निजगढ़ उद्योग वाणिज्य संघमा बास बसेका मिटर ब्यास पीड़ित सरकारसँग सम्झौता हुने आशमा छन्। निजगढ़ उद्योग वाणिज्य संघमा बास बसेका मिटर ब्यास पीड़ितहरूले तर आजसम्म कुनै पनि सम्झौता भएको छैन। 2 दिन गृहमन्त्री सुदन गुरूङसँग छलफल भए पनि सहमति हुन नसकेको मिटर ब्यास विरूद्ध किसान मजदूर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानले बताउनुभयो। उहाँका अनुसार हिजो बेलुका 8 बजेदेखि 11 बजेसम्म गृहमन्त्रीसँग छलफल भएको थियो। उनीहरूले 6 बजी माग अघि सारेका छन्। मिटर ब्याज अपराध उन्मूलन घोषणा गरिनुपर्ने, मिटर ब्याज विशेष ऐन निर्माण गर्नुपर्ने, मिटर ब्याज न्यायाधिकरण गठन हुनुपर्ने माग राखेका छन्। यस्तै मिटर ब्याज केन्द्रीय कार्यदल गठन, जिल्लामा पनि कार्यदल र प्रत्येक जिल्लामा सहजीकरण समिति गठन हुनुपर्ने माग गरेका छन्। तर सरकारसँग ठोस सम्झौता भएको छैन। आज पनि गृहमन्त्रीसँग छलफल हुन शुरू हुनासाथ पीड़ितहरूले नाराबाजी गरेका छन्। गृहमन्त्री गुरूङले मौखिक रूपमा समस्या समाधान गर्ने बताए पनि लिखित सम्झौता गर्न रूचि नदेखाएको भन्दै मिटर ब्याज पीड़ितले हलभित्रै नाराबाजी गरेका हुन्। अब निजगढ़मै धेरै नबस्ने मनस्थिति बनाउनुभएका गुरूङले पनि वार्ताका लागि प्रतिनिधिहरूलाई काठमाडौँ पठाउन भन्नुभएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले शैक्षिक योग्यताको समकक्षता निर्धारण गर्ने कार्य बन्द गर्ने भएको छ। त्रिवी पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 अन्तर्गत विश्वविद्यालय अनुदान आयोग ऐन 2050 संशोधन भएपछि उच्च शिक्षाको अवधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी विश्वविद्यालय अनुदान आयोग यूजीसीमा सरेको बताउनु भएको छ। सोही कानूनी व्यवस्था अनुसार भोलि साउने गतिदेखि समकक्षता निर्धारणको कार्य विश्वविद्यालय अनुदान आयोगले गर्नेछ। त्यसैले पाठ्यक्रम विकास केन्द्रले शुक्रबारदेखि समकक्षताका लागि नयाँ आवेदन नलिने जनाएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विगत 3 दशकदेखि विद्यार्थीलाई समकक्षताको प्रमाणपत्र दिँदै आएको थियो। गत वर्ष नेपाल ऐन संशोधन अन्तर्गत विश्वविद्यालय अनुदान आयोग ऐन 2050 संशोधन भएपछि समकक्षता दिने अधिकार आयोगले पाएको हो। सिराहाको सिराह नगरपालिका 7 एक थान कटुवा पिस्तोल र 2 राउण्ड गोली सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक 26 वर्षीय रोशन कुमार यादव रहेका छन्। चेक जाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाई छेपाई राखिएको कटुवा पिस्तोल र गोली बरामद गरिएको हो। पिस्तोल गोली र मोटरसाइकल सहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ। यस्तै भोजपुर पौवार दुङ गाउँपालिका तीन च्याङ्रेमा खुकुरी प्रहार गरी भागेका एकजना पक्राउ परेका छन्। गैराती करिब 10 बजे स्थानीय 27 वर्षीय धनकुमार राईलाई सोही स्थानका 60 वर्षीय गणेश बहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटनापछि गणेश बहादुरलाई खुकुरी सहित नियन्त्रणमा लिइएको छ। घाइतेको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ। उनलाई उपचारका लागि धरान पठाइएको छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुईवटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2083 र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। यही असार 20 गतेको प्रदेशसभाको बैठकले ती विधेयक पारित गरेको थियो। र कञ्चनपुरमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु भएको छ। दुधारा चाँदनी नगरपालिका 10 मा 45 वर्षीय पारू सुनारको आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक बहादुर रावतका अनुसार हिजो दिउँसो सामान्य विवादमा रणबहादुरले श्रीमती पारूमाथि कुटपीट गरेका थिए। कुटपीटबाट घाइते भएकी उनको दुधारा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो। कुटपीट गर्ने रणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
0: भाका भूल र दया क्षमा र ममता सन्तोष जम्रिन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बृष्टेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
9: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेद व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हिकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
10: भतिजा एक भाइ साल बहादुर डाँगी,
9: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू, स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू, चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू, तीन भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
10: आमाजू तर्फ दाजु धन बहादुर खत्री।
9: छोरी स्वर्गीय आमाजू खिरमाली खत्री भान्जा तीन भाइ भान्जी तीन बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाइ चित्र बहादुर थापा भान्जा दुई भाइ भान्जी पुष्पा थापा एक बहिनी माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू डानु ओली भदै चार भाइ तीन बहिनी भदैनीहरू कान्छा भाइ देव प्रसाद ओली बुहारी भ्युमाली ओली कान्छा भदै तीन भाइ भदैनी तीन बहिनी जेठी दिदी आइती डागी भिनाजू भागीमान डागी भतिजा भतिजीहरू चार भाइ बहिना ज्वाइँ तर्फ दुर्गा केसी नाति दिपलव केसी माइला ज्वाइँ प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राशी मक्किम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
11: यो दाँती तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
12: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
13: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
14: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
12: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
13: हजुर, हाम्रा सेवाहरू
12: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
15: नदुखाई दाँत निकाल्ने,
12: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
12: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
12: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 94 1452
14: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
17: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
16: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
17: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
16: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
17: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
16: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
18: आइया मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
12: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
5: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
12: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
5: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
12: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
5: B&B डेन्टल क्लिनिक, घोराही 15।
0: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। जो बेला खेमरिजे गरम ओपोजी जेउ बेला सुनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जंगल ल हे लागिने मस्त ज सम्भावना ताई आउ ये जिमी प्राकृतिक सम्पदा र तखेत ज सखेमना दे वातावरण मिले ने लगेता असर किने री उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल हे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
18: वन
0: जङ्गल सर मेरा आइरिङ्गे बानी एमएल एमए ओसो छानेला दिउँसोको पोतोलाई पार बगेर हटाए
18: मलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा देने पोल जेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
0: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीले खेनाए वन जङ्गल ओसो छान्ने दैके बारी पो चुरोत विधि ओरे बनाई कोबाजे
18: नान्थर नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसिए
0: गेसो छानेला खोलेर चाउसी खोलिए होलिदे तरिङ्गाई गेजो मेकेलाई छु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे अरूले लाइके लागे
18: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिनी मे चाउसो सहिरेके खेले
0: वन जङ्गल मेला गेमाइए मेला
18: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407।
2: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
4: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038।
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रुगा 9481-68-697।
5: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुइनीबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा, तुलसीपुर दाङ,
1: र खोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
3: फर्म तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
3: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, रिबाङ चुडीखेत, रोल्पा।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाषा र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भने।
5: अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568303, 9865443383।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
0: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
0: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848575569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908570 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै

0: आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पा बासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित टवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन न चलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक
1: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: त्यो त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 98095 14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिन्ट, फिटर, सिल्नेट, दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
8: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
9: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योनि मस्त र जरुरी सूचना। झुङ बेला खिमरी दे गरम ओगोतिनी जेऊ बेला सुनो फुरी पटास ओचुरी जेऊ आउ बेला क वन जंगल ल घे लागिने मस्त ज सम्भावना पाए आउ ये जिनी प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षेन्ना दे वातावरण मिले ने लघेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिएन सुनो नाखार नामे ल घे लागिने सज जिनी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
10: वन
9: जङ्गल सज मेरा आयुरी बानी एमएल एमए ओसो छानेला न्युसोकर पोतरालाई पार दगेर हटाए
10: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हिजा बाङ्जा र यामा देने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भाय
9: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्ने दैके बारीको चुरोद विधि ओरे बनाई कोबाजे
10: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
9: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङ्गाई गेजो निकेलाइजु अब नजिरे बने गेएनएल गेजो निकेमा लागे औलेम लाइके लागे
10: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली कुचिला चिउली झ्याक्रा र सताउँछु छिनी ने चाउसो सहिदेखि खेले
9: वन जङ्गल मेलाइ गेमाइए मेला
10: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्र सँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहाँ के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला र त कोही साथीहरू उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला यो रिमझिम रिमझिम पानी परिराखेको छ बर्खा पनि लागिसक्यो होइन र त कोही साथीहरूले भने प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि कार्यक्रम हेलो जलजला सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना नै कन्दरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै म टिकटक लाइभमा पनि आएको छु तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने मलाई त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी बिहिबारे श्रृंखलामा छौ बिहिबारे श्रृंखलामा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त तपाईँलाई जानकारी नै छ होला यदि जानकारी छैन नयाँ साथीले भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु आजको बसाइमा हामी यहाँबाट लोकगीतलाई मात्र प्रसारण गर्छौ लोकगीत मात्र यहाँबाट हामी सुनाउँछौ तपाईँले भने केही गर्नु पर्दैन आज फोन डायल पनि गर्नु पर्दैन होइन आज तपाईँले सुनेर मात्र साथ दिनुहोला म तपाईँलाई आग्रह गर्छु यो त भयो कार्यक्रमको बारेमा जानकारी अब भने तपाईँ फोन डायल नगर्नुहोला आजको बसाइमा हामी यहाँबाट लोकगीत मात्र राख्छौ होइन लोकगीत सुनाउँछौ तपाईँहरूलाई होइन तपाईँले कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया भने मलाई टिकटक लाइभमा आइसकेपछि कमेन्टमा छोड्न सक्नुहुनेछ भन्दै अब भने म कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु

हजुर, गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राखिसकेका छु, जुन हामीले बर्खा लाग्यो विष्णु खत्री र जुना श्रीको आवाजमा रहेको तपाईँको माझमा राखिसकेका छौ। अब भने पालो तपाईँको भन्दैन, म आज हामी यहाँबाट गीत मात्र राख्छौ, तपाईँले सुनेर मात्र साथ दिनुहोला, म तपाईँलाई आग्रह गर्छु। अब भने म फेरि पनि अर्को लोकगीत नै राख्छु है त, तपाईँको लागि अर्को गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु यो गीत स्वीकार्नुहोस्।

तपाईँलाई फेरि पनि स्वागत छ। पहिलो प्रेम हो नभएर लभ हो यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने हामी फेरि पनि अर्को गीत राख्छौ। तपाईँको माझमा हामीले पहिलो लभ हो भन्ने गीत राखिसकेका छौ। अब भने फेरि पनि हामी अर्को गीत राख्छौ, चौतारी गीत राख्छौ। त्यसपछि फेरि पनि हामी उपस्थित हुने नै छौँ।

हजुर, चौध तारिक गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। शिरीष देवको तारा देवी घरतीको आवाजमा रहेको गीत तपाईँको माझमा मैले राखिसकेको छु। यो गीत छाएर त हामी पनि छौ होइन। गीतले केही थकाइहरू पनि मेटाउँछ, थकाइ लागेका बेलामा तपाईँ हामी रमझम गर्न पनि सक्छौ, रमाउन सक्छौ होइन। त्यसै गरी हामी फेरि पनि अर्को गीत राख्छौ, अब भने वनको काफल वनकै चरीलाई भन्ने गीत राख्छु। त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

भनको काफल भनकै चरीलाई तिम्रो माया दुई दिनलाई भए पनि मेरो माया भने रहिरहनेछ जुनी जुनी भरिलाई। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। आज भोलि हुन्छ नि त होइन, दुई दिनलाई माया गर्छन् त्यसपछि छोडेर जान्छन् भन्छन् क्या र होइन साथीहरूले होइन भन्नुहुन्छ। त्यस्तै त्यस्तै गीत तपाईँको माझमा मैले राखिसकेको छु। तर तपाईँहरूले प्रेम गर्नु छ भने जुनी जुनीलाई गरिराख्नुहोला, तर दुई दिनको लागि मात्र भए पनि चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु है। त्यस्तो त गर्नु हुँदैन होला पक्कै पनि यो अहिले त होइन 97:45 नभएर आजको बजाइमा हामी तपाईँहरूलाई भेटाउन सक्दैनौँ, किनभने आज हामी लोकगीत मात्र राख्छौँ तपाईँको माझमा। लोकगीतलाई नै हामी प्राथमिकता दिनेछौँ। अब साथीहरूको फोन कल अलिकति कमै मात्रामा आएको हुनाले हामीले बसाइलाई चेन्ज गरेका थियौँ। तपाईँ भने सुनेर मात्र साथ दिनुहोला र आज म टिकटक लाइफमा पनि आइसकेका छु होइन, केही समस्या आएको कारणले गर्दा मैले अगाडि काटेको थिएँ तर अहिले फेरि पनि म आइसकेको छु, तपाईँले त्यहाँ गएर हेर्न सक्नुहुनेछ। अब भने म फेरि पनि किन मिल्दैन र गीत राख्छु, त्यसपछि फेरि पनि उपस्थित हुने नै छु तपाईँको माझमा। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हामीलाई छोडेर कतै नजानुहोला।

फेरि पनि स्वागत छ। किन मिल्दैन र देवी घरती र सुरेश नभएर गणेश अधिकारीको आवाजमा रहेको तपाईँको आवाज तपाईँको माझमा राखिसकेको छु। अब भने बर्खा मास भन्ने गीतलाई यहाँबाट म राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु। तपाईँ भने हामीलाई छोडेर कतै पनि नजानुहोला।

हजुर, यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रानी छ, फेरि पनि मलाई त्यही नै आइरहेको छ यहाँ होइन, के हेर्नु गाह्रो पो छ त मलाई भने। आज तपाईँ हामी कुराकानी गर्न सक्दैनौँ, हामी फेरि भोलिको बसाइमा हामी तपाईँसँग कुराकानी गर्नेछौँ। भोलि त शुक्रबार हो, शुक्रबार त साथीहरू खाली हुनुहुन्छ होइन, अनि स्कुल पनि हाफ मात्र पढाइ हुन्छ गएर होइन। भोलि हामी रोजाइका गीत बजाउँछौँ, तपाईँहरूकै रोजाइको गीत हो है त। म तपाईँलाई आज नै जानकारी दिएँ, आज भने हामी यहाँबाट लोकगीत मात्र राख्छौँ। अब भने म अन्तिममा एउटा लोकगीत राख्छु तपाईँको माझमा, लोकगीत राख्छु, त्यसपछि फेरि पनि हामी बिदा हुने गरिकन अन्तिममा आउनेछौँ। शिरशिरे बतास, त्यसपछि पुनः उपस्थित हुने नै छौँ।

सिरसिरी बताछ मलाई तिम्रो झल्कोले सताछ। यो गीतमा चाहिँ फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौ। यहाँबाट हामी पनि छुट्टिएर जानुपर्ने हुन्छ। आज छुट्टिएर नगएपछि त भोलि पनि आउन मिल्दैन, त्यसैले त म जान्छु भन्या हो होइन। हामी तपाईँसँग हामी भोलि फेरि पनि भलाकुसारी गर्नको लागि हामी आउने नै छौ। आजको लागि भने कार्यक्रमको लागि छोटाइएको निर्धारित समय पूरा भइसकेको छ। अब भने म यहाँबाट भाका सारेर भन्ने गीतलाई छोड्दै बाहिरिनु पर्ने हुन्छ। म तपाईँलाई आग्रह गर्छु भोलि फेरि हामी तपाईँको माझमा भेट हुनेछौ, होइन भोलि उपस्थित हुनेछ हामी तपाईँसँग। र तिनजेलसम्म कार्यक्रम सुन्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। देश तथा प्रदेशमा हामीलाई सुनिदिनु भयो, टिकटकको माध्यमबाट पनि सुन्नुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। र हाम्रो प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। नमस्कार।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645878232।
3: कारण भइरहेको छ।
4: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
3: सुशीला सरकारको निर्णय बालेन सरकारले बिउतायो, संघीय सांसदहरूले अब स्वकीय सचिव राख्न पाउने।
4: साउन 1 गतेदेखि नयाँ आर्थिक वर्ष, आयकरमा राहत, शिक्षा, स्वास्थ्य र विद्युतमा नयाँ शुल्क लागू हुने।
3: रोजगारीको ग्यारेन्टी नहुने, तालिम सञ्चालन नगर्न श्रम मन्त्रीको निर्देशन, न्यूनतम पारिश्रमिक वैज्ञानिक बनाउने योजना।
4: बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको झण्डै 8 खर्ब बराबरको सम्पत्ति जफत, 15 वर्ष कार्यकालमा पदको दुरूपयोग गरी अवैध सम्पत्ति थुपारेको आरोप।
3: र दोस्रो एक दिवसीयमा आज भारत र इंग्ल्याण्ड भेट्दै।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। संघीय संसदका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने भएका छन्। मन्त्री परिषदको गत मंगलबारको बैठकले यसबारे निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जानकारी दिनुभयो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज 5 गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाएको थियो। गत चैत 30 गते बसेको संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढ़ाउन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको थियो। त्यसका आधारमा कानून मन्त्रालयले स्वकीय सचिवको व्यवस्थाका लागि अनुसूची हेरफेर गरेको थियो। त्यसलाई मन्त्री परिषदमा लगे पनि हालसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले रोकेर राखेको थियो। मंगलबारको मन्त्री परिषदको बैठकले यसलाई पारित गरेको हो।
3: आर्थिक वर्ष 2083-84 भोलिबाट शुरू हुँदैछ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट तथा राष्ट्र बैंकले नीति कार्यक्रम, राष्ट्र बैंकले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा अनुसार सरकारले कतिपय पुराना करलाई हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर पनि थपेको छ। सरकारले कर प्रणालीलाई सरल बनाउने, निजी क्षेत्रको लगानी विस्तार गर्ने, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने तथा बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कर नीतिहरूमा परिवर्तन गरेको उल्लेख गरेको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा व्यक्तिगत आयकर, भन्सार, अन्तशुल्क, हरित कर तथा विद्युतीय सवारी साधन, ईवी सम्बन्धी कर प्रणालीमा उल्लेखनीय परिवर्तन गरिएको हो। सबैभन्दा ठूलो परिवर्तन व्यक्तिगत आयकरमा गरिएको छ। यसअघि 5 लाख रूपियाँसम्मको वार्षिक आयमा 1% कर लाग्ने व्यवस्थाको सीमा बढ़ाएर 10 लाख रूपियाँ पुर्याइएको छ। त्यसैगरी अधिकतम व्यक्तिगत आयकर दर 39%बाट घटाएर 29% कायम गरिएको छ। आर्थिक ऐन 2083 अनुसार साउन 1 गतेदेखि विभिन्न नयाँ शुल्क समेत कार्यान्वयनमा आउन लागेका हुन्। सरकारले ल्याएका कतिपय नयाँ कर नीतिले भने सर्वसाधारणमा प्रत्यक्ष असर पर्ने देखिएको छ। निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शिक्षा समता शुल्क तथा निजी स्वास्थ्य संस्थाको सेवामा 3% स्वास्थ्य समता शुल्क कार्यान्वयनमा ल्याउने भएको छ। यस्तै घरायसी विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आउन लागेको छ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट रकम तिर्नुपर्ने भएको छ। साउन 1 गते अर्थात भोलिदेखि सुनचाँदीका गरगहना किन्नेले पनि थप कर तिर्नुपर्नेछ। सुनचाँदी तथा गरगहनाको गहना खरिद गर्नेले 0.5% सीट प्रवर्धन शुल्क तिर्नुपर्ने भएको हो। साथै राइट सेयरिङ सेवामा पनि 5% सेवा शुल्क थपिएको छ।
4: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज उद्योगी तथा व्यवसायीहरूसँग छलफलमा मन्त्री यादवले तालिमको मुख्य उद्देश्य रोजगारी सिर्जना हुनुपर्नेमा जोड़ दिनुभएको हो। देशभर विभिन्न निकायबाट वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि त्यसको ठोस प्रभाव नदेखिएको मन्त्री यादवको भनाइ छ। मन्त्री यादवले शिक्षा मन्त्रालय र सिटीभिटीका काम पढ़ाउने भए पनि श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनुपर्ने बताउनुभयो। विगतका कार्यविधिहरूमा निजी क्षेत्र र प्रशिक्षार्थीहरूको अपनत्व नहुँदा बजेट फ्रिज हुने गरेको गर्दै उहाँले आगामी साउन महिनाभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि एसओपी तर्जुमा गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री यादवले हाल प्रचलनमा रहेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो। केवल वार्ता र सहमतिका आधारमा नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा एउटा ढाँचा फ्रेमवर्क तयार भइरहेको उहाँले जानकारी समेत दिनुभएको छ। उक्त ढाँचाले हिमाली पहाड़ी र तराई क्षेत्रका साथै अदक्ष अर्धदक्ष र दक्ष र उच्च दक्ष गरी 4 श्रेणी र प्रदेशगत एवं क्षेत्रगत सेक्टर वाइज आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य राखेको छ। निर्माण क्षेत्रमा हाल करिब 19 लाख विदेशी कामदार कार्यरत रहेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री यादवले स्वदेशी जनशक्तिलाई तालिम दिएर सो क्षेत्रमा व्यवस्थापन गर्ने योजना रहेको सुनाउनुभयो। औद्योगिक उत्पादकत्व वृद्धिका लागि इनर्जी अडिट र लिन म्यानुफ्याक्चरिङ जस्ता अवधारणा कार्यान्वयन गर्न उद्योग मन्त्रालयसँग सहकार्य गरिने उहाँको भनाइ छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको
7: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कभोम
1: देशो खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य 7 जना घाइते भएका छन्। भैरहवाबाट बुटोलतर्फ आइरहेको माइक्रोबस दुर्घटना भएको रूपन्देही प्रहरीले जनाएको छ। दुर्घटनामा माइक्रोबसका सहचालक बुटोल उपमहानगरपालिका 3 का 30 वर्षीय सन्दीप बरालको मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताउनुभयो। घाइतेमध्ये कृष्ण कुमारी देलवासीलाई थप उपचारका लागि भैरहवा स्थित सिटी अस्पताल र हेमिसरा खाम्चालाई मणिग्राम स्थित क्रिम्सन अस्पतालमा पठाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार भएका माइक्रोबसका चालक रूपन्देहीका छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी नायक परीक्षक चन्दले दुर्घटनाको कारणबारे भने थप अनुसन्धान भइरहेको बताउनुभयो।
3: प्रहरीले देशका विभिन्न स्थानबाट लागू औषध सहित 25 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट 6 जहाँ 12 मोरङबाट 3, नुवाकोट सुर्खेत र स्याङ्जाबाट 2 र सिराहाबाट 1 पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन तथा चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने औषधि समेत बरामद गरेको जनाएको हो।
4: विगत 1 वर्षमा चितवनका 274 जनामा डेंगू संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार 10,523 जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा डेंगूको संक्रमण देखिएको हो। संक्रमित मध्ये 216 जना चितवन र बाँकी 58 जना अन्य जिल्लाका रहेका छन्। त्यसमध्ये सबैभन्दा बढ़ी रत्मा नगरपालिकाका 87 जनामा डेंगू देखिएको उहाँले बताउनुभयो। गत आर्थिक वर्षमा 3,889 जनामा डेंगूको संक्रमण देखिएको थियो। 17,353 जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगू देखिएको केसीले बताउनुभयो। सो आर्थिक वर्षमा डेंगूका कारण 1 जनाको मृत्यु भएको जानकारी दिनुभयो। यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने उपाय अपनाउन उहाँले सुझाव दिनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेश सरकारले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको 760 अर्ब बंगलादेशी टाका बराबरको सम्पत्ति जफत गरेको छ। हालको अन्तर्राष्ट्रिय विनिमय दर अनुसार यो सम्पत्ति करिब 6.2 देखि 8 अर्ब अमेरिकी डलर अर्थात करिब 8 देखि 10 खर्ब नेपाली रूपियाँ बराबर हुन आउँछ। वर्तमान सरकारले हसिनाले आफ्नो 15 वर्ष कार्यकालमा पदको दुरूपयोग गरी अवैध माध्यमबाट अथाह सम्पत्ति थुपारेको र आफ्नो नातेदार तथा निकटका व्यापारीलाई पोषेको आरोप लगाइएको छ। सन् 2024 विद्यार्थीको नेतृत्वमा भएको जनविद्रोहपछि 15 वर्षै लामो शासन सत्ता छोडेर हसिना भारत पलायन हुनुभएको थियो। त्यसता वर्तमान सरकारले हसिनाको कार्यकालमा अस्वाभाविक रूपमा लाभ लिएका उहाँका आफन्त र प्रमुख व्यावसायिक समूहहरूको सम्पत्तिमाथि व्यापक छानबिन गरिरहेको छ। अपदस्थपछि हसिनालाई राजधानीको ढाकाको एक जग्गा प्लटिङ बाँडफाँडसँग जोड़िएको भ्रष्टाचार लगायत धेरै मुद्दाहरूमा दोषी ठहर गरिसकिएको छ। यस्तै सन् 2024 जुलाई र अगस्तमा भएका विरोध प्रदर्शनका क्रममा सयौं प्रदर्शनकारीको मृत्यु हुने गरी गरिएको दमनको अभियोगमा इन्टरनेशनल क्राइम्स ट्रिब्यूनल 1 हसिनालाई मृत्युदण्डको सजाय समेत सुनाएको छ। सन् 2024 अगस्तदेखि भारतमा शरण लिइरहनु भएकी हसिनाले हालै मात्र आफू सन् 2026 अन्त्यसम्म बंगलादेश फर्कने बताउनु भएको छ।
4: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको एकदिवसीय श्रृंखला अन्तर्गत दोस्रो खेल आज हुँदैछ। यी दुई टोलीबीचको खेल कार्डिफमा नेपाली समयअनुसार आज साँझ 5:45 शुरू हुनेछ। 3 खेलको श्रृंखला भारतले 1-0 अग्रता लिइसकेको छ। भारत आजको खेल जित्दै 1 खेल अगावै श्रृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ। उता घरेलु टोली इंग्ल्याण्ड आज भारतलाई हराउँदै श्रृंखला बराबरी गर्न चाहन्छ। दुई टोलीले अहिलेसम्म 111 एकदिवसीय खेल खेलेका छन्, जसमा भारतले 62 जितेको छ भने इंग्ल्याण्डले 44 जितेको छ। दुई खेल बराबरी भएका छन् भने 3 खेल अनिर्णित बनेका छन्। भारतले इंग्ल्याण्ड विरूद्धका पछिल्ला 6 एकदिवसीयमा जीत निकालेको छ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुशीला सरकारको निर्णय बालेन सरकारले बिउतायो। संघीय सांसदहरूले अब स्वकीय सचिव राख्न पाउने।
3: साउन एकदेखि नयाँ आर्थिक वर्ष, आयकरमा राहत, शिक्षा स्वास्थ्य र विद्युतमा नयाँ शुल्क लागू हुने।
4: रोजगारीको ग्यारेन्टी नहुने, तालिम सञ्चालन नगर्न श्रम मन्त्रीको निर्देशन, न्यूनतम पारिश्रमिक वैज्ञानिक बनाउने योजना।
3: बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको झण्डै 8 खर्ब बराबरको सम्पत्ति जफत। 15 वर्ष कार्यकालमा पदको दुरूपयोग गरी अवैध सम्पत्ति थुपारेको आरोप।
4: र दोस्रो एक दिवसीयमा आज भारत र इंग्ल्याण्ड भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।

0: तपाईँको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज
1: त्यो हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
2: 9805614652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
7: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आइया मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, पाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
10: मेरा लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ पेला खिमरिदे गरम ओगोदिनी जेउ पेला सुनो फुरी पतास ओचुदिनी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षेमना दे वातावरण मिलेने ल घेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख
11: वन
10: जङ्गल सर मेरा आयुरी बानी एमएल एमए ओसो छानेला युसोकर पोतोरालाई पार बगेर हटाए
11: सलाई लाइ तर्स्याउला मे सचाउने चिस्रालाई जा बाङ्जा र यामा देने पोल गेने या इतौ चिस्र रहे वन जङ्गल याल के भाय
10: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओसो छान्ने दैके बारीको चुरोद विधि ओरे बनै कोबाजे
11: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढालले च अनुगमन दिने व्यवस्था चाउसिए
10: गेसो छामेला खोरेल चाउसी खोलिए हरिदे चरिन गाई गे जमेकेलाई जु अब नजिरे बनाए गेङ एल गे जमेकेमा लागे औलेम लाइके लागे
11: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी मे चाउसो सैलेके खेले
10: वन जङ्गल मेलाई गेमाइए मेला
11: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हर्जिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
2: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराहाई दाङ।
3: सम्पर्क मोबाइल 98578121105,
2: 98479802802,
3: 98095826605
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हाट जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हाट, गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443173, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पित बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
4: हैया बद्दी मेरो त दाजु खिलो के गर्ने होला अब
5: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
5: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
6: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: ल उसो भए म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
7: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
9: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
10: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
10: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद।

0: बुझाउने अभिभावकत्वमा निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है।

0: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यस्तो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98 5 78 22 75, रेणुका रोगा 98 4 81 68 697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98 5 78 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्कै आउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाएको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ सा प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोक सारथी तपाई सुन्दै गर्दा हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz बेंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलिनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट साथ दिइरहनु भएको छ प्राविधिक साथी कृष्ण बस्यालले। अनि यसै क्रममा साथ मिलिराखेको छ प्राविधिक संयोजनबाट रेडियो कुटुम्ब 97.5 MHz 97.8 MHz तानसेन पाल्पाबाट, तिल्लु राणा भट्टराई, रेडियो कपिलवस्तु 104.3 MHz कपिलवस्तुबाट साथ मिलिराखेको छ प्राविधिक साथी को साथ मिलिराखेको छ। गुडियाभरको रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट, नम्रता नेपाली, रेडियो दमौली 94.3 MHz दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटे उडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चको सिपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरचहारीबाट मनिषा डागी, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz बाट बिनु माया राई, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुरास 105.2 MHz धनकुटाबाट जानु तामाङको साथ मिलिराखेको छ, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो सरोवर 92.5 MHz रेडियो सरोवरबाट अहिलेसा ढुङ्गानाले साथ दिइरहनु भएको छ, रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइली अनु, रेडियो मेनस्याम एफएम 103.4 MHz तेह्रथुमबाट साथ मिलिराखेको छ शारदा बास्कोटाको भने। यसै क्रममा हामीलाई रेडियो बन्दीपुर 88.5 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी ले साथ दिइरहनु भएको छ। यसै क्रममा यति बेला हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ, रेडियो प्रभु 102.6 MHz जलहारी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो सौगात 103.6 MHz बैटरीबाट अजैविक परिवर्तन, रेडियो भरोसा 104.9 MHz दाङ्गुराईबाट ईश्वरी पुन, रेडियो
मुर्गी ठूला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढा रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली अनि रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख जागी लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी बिहिबारी बसाईमा छौं। बिहिबारी बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा तपाईसँग हामी कुराकानी गर्छौं र तपाईँका रोजाएका गीत सुन्छौं। र आज असारको 32 गते अर्थात आज असारको असार महिनाको अन्तिम दिन प्राय हाम्रा यहाँका स्थानीय रेडियो स्टेशनहरूमा 30 भाकाहरू भोलिका दिनबाट बजाउने शुभारम्भ गर्ने गरिन्छ होइन। तर कार्यक्रम लोकसारथीमा साउन 1 गतेदेखि बजाउने अथवा साउन 15 गतेदेखि बजाउने, किनभने हामी नियमित साउन 15 गतेदेखि बजाउँदै आइराखेका थियौं भने हामी गत वर्ष साउनको 1 गते नै बजाएका थियौं, किनभने त्यति बेला भदौ 10 गते तीज परेको थियो होइन। त्यो बेलामा साउन 1 गतेदेखि नै बजाएका थियौं भने अहिलेको समयमा गीत संगीत प्रसारण गर्ने सन्दर्भमा अब तपाईँको विचार विमर्श लिनेछौ। कहिलेबाट गीत तीजका गीतहरू बजाउन शुरू गर्दा तपाईँको विचारमा उपयुक्त हुन्छ भन्ने कुरा हामी आजको विषयवस्तुमा यो विषयवस्तुमा पनि तपाईँसँग छलफल गर्नुपर्नेछ। 98-644-17-298 म्यासेज गर्नुहोला भने 98-68-60-39-40 फोन गर्नुहोला। यो नम्बर तपाईँका लागि खुला गरेका छौं 98-68-60-39-40 फोन गर्नुहोला। गीत राख्छौं तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: योग्य पुरस्कारलाई फेरि पनि स्वागत छ। बर्खा लायो विष्णु खत्री र कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। अब साउने गतिबाट तीज गीत बजाउने कि साउन 15 गते अथवा भदौबाट तीज गीत बजाउने भन्ने कुरामा आज हामी छलफल गर्नेछौ तपाईसँग र तपाईँको विचार विमर्श लिनेछौ आजको कार्यक्रममा, किनभने प्राय रेडियोहरूले साउन 1 गतेबाट प्राय रेडियोहरूबाट तीजका गीतहरू बजाउन शुभारम्भ गरेको हामीले पाउँछौ होइन। यतातिरका गुल्मीतिरका बागलुङतिरका होइन तीज तसर्थ लोकसारथी कार्यक्रमबाट कहिलेदेखि बजाउने भन्ने कुरा हो। यति बेला साथी आउनु भएको छ, पहिलो साथी नमस्कार हजुर, को बोल्नु भुकाबाट? धनकुटाबाट सोनकुमारी राई भन्नुभयो होइन? के छ सोनकुमारीजी हाल खबर तपाईँको? सोमकुमारी अनि के छ सोमकुमारीले धनकुटामा के गर्दैनुहुन्छ? कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
1: अहिलेको समयमा त गोठालो गर्दै भन्नुपर्छ, आज चाहिँ सुन्न पाइरहेको छैन भन्नुपर्छ है, रेडियो भोजपुरबाट सुन्ने गर्थे।
0: लालीगुरा एफएमबाट सुन्नुपर्छ त हजुर?
1: हजुर, हाम्रोतिर लालीगुरा एफएम चाहिँ टिप्दैन भन्नुपर्छ, अनि त्यही भएर अलिक समस्या छ भन्नुपर्छ है।
0: ल उसो भए म गीत रोज्न तपाईँले लगाएन, किनभने अन्य साथीहरूले रोज्नुहुन्छ, अब सुन्नै नपाएको मान्छेले तपाईँले रोजेको गीत पनि सुन्न पाउने कुरा भएन क्या अरे होइन। अब आइहाल्नुभयो, अब साथीहरूलाई सम्झिनुहोस्।
1: खासमा त हजुरलाई प्रवित मिश्रले सबैको लागि भन्न चाहन्छु, बाँकी लोकभाषा सुनाउन चाहन्छु, मजाले सुनेला भन्न चाहन्छु, अनि साथीहरूलाई सम्झिनु पर्दा मैले जति पनि सुनकुमारी राई भनेर चिनेको सम्पूर्णलाई एकदमै धेरै धेरै सम्झना मिठो माया भन्दैछु। नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। सोमकुमारी राई आउनु भएको थियो। अब अर्को साथी नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट?
2: हजुर, पूर्व पाँचमा राजेन्द्र सहयात्री शेरमा।
0: राजेन्द्र सहयात्री
2: शेरमा
0: शेरमा है
2: हजुर,
0: के छ राजेन्द्रजी खबर तपाईँको?
2: ठिकै छ हजुर,
0: के गर्दैनुहुन्छ यति बेला?
2: यतिकै रेडियो सुन्दै बसिरहेको अवस्था।
0: रेडियो मेनस्याम एफएमबाट कार्यक्रम सुन्दैनुहुन्छ होइन?
2: होइन होइन, मैले आज लालीगुराँसबाट सुनिरहेको
0: छु। आज लालीगुराँसबाट सुन्दैनुहुन्छ
2: हजुर,
0: हुन्छ। कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
2: मलाई बद्री पङ्गिनीको फोटो फिर्ताल्यो बजाइदिनुहोस् न।
0: बद्री पङ्गिनीको फोटो फिर्ताल्यो होइन?
2: हजुर हजुर।
0: अनि हाम्रो विषयवस्तुमा तपाईँको विचार राख्नुपर्दा, हामीले अब प्राय रेडियोहरूले साउन 1 गतेबाट तीजका गीतहरू, अब तपाईँको उतातिर कहिलेदेखि बजाउनुहुन्छ? यतातिर त साउन 1 गतेबाट बजाउने प्रचलन छ क्या अरे होइन। कार्यक्रम लोकसारथीमा साउन 1 गतेबाटै बजाउँदा उपयुक्त होला कि साउन 15 अथवा भदौतिरबाट, के छ तपाईँको विचारमा?
2: यो चाहिँ अब साउन 1 गते अरू रेडियो नै मैले सुने अनुसार 1 गतेदेखि सुरु गर्छन् होइन, 1 गतेदेखि नै उपयुक्त हुन्छ होला सर।
0: ओ, 1 गतेबाटै उपयुक्त हुन्छ
2: हजुर।
0: ल, तपाईँको विचारको लागि धन्यवाद, साथीहरूलाई सम्झिनुहोस्।
2: सर्वप्रथम त हजुर लगायत हाम्रो जलजल एफएम हो युनिटले भन्न चाहे, यो समयमा रेडियो किनेर बस्नु हुने र राजेन्द्र सहयात्री हुने चिन्ने नचिन्ने सम्पूर्णले भन्दै नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो राजेन्द्र सहयात्री, उहाँसँग कुराकानी गरिसकेका छौं। उहाँले साउन 1 गतेबाट बजाउँदा उपयुक्त हुन्छ भनेर आफ्नो प्रतिक्रिया दिनुभएको छ। अब यसमा तपाईँको प्रतिक्रिया के छ होइन, एकजना साथीसँग कुराकानी गर्छौं, त्यसपछि गीत केही म्यासेजहरू वाचन गर्छौं, त्यसपछि गीत राखौंला। के छ साथी, हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आयो होइन, फटाफट फोन डायल गर्नुहोला 9868-6039-40 यति बेला साथी हुनुहुन्छ। नमस्ते हजुर।
3: हेलो हजुर, नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? पिताम्बर रोका भन्ने मान्छे बोल्नु भयो है
3: हजुर,
0: के छ पिताम्बरजी हाल खबर तपाईँको?
3: एकदम ठिकै छ भन्नुपर्छ, अनि त्यहाँदेखि के भने समय सगति लाग्न आएको तपाईँ शुभकामना
0: ल तपाईँलाई पनि धेरै धेरै शुभकामना छ। लुतो राम्रोसँग फाल्नु होला है।
3: लुतो त आएकै छैन भन्नुपर्छ होइन, र पनि सँग फ्याँक्ने
0: चलन छ नि। लुतो लुतो फाल्ने चलन छ, घरबाट लुतो जाओस्, लुतो कहिले पनि नलागोस्, शरीरमा लुतो कहिले पनि नलागोस् भन्ने चलन हुन्छ नि त होइन। ठिक छ, अनि कार्यक्रममा आउनु भएको छ रेडियो मेनस्याम एफएमबाट कार्यक्रम सुन्नुभयो
3: एकदम।
0: ल आज के छ विषयवस्तुमा तपाईँको विचार? हामीले तिजका गीतहरू उतातिरका रेडियोहरूले कहिलेदेखि बजाउनुहुन्छ र हामीले कार्यक्रम लोकसारथीमा कहिलेदेखि बजाउँदा ठिक होला? साउन 1 गते, साउन 15 अथवा भदौतिरबाट?
3: अब साउन के भन्छ, अलिक त विसङ्गतिले गर्दा अगाडि नै बजाउने गरेको छ कि, तर मलाई चाहिँ लाग्छ जुन चाडबाड अथवा चिसो मात्रै नभएर अरू पनि गीतहरू चाहिँ एउटा जुन विशेष दिन आउँछ त्यो बजाउँदा चाहिँ राम्रो भन्न चाहन्छु म चाहिँ। तिजको गीत हो भने तिजको गीत अहिले लगत्तै बजाउनु भन्दा साउन पछाडि नै बजाउँदाखेरि चाहिँ उपयुक्त हुन्छ होला भन्न चाहन्छु।
0: साउन 15
3: उतैबाट
0: त्यही त खिर खाने दिन आउँछ क्या अरे होइन।
3: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, तपाईँको सुझावलाई पनि हामी लिइसकेका छौँ। अब साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
3: हुन्छ हजुर, अनि एफएम होल युनिटलाई भन्दै
0: हुन्छ नमस्ते। अब केही म्यासेज लिन्छु, दुईवटा म्यासेज आएका छन् र ती म्यासेज पछि अब म तपाईँलाई गीत बजाउनेछु। सुर्खेतबाट गाउँमाया सोनी हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै दिदानी बात ज्ञापन गर्छौ। नमस्ते दाई, सुर्खेतबाट गाउँमाया सोनी कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै दिदानी बात ज्ञापन गर्छौ। सुषमा घरती मगर हो, म पनि सुन्दैछु सुनसहरीबाट, कार्यक्रममा सधैँ राम्रो छ भन्नुभएको छ। 98644-17298 फोन र 98644-17298 म्यासेज र 98-68-60-39-40 फोन गर्नुहोला। अब गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीत चाहिँ तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथीमा छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हेलो, नमस्ते दाई।
0: नमस्ते, को बोल्नु भयो कहाँबाट?
1: म पाँचथर सन्ध्या लिम्बु।
0: पाँचथर कुन ठाउँबाट हजुर?
1: हजुर,
0: पाँचथरको कुन ठाउँबाट?
1: पाँचथरको फिदिमबाट।
0: पाँचथरको फिदिमबाट सन्ध्या लिम्बु होइन?
1: हजुर हजुर।
0: के छ सन्ध्याजी खबर तपाईँको?
1: ठिकै छ भाइ।
0: अनि कुन रेडियोबाट कार्यक्रम यति बेला सुन्नुभयो? रेडियो मेन्स्याम एफएमबाट, तिराथुमको रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है? अनि कार्यक्रम आउँदा चाहिँ कस्तो लाग्छ नि? कार्यक्रम कतिको राम्रो छ, नराम्रो छ, के छ भन्नु त?
1: होइन दाई, मलाई त रमाइलो लाग्छ यो। अब मलाई त सानैबाट लोकझोरी कार्यक्रमहरू, डोरी गीतहरू सुनेर होला। म त यो युट्युबबाट नेटबाट पनि सर्च गरेर डोरी गीत नै सुन्छु नि दाई।
0: हुन्छ, आज कुन गीत रोजाइमा पार्ने तपाईँले?
1: हजुर,
0: आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज म अल्लो खोलो पल्लो खोलो भन्ने गीत रोजाइमा पार्नु पर्यो दाई।
0: अल्लो खोलो पल्लो खोलो पूर्वेली गीत होइन? पुरानो गीत पनि हो क्या?
1: दाई बुझ्नु भयो नि कि एक लाइन गीत गाइदिनु पर्ने
0: होइन, अल्लो खोलो पल्लो खोलो यो त भेटिन्छ जस्तो लाग्छ मलाई। यो त मैले सुनिराखेकै गीत हो।
1: यहाँ सुन न, अल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर रानाज्यू भन्यो।
0: ल, हाम्रो प्राविधिक मित्रले ब्याकग्राउन्डमा पनि बजाइसक्नु होला तपाईँले खोज्नु। अनि के छ आजको विषयवस्तुमा तपाईँको विचार? तीज गीतहरू कहिलेदेखि बजाउँदा उपयुक्त होला
1: दाई? बजाउँदा त राम्रै हुन्छ नि दाई, अलिक सुनेको राम्रो राम्रो गीतहरू बजाउँदा राम्रै हुन्छ नि दाई।
0: होइन, तिजका गीतहरू के? तिजका गीतहरू अब तिज आउन भदौ 29 गते तिज परेको छ होइन?
1: ए, नजिकै छ के? ए, त्यो त भयो त दाई, यो साउनको बिचबाट अथवा पहिलो हप्ताबाट सुनाउँदा पनि हुन्छ दाई।
0: साउन 1 गते, साउन 15 गते र भदौतिर कहिलेबाट बजाउने भने कि? साउनको 15 गतेबाट तपाईँले पनि भन्नुहुन्छ होइन? ल, अब साथीहरूलाई, साथीहरूको नाम लिनुहोस् ल, साथीहरूलाई सम्झिनुहोस्।
1: विशेष गरी त हजुर यति मिठो गर्नुहुन्छ, हजुरलाई सुनाउन चाहन्छु।
0: धन्यवाद।
1: अनि टेक्निसियन मित्रलाई सुनाउन चाहन्छु, अनि सम्पूर्ण टेक्निसियन मित्रहरूलाई, अब कहाँ कहाँबाट जोड्नु भएको छ उहाँहरूलाई सबैलाई सुनाउँछु। अनि विशेष गरी हुनुहुन्छ यहाँ युनिस लिम्बु, मेरो हस्बेन्डलाई, अनि सम्पूर्णलाई सुनाउँदै बिदा हुन चाहन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सन्ध्या लिम्बु, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो 9868309940 फोन र 9864172982 म्यासेज गर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार हजुर, दिनेन्द्रजी
0: को बोल्नुभयो कहाँबाट?
2: तपाईँको मन मिल्ने साथी तेह्रथुमबाट बोले, म तेजाद्री बस्नेत मेन फ्रेम
0: तेह्रथुमबाट। नाम के भन्नुभयो?
2: तेज बहादुर बस्नेत।
0: ए, तेज बहादुर बस्नेत है?
2: हजुर।
0: के छ तेज बहादुर बस्नेत जीको हालखबर?
2: एकदम ठिकठाक छ, अलिकति झरी परि लागिरहेको छ।
0: ए, झरी लागिराखेको छ होइन?
2: अनि यहाँ यतातिर हाम्रोतिर साउने संक्रान्तिको स्टार्ट छ, रमाइलो छ।
0: के छ, के गर्ने गरिन्छ उतातिर साउने संक्रान्तिमा? विशेष के गर्ने चलन हुन्छ भन्नुहोस् त?
2: यहाँ त अहिले के गर्ने त, पहिला पहिला भने लुचो थालिन्थ्यो अरे, कुनै के जम्मा गरेर
0: होइन,
2: अहिले पनि लोप भएर
0: गइसकेको ठिक छ। कार्यक्रममा आउनु भएको छ, तिजका गीतहरू अब साउने संक्रान्ति यतातिर फेरि साउने गतिबाट तिजका गीतहरू यतातिरका स्थानीय एफएम रेडियोहरूले बजाउने चलन छ क्यारे होइन?
2: हजुर।
0: लोक सारथी कार्यक्रम धेरै रेडियोहरूबाट प्रसारण हुन्छ यो कार्यक्रम, र यो कार्यक्रममा कहिलेबाट तिजका गीतहरू बजाउँदा उपयुक्त होला?
2: यो हाम्रोतिर खासो मात्रामा तिज मान्ने भनेको छेत्री बाहुन दमाइसम्म सार्कीले मात्रै मान्छन्। राई लिम्बु शेर्पा तामाङ यिनीहरूले भनेको छ यहाँ तिज मान्ने कुरा हुँदैन। यो चाहिँ कृष्ण हुँदाखेरि हाम्रोमा चाहिँ तिज आउनुभन्दा हप्ता दिन अघिदेखि मात्रै नै छु।
0: ए उतातिर चाहिँ तेह्रथुमतिर तिज आउनु भन्दा हप्ता दस दिन अगाडिबाट मात्रै गीतहरू बजाउने गर्नुहुन्छ उतातिर?
2: हप्ता दिनदेखि अगाडि चाहिँ तिज आएपछि के आउँ भने जस्तो एउटा चाहिँ हुन्थ्यो, अथवा कोही दिनमा चाहिँ अरू पिछु गीत बजाउने त्यसरी कहाँबाट पिछु गीत आयो भने जस्तो
0: त्यस्तो हुन्छ।
2: यो चिज आउनु भन्दा चिज आउनु भनेको कति छ भन्दाखेरि अझै पनि दुई महिना बाँकी होला नि।
0: त्यही त अब भदौ 29 गते परेछ भनेपछि त दुई महिना लगभग भनौँ न,
2: दुई महिनाको लगभग ठ्याक्कै दुई महिनासम्म गरेर मेरो सुझाव र सल्लाह अनुसार भन्नु चाहिँ 15 दिन अघिदेखि चाहिँ ट्याक्कै त्यो पूर्णदेखि त्यहाँदेखि त बदलिदियो भनेदेखि त हुने त्यो हुन्छ। अब तपाईँहरूको यो मतलब चाहिँ के हुन्छ हामी तपाईँको सुन्ने मान्छे भन्नुहोस् न है जसो भएको त्यो सुन्ने त
0: होइन त्यही भएर त अब कसको अब प्रायले त दुई तिनजनाले त साउन 15 गतेदेखि नै बजाउनुहोस् भन्ने कुरा गर्नुभएको छ, कसको अब कतिको कुन धेरै विचार आउँछ होइन कुनमा धेरै विचार आउँछ अनि त्यही अनुसार गर्ने त हो होइन।
2: त्यो ठिकै छ, हाम्रो पूर्व किरण तपाईँले मजाले बजाउनु भएको छ, अब पूर्वतिर पनि ध्यान विचार भएको यतातिर पनि विचार राखिदिनु होला, तपाईँको विचार राख्दा के हुन्छ। तर पनि अब एक गते भन्दा अगाडि चाहिँ पहिल्यै दिन के गीत बज्यो भने चाहिँ के हुन्छ।
0: ठिक छ, हुन्छ, तपाईँको विचारको लागि धन्यवाद। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
2: साथीहरू सम्झिँदाखेरि सबैभन्दा पहिला तपाईँको मलाई सबैजना साथीहरूलाई त्यहाँबाट देखिनुहोस् यो गीतहरू सुनेर मजाइदिनु होला। भन्दै अब देशभरि सुनेर गएर चाहियो, देशभरिका मेरो पेरा साथीहरूसँग श्रोताहरूसँगलाई चाहिँ मेरो सुनेर मात्रै धन्यवाद दिनु होला भन्न चाहन्छु।
0: हुन्छ, विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अब म्यासेज लिन्छु, त्यसपछि एकजना साथीको कल लिन्छु, त्यसपछि गीत बजाउनेछौ। म्यासेज आएको छ, कतिवटा आएको छ भनेपछि चारवटा म्यासेज आएको छ, म वाचन गर्छु। उहाँले लेख्नुहुन्छ, नरहरि तिमल सिन्हा तेरा थुमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ नरहरिजीलाई। म म्यासेज लिन्छु, त्यसपछि बल्ल फोन लिन्छु है साथीहरू, म तपाईँलाई आग्रह गरे। अर्को म्यासेज छ, सन्जिता मगर हो, खोटाङबाट कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ। अब अर्को म्यासेज आएको छ, उहाँले लेख्नु भएको छ, हरिशरण अधिकारी हो मेरो नाम, म तनहुँबाट कार्यक्रम सुन्दैछु रेडियो बन्दीपुर एफएमबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज छ, प्युठानबाट सुन्दैछु भन्नुभएको छ, केशरी राणा मगर प्युठानबाट सुन्दैछु, रेडियो स्काईलाई के भएको छ, रेडियो स्काई बजेको छैन भन्ने कुरा गर्नुभयो। अब एउटा कल लिन्छौ, त्यसपछि गीत राखौँला। नमस्कार हजुर।
3: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
3: लमजुङबाट गणेश साक्य बोल्दैछु हजुर।
0: के छ गणेशजी, लमजुङतिरको हालखबर के छ भन्नुहोस् त?
3: के भने ठिक ठाकै छ, राति पानी आएको थियो, दिनमा गर्मी छ, घाम छ,
0: त्यस्तै त्यस्तै छ होइन
3: हजुर।
0: ल, आजको विषयवस्तुमा तपाईँको विचार के छ भन्नु त गणेशजी?
3: हजुर,
0: आजको विषयवस्तुमा तपाईँको विचार के छ?
3: आजको विचार के हुने हजुर, केही पनि छैन, आजको भोलि माया सरस्वतीको आउने सरस्वतीको शुभकामना छ।
0: तपाईँले कार्यक्रम ध्यान दिएर सुन्नु भएको छ कि नै? हामीले एउटा विषयवस्तु राखेका छौँ, त्यो विषयवस्तुमा तपाईँको विचार लिइरहेछौँ।
3: एउटा त्यही चिजको लागि राख्नु भएको थियो तपाईँले, त्यही होइन
0: हजुर? हो, त्यही विषयमा तपाईँको मत के छ?
3: यो तिजको लागिमा के छ भने हजुर, असोजको एउटी गते बिज छ,
0: असोजको एउटी गते छैन,
3: 20-25 तिजको गीत लाए नि हुन्छ।
0: असोजको होइन, भदौको 29 गते छ तिज।
3: 29 गते छ, अलि यो 15 गते त अलि टाढै हुन्छ क्या साउनको तिज गीत गाउन त तिजको
0: है। हुन्छ हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, साथीहरूलाई सम्झिनुहोस्।
3: साथीहरूलाई सम्बन्ध हजुर, यति मिठो स्वरको धनीलाई मिठो माया मिठो सम्झना छ, टेक्निकलमा को हुनुहुन्छ उहाँलाई पनि मिठो माया मिठो सम्झना छ, त्यहाँदेखि साधना जनजन टिम रेडियो टिमलाई पनि मिठो माया मिठो सम्झना छ, साथीहरू भन्दाखेरि गणेश साक्यलाई चिन्ने नचिन्ने सम्पूर्णलाई मिठो माया मिठो सम्झना भन्दै बिदाउँछु हजुर।
0: नमस्ते। टेलिफोन सम्पर्कमा गणेश साकिया रेडियो बन्दीपुर सुनेर लमजुङबाट हामीलाई फोन गर्नु भएको थियो। अब गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। तबसम्मका लागि यो गीत तपाईँको लागि ओल्लो खोलो पल्लो खोलो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। ओल्लो खोलो पल्लो खोलो पूर्वेली गीत तपाईँको लागि राखिसकेका छौं। 9868309040 फोन गर्नुहोला। यति बेला अर्को सहभागी हुनुहुन्छ। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: को बोल्नु भयो? कहाँबाट? प्युठान स्वर्गद्वारी नगरपालिकाबाट जीवन सांगीतिक मगर बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: प्युठानमा हामीलाई कुन माध्यमबाट सुन्नुभयो जीवनजी?
1: मैले रेडियो जलजला सुनेको थिएँ।
0: रेडियो जलजला एफएम 96.4 MHz सुन्नुभयो?
1: हजुर।
0: ल, कार्यक्रममा आउनु भएको छ। कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: मैले आज पोखरेली कान्छे भन्ने सुने।
0: पोखरेली कान्छे कसले गाउनु भएको थाहा छ?
1: हजुर, मिलेन राई र मौसम गुरुले गर्नु भएको।
0: ल, अनि आजको विषयवस्तुमा तपाईँको विचार के छ?
1: हजुर, विषयवस्तु भन्नुपर्दा भदौ 1 गतेबाट बजेर 1 गतेबाट किनभने अब साउनमा भन्दा भदौ समय शान्तिमय हुन्छ, भदौ 1 गतेबाट बजेर राम्रो हुन्छ भन्नु भन्नु।
0: भदौ 1 गतेबाट बजाउँदा समय सान्दर्भिक हुन्छ भन्नुभयो होइन?
1: हजुर।
0: हुन्छ, तपाईँको विचारको लागि धन्यवाद। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: सर, म सम्झान्छु र परिवारमा उहाँले सम्झान्छु र जीवन साङ्गीतिक मर्मा चिन्न चिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
2: धनकुटाबाट प्रीति लिम्बु।
0: प्रीति लिम्बु, धनकुटा कुन ठाउँबाट?
2: काङखुवाबाट।
0: ल, कार्यक्रममा आउनु भएको छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: अघिसम्म त प्रोग्राम सुन्दै बसेको थिएँ, फोन डायल गर्दैछु, त्यही सुनेको छुइनँ, अहिले बसिरहे।
0: ए, किन, के भयो? अघि नैसम्म कार्यक्रम सुन्नुभयो, अहिले किन सुन्नु भएन?
2: अनि एउटै मोबाइलबाट पनि ट्राई त्यस्तो डायल पनि गर्नु पनि सुन्नु पनि पर्ने अनि त्यही भएर।
0: ओहो, गाह्रो पर्यो होइन?
2: गाह्रो छ।
0: अब एउटा रेडियो किन्नु पर्यो क्या?
2: रेडियो त छ कि, अहिले यहाँ उयो आएको छैन हौ, लाइन आएको छैन, बत्ती आएको छैन।
0: एउटा सानो रेडियो पाइन्छ कि, नोकियाको ब्याट्री लाग्ने एउटा रेडियो पाइन्छ।
2: ए,
0: त्यो रेडियो किन्नु भयो भने तपाईँको त्यो गोजीमा राखेर हिँड्न पाउनुहुन्छ।
2: ए, घरमा बन्द रेडियो त छ नि।
0: त्यही त नि, अब गोजीमा राख्नको लागि यदि तपाईँ रेडियोको नियमित श्रोता हुनुहुन्छ, रेडियो सुन्न मनपर्छ भने, रेडियो पारखी हुनुहुन्छ भने, त्यो रेडियोले तपाईँलाई एकदमै सहज बनाउँछ भन्न खोज्या मैले, होइन? आज के छ विषयवस्तुमा तपाईँको विचार के छ?
2: तिज त अब आएको छैन होइन, अब तिज आउनुभन्दा 1 हप्ता अगाडि या पछाडि बजाउँदा नि हुन्छ हो, अहिले नै त अब यति छिटो बजाएर त के गर्नु है, अहिले साउन त भर्खर भोलिदेखि लाग्छ होइन? त्यही भन्छ हौ म त।
0: त्यही त, हुन्छ, तपाईँको विचारको लागि धन्यवाद। साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
2: मलाई चिन्ने सम्पूर्णलाई भन्दैछ भाइ।
0: नमस्ते। आउनु भएको थियो साथी धनकुटाबाट प्रीति लिम्बु। अब केही म्यासेजहरू वाचन गर्छु, त्यसपछि तपाईँसँग कुराकानी, एकजना साथीसँग कुराकानी गरेर पोखरेली नानी भन्ने गीत राख्नेछु। यति बेला म्यासेज आएको छ, म म्यासेज लिन्छु। उहाँले लेख्नुहुन्छ, सीता श्रेष्ठ हो, ओखल ढुङ्गाबाट कार्यक्रम सुन्दैछु, रेडियो आफ्नो एफएमबाट कार्यक्रम सुन्दै गर्छु भन्नुभएको छ। अर्को म्यासेज छ, उहाँले लेख्नुहुन्छ, प्रकाश कुमार हो, अर्घखाँचीबाट कार्यक्रम राम्रो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, मनकला राई हो, म भोजपुरबाट कार्यक्रम सुन्दैछु, नमस्कार राई, म सन्चै छु, तपाईँलाई कस्तो छ भन्नुभएको छ। यसै क्रममा अर्को म्यासेज छ, कार्यक्रम रमाइलो छ सुन्दैछु, नगरपालिका 10 बाट बनिसा र बिका हो भन्नुभएको छ। अब एकजना साथीसँग कुराकानी गर्छौं, त्यसपछि तपाईँको माझमा गीत राख्नेछौ। नमस्कार हजुर।
3: नमस्ते भाइ।
0: को बोल्नुभयो? कहाँबाट? एलिसा बान्तवा राई है।
3: हजुर।
0: कुन रेडियोबाट सुन्नुभयो कार्यक्रमलाई? रेडियो लालीगुरा एफएमबाट सुन्नुभयो?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के छ तपाईँको विषयवस्तुमा तपाईँको विचार?
3: हजुर,
0: विषयवस्तुमा तपाईँको विचार के छ?
3: फर्केट एकचोटि भन्दै अघि त सुनिरहेको थिएँ,
0: भनेपछि तपाईँ आज कार्यक्रम सुन्नु भएको छैन जस्तो लाग्यो हो?
4: सुरुमा सुनिरहेको थिएँ अनि एउटै फोनले ट्राई गर्नुपर्छ, एउटै फोनले कल गर्नुपर्छ नि त।
0: पहिला विषयवस्तु सुनेर अनि मात्रै फोन ट्राई गर्नुपर्छ कि तपाईँले फोन ट्राई गर्न हतार गर्नुहुन्छ? ठिकसम्म भनिदिन्छु तपाईँलाई, आजको विषयवस्तु छ तीजका गीत। हाम्रो यतातिरको रेडियो स्टेशनहरूबाट प्राय साउन एक गतेबाट गीत तीजका गीतहरू बजाउने, अनि साउन एक गतेबाटै साउने संक्रान्तिबाटै हाम्रा दिदी बहिनीहरू गाउँघरमा तीजका गीतहरू गाउने पनि प्रचलन हुन्छ। त्यसैले यहाँका रेडियो स्टेशनहरूले साउन एक गतेबाट तीजका गीतहरू बजाउने गर्नुहुन्छ। अब कार्यक्रम लोकसारथी देशभरिका रेडियो स्टेशनहरूबाट प्रसारण हुन्छ, अब ठाउँ अनुसार फरक फरक परिवेश हुन सक्छ। कार्यक्रम लोकसारथीमा कहिलेदेखि तीजका गीतहरू बजाउँदा उपयुक्त होला?
4: तीजको गीत भन्नुभयो होइन?
0: हजुर,
4: तीजको गीत अब बजाउँदा राम्रै लाग्छ भनौँ न है।
0: कहिलेदेखि
4: तीजको गीत? अब त्यो अब ठुलो फोन सर्च गर्दै नै सुनिन्थ्यो, अब यसो बजाइन्थ्यो पनि। अब हाम्रोतिर नसुनिने कार्यक्रमले अब यो बजाउनुहुन्छ भने अब सुनिहाल्छ नि लालीको रूपमा त भने।
0: कहिलेदेखि बजाउँदा? साउन एक, साउन पन्ध्र अथवा भदौ एक, कहिलेदेखि?
4: भदौ एक
0: गतेबाट होइन? हुन्छ, तपाईँको विचारको लागि तपाईँको विचारको लागि धन्यवाद। साथीहरूलाई सम्झिनुहोस्।
4: हुन्छ, फर्स्टमा तपाईँ अनि लगायत जग्गालाई एफएम होल्डिङलाई धेरै सम्झना मिठो माया भनेर चाहन्छु, साउने सम्पर्क धेरै शुभकामना भनेर चाहन्छु। अनि अनुसार चाँदेर पदाधिकारी अलिकान्छ चामलिङ नगरको एन्जल पशुमा लगायत जतिले प्रदर्शन बस्ने सबैलाई भनेर।
0: नमस्ते, अब गीत राख्छौ पोखरेली नानी, मौसम गुरूङ र मिलिन राईको आवाज राख्छौ, त्यसपछि फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोक सारथीमा छ, 4:45 गइसकेको छ, अब केही समय मात्रै बाँकी छ। र यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
1: खोटाङबाट आरती मगर।
0: आरती मगर बोल्दै हुनुहुन्छ खोटाङबाट, के छ आरतीजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो धनकुटामा? ए खोटाङमा आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: हुन्छ, मलाई चाहिँ पूर्वे धराना भनिराखिदिनु न।
0: पूर्वे धराना होइन? हुन्छ, यो गीत तपाईँको लागि राख्नेछौ। ककस अब आजको विषयवस्तुमा तपाईँको विचार के छ?
1: आजको विषयमा चाहिँ मलाई के भन्छ भने अब चाहिँ किस विशेष गीत चाहिँ भदौदेखि नै बजाउँदा चाहिँ राम्रो हुन्छ भनौँ न।
0: भदौदेखि बजाउँदा उपयुक्त हुन्छ होइन? हुन्छ, तपाईँको विचारको लागि धन्यवाद। अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
1: हुन्छ, फदमाजेको मिठ देशमा कार्यक्रम दिएर आउनुहुन्छ दाई तपाईँ अनि प्राविधि लगायत हाम्रो जर्जलाई मूल तिमी धेरै धेरै सम्झना गर्न चाहन्छु। अनि हाम्रो आफ्नै अडी सपलाई निमिठमा आफूलाई सम्झना साथीहरू धेरै हुनुहुन्छ जसले पनि यो समयमा कार्यक्रम दुखसाराथी सुनेर बस्नु भएको छ। सम्पूर्ण साथीहरूलाई मिठोमा आफूलाई सम्झना गर्दैछु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। अर्को साथी नमस्कार हजुर,
2: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? सानु लामा, तेह्रथुमबाट है? के छ तेह्रथुमतिरको हालखबर सानुजी? अनि यति बेला के गर्दै हुनुहुन्छ? यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज तपाईँको विषयवस्तुमा तपाईँको विचार के छ आजको विषयवस्तुमा? आजको विषयवस्तुमा तपाईँको विचार के छ? आउनु भएको थियो साथी, आजको विषयवस्तुमा के छ भनेको त उहाँको आवाज हाम्रो आवाज सुन्नु भएन क्या अरे उहाँले होइन। 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि खुला गरेका छौ। अब म म्यासेज लिन्छु है, म्यासेज आएको छ, एकजना साथीको कल लिइहाल्छु किनभने विचार आएको छैन नि त। नमस्कार हजुर,
3: हेलो, नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? पाँच तरबाट अमन लिम्बु।
3: हजुर,
0: के छ पाँच तरतिरको हालखबर?
3: मजाले पानी आइरहेछ भनौँ न।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: मेन्स्याम
0: एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
3: हजुर,
0: ल आज के छ तपाईँको विचार, विषयवस्तुमा तपाईँको विचार के छ?
3: म चाहिँ
0: भदौ एक दुई गतेबाट बजाउन भन्नुहुन्छ होइन? हुन्छ, तपाईँको विचारको लागि धन्यवाद। साथीहरूलाई सम्झिनुहोस्,
3: जति पनि रेडियो ट्युन गरेर बस्ने
0: नमस्ते। अब म्यासेज लिन्छु मैले, एकजना साथीले मात्रै म्यासेज गर्नुभएको छ उहाँले। दाई नमस्ते, सन्चै हुनुहुन्छ? म पनि सुन्दैछु गुलमिसमा बाचा, मेरो नाम ललिता खनाल हो भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अब एकजना साथीको कल लिन्छौ, छोटोमा कुराकानी गर्छौ, त्यसपछि कति मिनट गयो है, समय पनि हेर्नुपर्छ क्या अरे, 49 मिनट गएको छ। अब साथीको कल लिन्छौ। नमस्कार हजुर, नमस्कार हजुर,
4: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? नाम बताउनुहुन्छ? नाम बताउनुहुन्छ, नाम के हो तपाईँको?
4: नाम सन्देश गुरुङ।
0: के भन्नुभयो?
4: सन्देश गुरुङ।
0: सन्देश गुरुङ, ल सन्देशजी आजको विषयवस्तुमा तपाईँको विचार के छ भन्नु त?
4: हजुर,
0: आजको विषयवस्तुमा तपाईँको विचार के छ भन्नु त?
4: ए मलाई त बटदेखि नै
0: धन्यवाद छ तपाईँलाई विषयवस्तु अनि तपाईँको साथीहरूले सम्झिनुहोस् ल हुन्छ बिदा गर्छौ अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यसपछि हामी म्यासेज मात्रै वाचन गर्नेछौ किनभने फोन लिने सम्भावना हुँदैन र म्यासेज मात्रै वाचन गर्नेछौ त्यसैले म्यासेज गर्नुहोला है 9864417298 मा अब गीत राख्छौ गीतपछि फेरि आउँछौ

यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। 52 मिनट गइसकेको छ, अब म केही म्यासेज लिन्छु त्यसपछि कार्यक्रमबाट विदा हुनेछौ। यो कुरा म तपाईँहरूलाई जानकारी गराए। ल, म्यासेज आइराखेको छ, अझै आउँछ है म्यासेज, अझै जम्मा तीनटा आएको छ म्यासेज होइन। म्यासेज लेख्नु भएको छ, उहाँले लेख्नुहुन्छ, संजीत मैबुहाम हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। पूर्वेली साथीहरूको नामै यस्तो अप्ठ्यारो हुन्छ, उच्चारण गर्नै नसकिने। उहाँहरूको लागि सजिलो होला तर हाम्रो लागि त उच्चारण गर्न एकदमै अप्ठ्यारो हुने रहेछ कि। आजको अर्को म्यासेज छ, कल्पना राई हो, खोटाङबाट कार्यक्रम सुन्दैछु, रेडियो आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, उदयपुरबाट हो, अस्मिता सुनवार, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ उदयपुरबाट कार्यक्रम सुन्दै गर्नुभएको साथीलाई। र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिय मगर, रेडियो जलजलाका मित्र र सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष आभारका शब्दहरू व्यक्त गर्छु। र कार्यक्रमप्रति तपाईँका कुनै सुझाव, सल्लाह वा प्रतिक्रिया भए हामीलाई भन्नुहोला। 98 6 44 17 298 फोन वा म्यासेज गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल स्वर होस्, नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: Ultrasound Megahertz. जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: भाका भूल र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छान्दैन त्यो, खाता जाति सबै दुष्ट, नबुझे बृसेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
4: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेद व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हिक्मत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
5: भतिजा एक भाइ काल बहादुर डाँगी,
4: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
5: नाति मनिष डाँगी,
4: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
5: आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाइ, भदैनी तीन बहिनी, जेठी दिदी आइटी डागी, भिनाजु भागीमान डागी, भतिजा भतिजीहरू, चार भाइ बहिना, ज्वाइँ तर्फ दुर्गा केसी, नाति डिप्लब केसी, माइला ज्वाइँ प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्सिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
7: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
8: होइन ए दिदी बहिनीहरू, के गन्थम मन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
7: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
8: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन् बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
7: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
1: अब जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478251234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-741-318
1: 9845-1452।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
1: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तको जरुरी सूचना। झुङ तेला खेमरिदे गरम ओगोदिरी जेउ तेला सुनो फुरी कता ओचुदिरी जेउ आउ तेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल घे लागिने सज जिमे गिमे लापरवाही सुनो चाउसो खेलगेमा दुख
6: वन जङ्गल
5: चुरो दिदी ओरेको नै
6: नाङथार नाम्लो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल्ले छ अनुगमन दिने व्यवस्था चौसङ्गी
5: गेछो छानेला खोरेल चाउसी फोरिए होलिदे चरिम गाई गेज मेके लाइजु अब नजिरे बनाए गेम एल गेज मेकेमा लागे औलेम लायो के लागे
6: वनसँग जुडिसियो घेम बारी ल बाली नाली कुचिउला चिउली यात्रा र सताउँछु छिमी मे चाउसो सैलेकी खेले यहाँ
5: वन जङ्गल मेलाजु गेमाइए मेला दिने पाँच जना खरनामदार मिलिदे बनाइ चानो जन घेस्तै
6: बतास उचुलिजु बेला त घिजिन्के कोटल मेकी सताङ्गीले हेनौमा छिन्ने मे चाउसो घेस यहाँ
5: मे लागि निताई गे मने गे बसि सोनो अरूले भने गे बस यहाँ
6: के छ छामला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ। यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बात रोगको उपचार हुन्छ। बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बात रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुनीबाङ बजार र उदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 9857821105,
2: 9479802,
3: 9805982605
2: र 9910939940। Music Nepal.

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, हात दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
2: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिरचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भाष र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
5: अरे काका यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
6: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना क्रिया नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया फोटो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
8: हैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
10: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
11: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
12: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
13: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
13: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
12: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
14: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
13: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
12: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
13: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
14: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
13: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
13: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
14: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
13: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडेखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू

व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ। लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन् बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।

0: Flux on Megahertz. जजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट झलझलापेस.com तथा facebook.com/radio झलझलाबाट संसारभरिको साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा समिति गठन। महिला उद्यमीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। मुलुकको अर्थतन्त्रमा साना उद्योगको भूमिका ठूलो रहने सांसद श्रेष्ठको तर्क। लगातार 3 दिन बढ़ेको शेयर बजार 2600 बिन्दु नजिकै। लुङ्गरीका बेगम चुनाराको परिवारलाई 78,160 रूपियाँ सहयोग। रोल्पामा 607 बालबालिकालाई स्वर्ण बिन्दु प्राशन। भालुबाङबाट 3 लाख बढ़ी मूल्यको अवैध यूरिया माल बरामद। गुरूकुल एकेडेमी लम्हैमा संजीवनी अस्पतालद्वारा निशुल्क स्वास्थ्य शिविर। 300 भन्दा बढ़ी विद्यार्थी तथा अभिभावक लाभान्वित। र विश्वभरका धेरै मानिस अमेरिका भन्दा चीनलाई रूचाउने गरेको एक अध्ययनको निष्कर्ष। मरिसस बन्यो आईसीसीको 111 सदस्य। फ्रान्स क्रिकेटलाई चेतावनी।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गाटिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्षे दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162918। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: रेडियो झलझलाको अब समाचार शुरू गरौं। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा समिति गठन। समिति प्रेसबाट सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुरस्कार सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। बैठकका निर्णय सुनाउँदै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले वार्ता समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने जानकारी दिनुभएको छ। बैठकले 1 र 2 रूपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी नेपाल कानून सूचना पाइलट प्रणाली स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभएको छ। यसै गरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रूख तथा पोल हटाउन यसअघि स्वीकृत प्राप्त क्षेत्रभित्र रहेका थप रूख तथा पोल हटाउन आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि सम्बन्धित मन्त्रालयले स्वीकृत दिन सक्ने व्यवस्था गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्ने सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीमाका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उहाँहरूले उत्पादन गरेका वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन समेत दिनुभएको छ। छलफलका क्रममा महासंघले विकास गरेको उद्यमी ट्रेजर मार्कलाई शीघ्र बजारमा ल्याउन उहाँले सुझाव समेत दिनुभएको थियो। महासंघका प्रतिनिधिहरूले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सार्वजनिक खरीद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता दिन र सरकारी कार्यालयहरूमा उनीहरूका उत्पादन खरीद गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको छ। महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले प्रधानमन्त्री शाहको कार्यशैली एक्सन ओरिएन्टेड रहेको भन्दै यस छलफलले महिला उद्यमशीलता प्रवर्धनमा ठूलो मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले मुलुकको अर्थतन्त्रमा लघु साना तथा मझौला उद्योगको योगदान 99% रहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड़ दिनुभएको छ। बिहीबार शिव दरबार स्थित युवा श्रम तथा रोजगार मन्त्रालयमा आयोजित उद्योगी तथा व्यवसायहरूसँगको छलफलमा उहाँले साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राख्न जोड़ दिनुभएको छ। सांसद श्रेष्ठले ठूला उद्योगीहरूको महत्व आफ्नै ठाउँमा रहे पनि 5-50 जनासम्मलाई रोजगारी दिने साना उद्यमीहरूको संख्या र योगदान निकै ठूलो रहेकाले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। सांसद श्रेष्ठले सामाजिक सुरक्षा कोषको व्यवहारिक पक्षमाथि प्रश्न उठाउनु भएको छ। कोषको स्थापनाको उद्देश्य राम्रो भए पनि श्रमिक आपतकालीन स्वास्थ्य समस्या वा अन्य खाँचो पर्दा रकम निकाल्न सहज छ कि छैन भन्ने विषयमा पुनरावलोकन आवश्यक रहेको उहाँको तर्क छ। नेपालमा एकतर्फी रोजगारीको अभावमा युवाहरू विदेशी निक्रम बढ़दो छ भने अर्कातर्फ स्वदेशी उद्योगहरूले दक्ष जनशक्ति नपाइरहेको विरोधासपूर्ण अवस्था रहेको उहाँको औल्याइएको छ। सेमी स्कर्ट र स्कर्ड जनशक्ति जस्तै प्रशासन सेल्स र मार्केटिङ क्षेत्रमा नेपाली कामदार पाउन कठिन रहेको उहाँले बताउनु भएको छ। शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.50 अंकले बढ़ेर 2597.80 पुगेको छ। आज फाइनान्स होटल तथा पर्यटन जलविद्युत तथा उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा माइक्रो फाइनान्स म्यूचुअल फण्ड र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 120 वटा कम्पनीको शेयर बढ़ेकोमा 152 वटाको घटेको छ। यस्तै दोल्ती पावर जीवन विकास लघुवित्त र 13 छौं पावरको शेयर भने गड़बड़ भएको छैन। आज एनआईवीएल ग्रोथ फण्डको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर 8.77% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। 4.17 करोड़को कारोबार भएकोमा आज 371 वटा कम्पनीका 69,00,000 किता शेयर 4.56 करोड़ रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि लुङरीका बेगम चुनाराको परिवारलाई आर्थिक सहयोग रोल्पामा 607 बाल बालिकालाई स्वर्ण बिन्दु प्राशन लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 14 6 52।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: घर हरको आवाज, गाउँ सहरको आवाज, हरेक मनभुटमा हुन्छै रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। लुम्री गाउँपालिका 4 सालडाँडाका स्वर्गीय बेगम सुनाराको असामयिक निधनपछि शोक सन्तप्त परिवारलाई सहयोग स्वरूप नगद 78,160 रूपियाँ हस्तान्तरण गरिएको छ। जनज्योति एकता परिवार लुम्री 4 ठूलो नम्जाको अगुवाई तथा स्थानीय समाजसेवी युवा र देश विदेशमा रहेका सहयोगीहरूको सहभागितामा संकलित रकम आज पीड़ित परिवारको निवासमा पुगेर हस्तान्तरण गरिएको बताइएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाकी सदस्य मीना सुनार, लुम्री गाउँपालिका 4 वडा अध्यक्ष बीरबल खड्का, पूर्व कार्यपालिका सदस्य टेक बहादुर सुनार, वडा सदस्य कृष्ण घरती लगायती विपदका बेला समाजले देखाएको एकता र सहयोगको भावना अनुकरणीय रहेको बताइएको छ। परिवार पीड़ित परिवारलाई आगामी दिनमा पनि आवश्यक सहयोग साथ निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। कार्यक्रममा जनज्योति एकता परिवारका सचिव विशाल सुनारले संकलित रकमको पारदर्शी विवरण प्रस्तुत गर्दै स्थानीय तथा देश विदेशमा रहेका समाज सहयोगीहरूको साथका कारण छोटो समयमै सहयोग रकम जुटाउन सफल भएको जानकारी दिनुभएको छ। यस्तै नव चेतना युवा क्लबका अध्यक्ष नरेन्द्र जोशी, जनसेवा गणतान्त्रिक युवा क्लबका उपाध्यक्ष लोकेश खड्का, प्रगतिशील स्वास्थ्य आमा समूहकी अध्यक्ष तारा विश्वकर्मा तथा ज्येष्ठना समाजसेवी तकमान सुनारले दुःखमा परेका परिवारलाई साथ दिनु समाजको साझा दायित्व भएको धारणा राख्नु भएको थियो। त्यसै बीच सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ स्थित विश्वकर्मा फर्निचर उद्योगका संचालक रेख बहादुर विकले पीड़ित परिवारलाई करिब 4,500 रूपियाँ बराबरको काठको ढोका निशुल्क उपलब्ध गराउनु भएको छ। स्थानीयका अनुसार अहिले पनि विभिन्न सामाजिक संघ संस्था, समाजसेवी तथा मनकारी व्यक्तिहरूले सुनारा परिवारका लागि आर्थिक सहयोग संकलन गरिरहेका छन्। विशेष गरी परिवारका आश्रित बाल बालिकाको शिक्षा र भविष्य सुनिश्चित गर्न सहयोग अभियान निरन्तरता दिइने जनाइएको छ। रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङले सञ्चालन गरेको स्वर्ण बिन्दु प्राशन कार्यक्रममा 607 बाल बालिकाले सेवा लिएका छन्। केन्द्रका अनुसार बिहिबार सम्पन्न कार्यक्रममा 273 बाल बालिका र 334 बालक गरी कुल 607 बाल बालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको हो। प्रत्येक महिना सञ्चालन हुने यस कार्यक्रम एक वर्षदेखि 5 वर्षसम्मका बाल बालिकालाई लक्षित गरिएको हो। स्वर्ण बिन्दु प्राशनले बाल बालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, स्मरण शक्ति र एकाग्रता बढ़ाउने तथा शारीरिक एवं मानसिक विकासमा टेवा पुग्ने विश्वास गरिन्छ। कार्यक्रम सफल बनाउन स्वास्थ्य कर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, संचारकर्मी तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सम्पन्न भएपछि रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्रले प्रत्यक्ष तथा प्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। केन्द्रले आगामी दिनमा पनि पुनः अवसरमा नियमित रूपमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने जनाएको छ। धानको भालुबागमा प्रहरीले बिलबिजक नभएको ठूलो परिणामको यूरिया मल बरामद गरेको छ। बिहिबार राति 2 बजे इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी चेकिङ टोलीले राप्ती गाउँपालिका एक भालुबाङ चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधनहरूको जाँच गर्ने क्रममा बिलबिजक नभएको 140 बोरा यूरिया मल बरामद गरेको हो। बरामद गरिएको यूरिया मलको अनुमानित मूल्य ₹3,01,000 रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आवश्यक कागजात तथा बिलबिजक प्रस्तुत गर्न नसकिएपछि उक्त मल नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिल वस्तु पठाइएको छ। प्रहरीले राजस्व छली तथा अवैध रूपमा ओसार प्रसार हुने सामग्री नियन्त्रणका लागि नियमित चेक जाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ। गुरूकुल एकेडेमी लम्बहीले आफ्ना विद्यार्थी तथा अभिभावकहरूको स्वास्थ्यप्रति विशेष चासो राख्दै निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय र संजीवनी शिक्षण अस्पताल घोराईको संयुक्त सहकारीमा आयोजित उक्त शिविरमा 300+ विद्यार्थी तथा अभिभावकहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। विद्यालयमा आयोजित शिविरमा बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल तथा नाक कान तथा घाँटी ईएनटी रोग विशेषज्ञ डाक्टर विप्लव रिमालले सहभागीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो। बाल बालिकामा देखिने विभिन्न स्वास्थ्य समस्या, पोषण अवस्था, कान नाक तथा घाँटी सम्बन्धी समस्याको परीक्षण गरी आवश्यक सुझाव दिएको थियो। विद्यालयका विवेक देवकोटाले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनु भएको छ। उहाँले विद्यार्थी स्वस्थ भए मात्र उनीहरूको सिकाई प्रभावकारी हुने भएकाले अभिभावकलाई समेत सहभागी गराएर स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। आगामी दिनमा पनि यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनु भएको छ। अब देश बाहिरको समाचार। विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको हो। अमेरिकाको वाशिङटन डीसीमा रहेको एक निष्पक्ष थिंक ट्याङ्क अर्थात नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कीर्तिमानी स्तर छोएको छ भने अमेरिकाप्रतिको धारणा भने खस्किएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया नेता शी जिङपिङ दुवैप्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा शीले धेरै अंक प्राप्त गर्नुभयो, चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अन्य देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा उल्लेख छ। प्यु रिसर्च सेन्टरले गएको फेब्रुअरी र मे महिनाको बीचमा 36 देशका 42,000 जनता भन्दा धेरै मानिसहरूमा सर्वेक्षण गरेको थियो। उत्तरदाताहरूलाई प्रत्येक महा शक्ति राष्ट्रबारे उनीहरूको धारणा अत्यन्त सकारात्मक केही हदसम्म सकारात्मक केही हदसम्म नकारात्मक वा अत्यन्त नकारात्मक मध्ये कुन हो भनी सोधिएको थियो। अनुसन्धान केन्द्रका अनुसार 36 मध्ये 25 देशका अमेरिकाको तुलनामा चीनप्रति सकारात्मक दृष्टिकोण राख्ने मानिसहरू धेरै रहेका थिए। चीनतर्फ सबैभन्दा धेरै झुकाव देखिएका देशहरूमा स्पेन, इण्डोनेसिया, इटली, ग्रीस र क्यानाडा पर्दछ। साथै इटली, स्पेन, कोलम्बिया, मेक्सिको, इण्डोनेसिया, मलेसिया, नाइजेरिया र टर्की लगायतका केही ठाउँमाहरूमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कृतिमानी उचाइ छोएको छ। यस्तै अमेरिकालाई अझै धेरै समर्थन गर्ने देशहरू जम्मा 6 मात्र रहेका छन्, जसमध्ये धेरै जसो अमेरिकाका कट्टर सहयोगी राष्ट्रहरू रहेका छन्। ती देशहरूमा पोल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, भारत, जापान र इजरायल पर्दछन्। सर्वेक्षणमा सहभागीहरूलाई विश्व मामिलाका सन्दर्भमा सही कदम चाल्ने विषयमा सी र ट्रम्प प्रति विश्वास छ कि छैन भनेर पनि सोधिएको थियो। समग्रमा दुवै नेताहरू प्रतिको विश्वासको स्तर सामान्यतया कम थियो र धेरै जसो नतिजाहरू 50% भन्दा तल थिए। तर सर्वेक्षण गरिएका धेरै जसो देशहरूमा ट्रम्पको तुलनामा सी प्रति धेरै विश्वास देखिएको छ। पछिल्ला वर्षहरूमा अन्य संस्थाहरूले पनि यस्तै अनुसन्धान गरेका छन्। जनमत सर्वेक्षण गर्ने कम्पनी ग्यालफले गएको वर्ष विश्वव्यापी समर्थन दरमा चीनले अमेरिकालाई उछिनेको र यस क्रममा विगत 20 यताकै सबैभन्दा ठूलो अन्तर चीनको पक्षमा देखिएको तथ्य फेला पारेको थियो। तर अमेरिका थिंक ट्याङ्क एसएस सोसाइटीको चीनबारे विश्वव्यापी जनमत सम्बन्धी वार्षिक सर्वेक्षणले महामारीका बेला खस्किएको चीनको छवि त्यस यता सामान्य रूपमा मात्र सुध्रिएको छ। अन्तिमा खेल समाचार। मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। यसै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण भएको छ। ती शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति पनि गठन गरेको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका देवाजीत शैकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिभा सदस्य समेत रहेका छन्। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा समिति गठन। महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको तर्क। मूल्यको अर्थतन्त्रमा साना उद्योगीको भूमिका ठूलो रहने सांसद श्रेष्ठको भनाई। लगातार 3 बढ़ेको शेयर बजार 2,600 नजिकै। लुम्रीका बेगम सुनाराको परिवारलाई आर्थिक रूप सहयोग। रोल्पामा 607 बाल बालिकालाई स्वर्ण बिन्दु प्राशन। भालुबागबाट 3,00,000 बढ़ी मूल्यको अवैध युरिया मल बरामद। गुरूकुल एकेडेमी लम्बईमा संजीवनी अस्पतालद्वारा निशुल्क स्वास्थ्य शिविर। 300 भन्दा बढ़ी विद्यार्थी तथा अभिभावक लाभान्वित। र विश्वभरका धेरै मानिस अमेरिका भन्दा चीनलाई रुसाउने अध्ययनको निष्कर्ष। मारिसिस बन्यो आईसीसीको 111 सदस्य। फ्रान्स क्रिकेटलाई चेतावनी। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलझलापेस.com तथा facebook.com/radiojaljala संसारभरिको साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। सात बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलझला 94.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: भएको आवागमन बन्द भयो आदि इत्यादि खबरहरू यति क्षणिक हुन् पानी सुक्छ समस्या समाधान हुन्छ नै बरू कहिले कहिले स्थानतिर समस्या समाधान नगर्दा मान्छेहरूले काठमाडौँ उपत्यका भित्रै खोला नदीका छेउछेउका बस्तीमा डुबेर बगेर ज्यान गुमाउनु पर्यो यो दृष्टान्त हामीसँग छँदैछ अहिले पनि ठूलो पानी परेपछि शहरका मुख्य कतिपय चोकहरू जलमग्न हुने गर्दछन् र यातायातका साधनको लामो लाइन लाग्ने गर्छ ती दृश्यहरू राष्ट्रिय समाचार बन्ने गर्छन् र ओहो के भएछ भन्ने खालको त्रास फैलिन्छ त्यस्तो चाहिँ होइन सामान्य पानी जमेपछि साना सवारी साधन आवत जावत गर्न अप्ठ्यारो हुन्छ पानी बग्ने निकास छैन बनाइएका ढलहरू चाहिने पर्याप्त पानी प्रसार हुने किसिमका छैनन् अनि त्यसको बेलामा मर्मत सम्भार नहुँदा पनि यो खाले अप्ठ्यारो आएको हो तर त्योभन्दा बाहेक चाहिँ त्यसका विभिन्न ठाउँमा कतै खोलाले बगाएर कतै पैराले पुरेर माथिबाट ढुङ्गा डिस्का बगेर आएर ठाउँ ठाउँमा घरवासको नोक्सान गरेको छ मानिसहरूको ज्यान गएको छ त्यसैले यो मौसमजन्य पीड़ाबाट यसको प्रकोपबाट जोगिनको निम्ति तपाईँ हामीले पनि सजगता अपनाऊ सतर्क रहौं यात्रा गर्दा खेती लगाउँदा अहिले त ठाउँ ठाउँमा बर्खे धान चाहिँ काटेर भित्र्याउने बेला पनि छ बर्खे धानको यो चैतमा रोपेको धानको मुख्य समस्या के हो भने यो बाली भित्र्याउन अप्ठ्यारो छ चैतमा धान लगाउने बेला पानी भयो अथवा खोला नदीबाट पानी तानेर होस् अथवा कुलो ल्याएर रोपाई गर्नुपर्ने सजिलो छ भने त रोपाई गर्न चैतको बेला सजिलो हुने अनि भित्र्याउने बेलालाई अलि अप्ठ्यारो छ अनि यो चैतमा रोप्ने धानको खास ठूलो प्रचार प्रसार पनि छैन हामी असारमा रोप्ने धानको ठूलै प्रचार गर्छौं असार पन्ध्रमा त सरकारले निकै लामो समयदेखि राष्ट्रिय धान दिवस भनेर मनाउने पनि गरेको छ जुन दिन हाम्रो परम्परागत नेपाली मौलिक चाहिने पर्व दही चिउरा खाने पर्व पनि दही चिउरा त अरू बेला नै खाइन्छ यो बेला चाहिँ खास त्यो दिन दही चिउरा खाँदा गति परिन्छ सहकाल आउँछ अनि त्यसले शरीरमा तागत भर्छ भन्ने छ खास विशेष सन्दर्भ मिलेर होला अथवा त्यो मौसमको अनुकूल दिन भएर होला सयौं वर्ष नापजाँच गरेपछि त्यसरी पुर्खाहरूले शुरू गरेको आफ्नै संस्कृति छ तर चैतमा रोपिने धानको खास ठूलो चर्चा हुँदैन तर औसतमा भन्दा यो असारमा रोपेको साउन असार साउनमा रोपिने धान भन्दा चैतमा रोपेको धानको उत्पादकत्व पनि बढ़ी भएको यसको पोषकको मात्रा पनि बढ़ी भएको तर चैतमा रोप्ने धानको खेती विस्तारको विषयमा खास प्राविधिक ठूलो अध्ययन पनि नभएको किसानमा त्यो प्रभाव पनि नभएको छ अब यसको एउटा कारण हुन सक्छ पर्याप्त चैते धान खेती नहुनुमा चाहिँ भित्र्याउने बेला यसको समस्या छ त्यसकारण यो चैते धान भित्र्याउने विधि यसको प्रवृत्ति चाहिँ नेपालमा पर्याप्त ठाउँमा ल्याउन सकियो भनेको मसिनले धान झटाई गर्ने अनि केलाउने जस्तो चाहिँ हामीले म्यानुअल काम गर्नु परेन मान्छेले हातले गर्नु परेन भने भित्र्याउन खास ठूलो समस्या नहोला झरी पर्छ त्यही बेला धान पाक्छ अहिले ठाउँ ठाउँमा चैते धान भित्र्याउने चटारो छ भने रोपाईको चटारो त छँदैछ तर यो पटक ढिलो वर्षा हुँदा मनसून एक त ढिलो प्रवेश गर्यो अनि त्योभन्दा अगाडि पनि चैत वैशाखको समयमा पर्याप्त पानी पर्यो जब रोपाई शुरू हुने बेला भयो लामो समयदेखि बर्सात भएन बल्ल बल्ल मनसून सक्रिय भएपछि अहिले ठाउँ ठाउँमा रोपाई भइरहेको छ अब दिन प्रतिदिन यो धान रोप्ने रोपेका खेतको क्षेत्र त बढ़िरहेको छ तर अझै ठूलो क्षेत्रमा धान रोपाई गर्न बाँकी छ असार महिना सकिनासम्म सर्लाएका धेरै खेतमा धेरै धान रोप्न बाँकी छ धान रोपाई हुन सकेको छैन समयमा पर्याप्त वर्षा नहुँदा यो वर्ष रोपाईको गति सर्लाईमा सुस्त भएको हो गत वर्ष यही अवधिसम्म सर्लाई जिल्लामा करिब 70-75% धान रोपाई सम्पन्न भएको थियो यो वर्ष अहिलेसम्म 60% खेतमा मात्र रोपाई भएको छ कृषि ज्ञान केन्द्र सर्लाईका अनुसार जिल्लामा कुल 42,695 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ अहिलेसम्म 25,619 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको छ जुन कुल क्षेत्रफलको करिब 60% हो कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव कुशवाहाले शुरूआती चरणमा पर्याप्त वर्षा नहुँदा रोपाई प्रभावित भएको बताउनु भएको छ उहाँका अनुसार पछिल्ला दिनमा वर्षा भएपछि किसानहरू रोपाईमा जुट्नु भएको छ अहिलेसम्म करिब 60% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ गत वर्ष यो समयमा 70-75% रोपाई सम्पन्न भएको उहाँले बताउनु भएको छ सर्लाही लगायतका मधेसका जिल्लाहरू अन्न भण्डार भनेर चिनिन्छन् जहाँ पनि अहिले लगभग आधा जति खेतमा मात्रै रोपाई भएको छ। असार ठ्याक्कै आजबाट सकिन्छ। असार सकिँदा पनि यति थोरै रोपाई हुनु चाहिँ हाम्रो मौसमको अनुकूलता मिलेन, अनि कतिपय ठाउँमा यो गोठे मल छँदै छैन, खालि रासायनिक मलको भरमा धान फलाउनु पर्ने बाध्यता छ। तर रासायनिक मल बेलामा प्राप्त नहुँदा अब खाली मल बिनाको खेतमा किसानहरूले धान रोप्नु भएको छ। अब यसले हाम्रो आउने वर्षको उत्पादन घटाउने हो कि भन्ने चिन्ता हुन्छ। यो चाहिँ अहिलेको होइन, वर्षेनीको समस्या हो। कयौं महिना अगाडिदेखि मलका कुरा आउँछन्। कहिलेकाहीँ त्यो विषय संसदमा पनि पुग्ने गर्छ, सरकारको चाहिँ क्याबिनेटमा छलफल हुने गर्छ, कुरा उठ्छ, अनि किसान तहबाट सधैँ यो विषयलाई सरकारले सुनोस् भनेर भनेको भने हुन्छ। संचार माध्यमले लेख्छन्, बेला बेला बोल्छन्, देखाउँछन्, तैपनि अब सधैँ यही समस्या हुन्छ। सरकारलाई आफ्नै किसिमको बाध्यता होला, अनि यो अभाव चाहिँ किसानलाई आफ्नै किसिमको छ। सबैका समस्या आआफ्ना होलान्, एक पक्षले अर्को समस्या बुझ्न नसकेको पनि हुनसक्छ। सायद संसारका अरू देशमा पनि यस्तो हुन्छ कि नेपालमा मात्र हो भन्ने लाग्छ, कि अन्त त यसो हुँदैन होला, हामी कहाँ मात्रै होला भन्ने आम किसानलाई लागेको छ। अब किसानका समस्या के लाउन अथवा त्यसको पहिचान गर्न थाल्यो, त्यसलाई खोतल्न थाल्यो भने कति छन् कति, बरु हामीले दिनदिनै भन्ने गर्छौं। कृषि क्षेत्रमा लागेका मानिसहरू कतिपय अहिले कृषि क्षेत्र छोडेर अरू क्षेत्रमा अरू व्यवसायमा पलायन हुन थाल्नु भएको छ। यो भनेको कृषि उत्पादन घट्नु हो, कृषिप्रतिको मान्छेको आकर्षण घट्नु हो, यसले वैदेशिक रोजगारीलाई प्रश्रय दिइरहेको छ। वैदेशिक रोजगारी हाम्रा निम्ति कति स्थायी छ, यसले देशको स्थायी चाहिने विकास गर्छ कि गर्दैन, हामी त्यसबाट कति लाभान्वित हुन्छौं भन्ने कुरो हामीले कहिले हिसाब गर्दैनौं। अनि हामी ठूलो ठूलो अक्षरमा ठूलो ठूलो स्वरमा भन्छौं, यो महिना त यति रेमिट्यान्स आयो, यो वर्ष यति रेमिट्यान्स बढ्यो। रेमिट्यान्समा अथवा विदेशमा गएर काम गर्ने नेपालीहरूले बुझाउने चाहिने, पैसाले मात्रै देश चलाइरहनु चलिरहनु दुःखद कुरा हो। हामीले आन्तरिक उत्पादन बढाउनुपर्छ, त्यसमध्ये नै छिटो एकै सिजनबाट हामी गुणात्मक विकास गर्न सक्ने भनेको कृषि हो। यसतिर कहिल्यै हामीले गुरू योजना बनाएनौं, त्यही मास्टर प्लान नहुँदा कृषि प्रधान मुलुक चाहिँ शब्दमा भइरह्यो। वास्तवमा व्यवहारमा यो मुलुक कृषि प्रधान मुलुक हुन सकेन, न किसान प्रधान न कृषि प्रधान। यो कृषिका कुरा गर्दा विनम्रताका कुराहरू नै, भावुकताका कुराहरू नै, आक्रोशका कुराहरू नै, चित्त दुखाइका कुराहरू नै बढ़ी हुन्छ। गरौं फेरि त्यही वैदेशिक रोजगारको कुरा। इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा काम गर्न 1115 नेपाली श्रमिक छनौट गरेको छ। बल्लतल्लाई विदेश कमाउन जानलाई छनौट हुनु पनि हामीले गौरव मानेर भोजभतेर गर्नुपर्ने जस्तो भइसक्यो। इजरायली सरकारको छनौटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ, जसका आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढ़ाइएको छ। केआरबी गिभरका लागि 2300 जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षा 1231 जनाले मात्रै पास गर्नुभएको थियो। ती मध्ये लकी ड्र मार्फत उक्त संख्यामा छनौट हुनुभएको हो, जसमा 75% पुरूष र 25% महिला रहनु भएको छ। इजरायलले 1115 केयर गिभर छनौट गरेको छ भने 1985 थप लैजाने भएको छ। यस्ता खबरले पनि हामीलाई एकैछिन आनन्द दिन्छ, भलै यी हाम्रा निम्ति खास ठूला खुशीका खबर होइनन्। कार्यक्रमका कोही साथी, हेलो, नमस्कार
1: हजुर,
0: बाबुराजी स्वागत छ, तपाईँ श्रम स्थलबाट
1: हो? त्यहीबाट टाढेको अब आधी घटा हजुर
0: हजुर, के खबर लिएर आउनु?
1: अब हजुरले कुरा गर्नुभयो चैत्य धानको कुरा गर्नुभयो, फेरि अब अचार पन्ध्रमा दही चिउरा खाने भन्नुभयो
0: हजुर।
1: अब उहिलेको दही त अर्जिनल हुन्छ, क्या अहिलेको दही चाहिँ मिठा हुन्छ क्या त,
0: अर्थको चिज पनि दही बन्छ र
1: होइन, अरू केही होला गर्छन् होइन, अब खासै उसो पाइँदैन जस्तो लाग्छ मलाई। अब गाउँघरमा हाम्रो त अब जमाएको खेतीबाट जमाएको दहीले त्यति खासै अग्रह गर्दैछु, सायद उमेर भएर होला या के हो, अब यहाँको दही भएर त्यो दही भएमा मिठास बेग्लै देखे सर
0: हजुर।
1: त्यो जमानामा अब त्यो जमानामा अब दैत्य धानको खेती पनि निकै समस्या नै हुन्छ, खेती उत्पादन गर्नु त कसै धनकुटा बेसी भन्थ्यो सर, एउटा खासै छैन तर पुरा बेसीमा खेती योग्य जमिनहरू हो। पहिला धान खेती हुन्थ्यो
0: हजुर,
1: अनि चाहिँ त्यही धान पनि लगाइन्थ्यो, मजाले फल्थ्यो। अब त्यतिखेर बर्सात पनि राम्रै हुन्थ्यो होला त्यही कारणले रोपी। अनि अब यो के अरे सिजी मल चाना मल के भन्ने लाउँदैन थिए, धान पनि राम्रो चोखेर। अब चैत वैशाखको घाम फेरि उस्तै, अटासाउनमा उस्तै, पानी पर्ने त्यस्तै समस्या थियो। अब त त्यो धनकुटा देशमा भन्नेमा इँटा भयो पारेर इँटा भत्ता छ अलिअलि, अनि त्यहाँबाट बाँकी गएको गोलबेडा खेती छ लगायत। अब त्यो चाहिँ भन्दै गर्दा ल्याउँदै गर्दा काठमाडौँमा टनेलमा उत्पादन गरेको टमाटर शान्तिवाडीकै कहाँ हिजो अस्ति पुरा क्रेटका क्रेट फालेर सडक सबै रातै बनाएर टमाटर फालियो, नेपालको नेपाली टमाटर। त्यो के कारणले त्यसरी फालियो, किन बिक्री भएन, सदा बिक्री हुने, अहिले आजभोलि किन बिक्री भएन र कृषकले फाल्नु पर्यो। अनि अब यो सरकारले आएर केही गर्छ भनेर जेएमसीहरूले नगर बगाएर ल्याए, फेरि पनि उस्तै अवस्था देखिन्छ। कुन बेला फेरि अब दुध फाल्लान्, कुन बेला दाग फाल्लान्, अनि जेएमसीको जुन उद्देश्य थियो त्यो उद्देश्य त पुरा हुनु हुने होला छैन भएन, र नेता जुनै आयो त्यस्तै भएको हो कि होइन भने भारतको तर्फबाट त अलिक सस्तोमा आएर हाम्रो नेपालको टनेलको चाहिँ बिक्री नभएको हो कि इन्डियाको ल्याएर बिक्री नभएर थाहा हो के बुझ सकिएन। नेपालकै हो भने चाहिँ दुःख भन्नुपर्छ, किनभने भारतको ल्याएर खाएर नेपालको चाहिँ बिक्री नभएर त्यसो भने कृषक मारमा परे। अब अहिले युरिया र दाना मैले एनिमल हाल्ने बेलामा प्रशस्त प्राप्त रूपमा पाइन्छ कृषकहरूलाई भनेर भन्छ कृषि मन्त्रालयले, तर त्यो मल नपाएको भन्ने गुनासोहरू सुनिन्छ, सत्य त्यो समाधानहरू केही सुनिन्छ। फेरि त्यो कुरा बनाउने र नाटक गर्ने मात्रै हो भने चाहिँ सत्ताको नेपाली जनताले सत्ता परिवर्तन गरेर शून्य आन्दोलन गरेर ल्याएको त्यो केही काम लागेन। र हामी नेपाली जनताले अब के खोज्नुपर्ने होला, यति नै दुःख पाइरहने हो भने र जनता गरिब जनतालाई सौर्य पनि ल्याउँदैन भने के नेपाली जनताले नेता चेन्ज भएर आउँदाखेरि भोट हाल्नु बेकार हुन्छ कि भन्न चाहे। हजुर नमस्कार।
0: हस् नमस्कार, धन्यवाद बाबुराम भट्टराईलाई चाभेलबाट, उहाँले चाहिँ आफ्नो काम गर्ने कार्यस्थलबाटै टेलिफोन गर्नुभयो। हामी श्रमको सम्मान गरौँ भन्छौ, त्यो सँगै श्रमिकको पनि सम्मान गर्नुपर्दछ। नेपालको मूल समस्या अहिले के हो भने श्रमको इज्जत र सम्मान छैन, त्यसैले नेपालको जस्तै काम गरेर नेपालमा जति नै कमाउनु पनि मानिसहरू विदेश जाने एउटा स्थिति बनेको छ। त्यो चाहिँ आत्मसम्मान नभएर हुन सक्छ, समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभएर हुन सक्छ। हामी चाहिँ जहाँ जहाँ श्रम गर्ने स्थलहरू छन्, जो जो हामी श्रमिक छौं सबैप्रति सम्मान भाव राख्दछौं, र कहीँ दर्जा निर्धारण गर्ने हो भने हामी श्रम क्षेत्रलाई नै श्रमिक वर्गलाई नै एक नम्बरमा राख्नुपर्दछ। त्यो चाहिँ मानसिक श्रम र शारीरिक श्रम, बौद्धिक श्रम पनि श्रम हो। यसरी जहाँ जहाँ हामी श्रम गर्छौ काम गर्छौ ती क्षेत्र सधैँ सुरक्षित हुन् र आमदानीको हिसाबले अझै उर्वरा बन्दै जाउन्। श्रमिक क्षेत्र विस्तार गर्नुपर्छ, श्रम क्षेत्र थप्दै जानुपर्छ। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन स्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहोर बढ्न थालेको छ। अब यो पनि एउटा समस्या रहेछ। अब सगरमाथा लगायतका हिमालहरूमा उसै गरी फोहोर थोप्रिने, यति मान्छेहरूले सगरमाथा आरोहण गरे फलान फलान हिमालमा यो देशका मान्छे पुगे भनेर हामी सुन्छौं, त्यसलाई गर्व पनि मान्दछौं, गौरवशाली कुरा पनि हो, त्यसले देशलाई आमदानी पनि गरिरहेको हुन्छ। तर मानिसहरू जाँदा मानिसले फ्याँकेका फोहोरहरूले अहिले सगरमाथा प्रदूषित बन्ने सँगसँगै हाम्रा प्रमुख पर्यटकीय क्षेत्रहरू पनि प्रदूषणयुक्त बनेका छन्। विशेषतः प्लास्टिक, प्लास्टिक जन्य फोहोर, सिसाका बोतल लगायतका चिज वस्तुले अनि खानेकुरा खाएर फ्याँकेका अन्य सामानहरूले अहिले उच्च चाहिने क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरू, हिमाली क्षेत्रहरू, धार्मिक स्थलहरू बिस्तारै प्रदूषित बन्दै गएका छन्। हरियाली कम हुने, प्राकृतिकता कम हुने अनि यस्ता अप्राकृतिक चिज वस्तुहरूले अझ पत्रु खानाका चाहिने खाइसकेपछिका खोल भाँडा बर्तन फ्याँक्नाले ती क्षेत्र चाहिँ दुर्गन्धित बन्न थालेका छन्। पर्यटकले जथाभावी फोहोर पर्यटकले फ्यालेको जथाभावी फोहोरले बुकीपाटनको स्वच्छताको छवि धुमिलिन थालेको छ। पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ बिस्कुटा प्लास्टिक र बियर बोतल लगायत छरपष्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढेको हो। चार वर्ष अगाडिसम्म गोठाला बस्ने बुकीपाटनमा पछिल्लो समय दैनिक सयौं पर्यटक बुकीपाटन पुग्न थालेपछि फोहोर बढ्न थालेको ढोरपाटन नगरपालिका वडा नम्बर 9 का तीर्थबहादुर घरतीमगर बताउनुहुन्छ। पाटन भरि छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरूप बनाएको घरतीमगर सुनाउनुहुन्छ। पर्यटकले जथाभावी फोहोर गर्ने मात्र नभएर बुकीपाटनका फूल समेत कोपिलामै टिप्दा वन फुल्ने मासिने जोखिम बढेको छ। समुद्री सतहदेखि 4,200 माथिको क्षेत्रमा प्लास्टिक र सिसाजन्य फोहोर बढ्दा सरसफाई गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयको गुनासो छ। बुकीपाटन बागलुङको एउटा अनुपम सम्पत्ति भएकाले त्यहाँको सुन्दरताको बयान जति नै गरे पनि कम हुन्छ। त्यहाँको सुन्दरतासँग रमाउन दैनिक सयौं पर्यटक बुकीपाटन पुग्ने गरेकामा पछिल्लो समय त्यो क्षेत्रको अवलोकन गर्न जाने व्यक्तिले प्लास्टिक र सिसाका खानेकुरा बोकेर जाने र खाएपछि त्यही नै फ्याँकेर हिँड्ने प्रवृत्ति वातावरण संरक्षणका लागि घातक देखिन थालेको छ। बुकीपाटन क्षेत्रमा मात्रै नभई ढोरपाटन उपत्यकाको पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ खोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोतल छरपष्ट भेटिन्छन्। त्यस्ता फोहोर व्यवस्थापनमा शिकार आरक्षले पनि चासो दिनुपर्ने स्थानीयको भनाइ छ। बुकीपाटनमा पर्यटकले फालेको प्लास्टिक जन्ने फोहोर घाँसमा मिसिएर वस्तुभावले खाँदा बिरामी परेर मर्ने गरेको ढोरबाट नगरपालिका 6 नम्बरका किसान तुलबहादुर अधैले गुनासो गर्नुभयो। फोहोर फाल्नका लागि गोठालाले ठाउँ ठाउँमा खाल्डो निर्माण गरिदिएपछि पर्यटकले जथाभावी फाल्ने गरेको स्थानीयको भनाइ छ। पुगीपाटनको चाहिने गर्पाछेडा, दहखर्क, फुर्से देउराली, टिकाधारा, फागुने क्षेत्रमा बढ़ी फोहोर गरेको स्थानीय बताउनुहुन्छ। स्थानीय कुलबहादुर विश्वकर्माले अघिल्लो वर्ष पुगीपाटनमा छरिएका प्लास्टिक चाहिने खाएर करिब 60 वटा भेडा बाख्रा र गाई भैंसी बिरामी परेको बताउनुभयो। पोसिलो घाँस खुवाउन बागलुङ सहित रोल्पा, रुकुम, डोल्पा र म्यागदीबाट गोठालाले आफ्नो वस्तुभाव लिएर त्यहाँ जाने गर्नुहुन्छ। तर घाँसमा पर्याप्त प्लास्टिक मिसिएको छ। सही घाँस वस्तुले हतारमा खाँदा वस्तुभाव बिरामी भएर पशु चौपायमा क्षति पुगेको छ भने त्यहाँको बोकीपाटनको सौन्दर्य नै बिग्रिएको छ। प्लास्टिकका चाहिने सरसामानले हरियो चौर चाहिने असरल देखिन्छ। यसले त्यहाँको सौन्दर्य मात्रै बिगारेको छैन, कालान्तरमा यो प्लास्टिकले त्यहाँको वातावरणीय स्वच्छतामा त्यहाँको उर्वर माटोलाई पनि बिगार्न सक्ने, मानव स्वास्थ्य नभई मात्रै नभएर यो वातावरणीय स्वच्छतामा नै दीर्घकालीन असर गर्छ। त्यसकारण हामी सचिनुपर्छ भने मनभित्रबाट सचिनुपर्छ भन्छौं। हामी खाली देख्दाका राम्रा सुन्दर हाम्रो चाहिने असाध्यै त्यो सुन्दरता झल्किन्छ, तर हृदयभित्र हामी कति सुन्दर छौं भन्ने हाम्रो व्यवहारले देखाउँछ। अहिले यो प्लास्टिकको बारेमा ठूलो सचेतनाका ठूला कार्यक्रम भए, ठूला ठूला होटलमा महँगा महँगा कार्यक्रम पनि भए, तर आज पर्यन्त पनि प्लास्टिक घातक हो, यसलाई प्रयोग नगरौं, गरेर पनि यसको विसर्जन चाहिँ उचित गरौं, कम प्रयोग गरौं। प्लास्टिक त कतिपय बेला पुनः प्रयोग गर्न सकिन्छ, पुनः प्रयोग गरौं, जथाभावी नफालौं, नबालौं भन्ने कुरा धेरै प्रभाव भयो। तर ज जसले ती कुरा सुन्नुभयो उहाँहरूबाटै कार्यान्वयन हुन सकेन। प्रायश शहरबाट गएका मानिस अनि शहरका छेउछाउमै प्लास्टिक बढ़ी प्रयोग भइरहेको छ। अहिले त लामा दूरीका राजमार्गहरूका छेउछाउमा हेर्ने हो भने पनि त्यहाँका काल्ला भित्ताहरू पनि प्लास्टिकले त्योसँगै सिसाका बोतलले भरिभराउँछन्। अझ मदिराजन्य बोतल त कतिको कति त्यसले हरिया चाहिने चौहुर मात्रै होइन, बुटापोथ्रा हुने ठाउँहरू पनि ढाकिदिएको छ। त्यसकारण अब यो कसले आएर बदलिदिने, यो सरसफाई कसले गर्ने,

हाम्रो मन नबदलिएसम्म यस्तो हुने नै रहेछ। त्यसैले हाम्रो मन चाहिँ कहिले बदलिन्छ र हामीले वातावरणीय स्वच्छता कसरी कायम गराउन गर्न सक्छौ, यो चाहिँ हामी सबैका निम्ति सोचनीय विषय बनोस्। अब एउटा अर्को समस्या, विस्थापित भएका तिलगंगाका स्थानीयहरू 75 दिनदेखि पशुपति विकास कोषको कार्यालय अगाडि धरनामा हुनुहुन्छ। पुस्तौंदेखि बस्दै आएको आफूहरूको पशुपति तिलगंगा क्षेत्रको बस्ती नै सरकारले भत्काएपछि न्यायको खोजीमा उहाँहरू 75 दिनदेखि धरनामा बस्नुभएको हो। उहाँहरूले विगतमा भएका सम्झौता कार्यान्वयन गरी गोठाघारमा जग्गा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ। संघर्ष समितिका अनुसार पशुपति विकास कोषले 2053 सालमा कुर योजना लागू गरेपछि 71 सालदेखि स्थानीयलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। त्यसक्रममा 71 साल असारे गते तत्कालीन परिषदको निर्णय अनुसार गोठाटारमा विकसित घडेरी उपलब्ध गराउने सहमतिमा स्थानीयले सरकारी मूल्यांकन अनुसार मुआवजा बुझ्नु भएको थियो। पीड़ित पक्षका प्रतिनिधि सुदर्शन गौतमले सरकारले विकसित घडेरी उपलब्ध गराउने, किस्ताबन्दीमा जग्गा दिने तथा जीविकोपार्जनका लागि व्यापारिक स्थान समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि ती सहमति अहिलेसम्म कार्यान्वयन नभएको गुनासो सुनाउनु भएको छ। उहाँका अनुसार यता विभिन्न कार्यदल गठन भए, पटक पटक वार्ता र सिफारिश भए पनि स्थानान्तरण सम्बन्धी दायित्व पूरा गरिएको छैन। बरू पछिल्लो समय बस्ती भत्काइएपछि स्थानीयहरू स्थायी बसोबास विहीन बनेका छन्। हाम्रो सुकुम्बा, हामी सुकुम्बासी होइनौ, यहीँका रैथाने बासिन्दा हौं, आफ्नै जग्गामा बसेका थियौं, अहिले परिवारहरू छरिएका छन्, कोही आफन्त कहाँ छन्, कोही भाडामा बस्नु भएको छ। गौतम सुनाउनुहुन्छ, उहाँका अनुसार बस्ती हटाइएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति विकास कोषसँग विभिन्न चरणमा वार्ता भएको छ। पछिल्लो परिषद बैठकमा पनि विस्थापितहरूको विषयमा छलफल भएको जानकारी आएको भए पनि आधिकारिक निर्णय भने प्राप्त हुन सकेको छैन। हामीले सुने अनुसार विकास कोषले आफ्नो दायित्व स्वीकार गरेको छ, तर कहिले र कसरी जग्गा उपलब्ध गराउने भन्ने स्पष्ट भएको छैन। उहाँको भनाइ छ, यसरी 75 दिनदेखि धरनामा पशुपति तिलगंगाका विस्थापितहरू हुनुहुन्छ, सरकारले सम्झौता कार्यान्वयन गरोस्, नभए मुआवजा फिर्ता गरेर आफ्नै जग्गामा फर्किन्छौं भन्ने उहाँहरूको भनाई पनि छ। अहिले विभिन्न ठाउँबाट विस्थापितहरूको ठाउँ ठाउँमा माग छ, कहीँ प्रदर्शन छ, कहीँ गुनासो छ। अहिले शहरमा आबादी बढेको छ, मानिसहरूको बस्ती बढेको छ, तर गाउँहरू रित्तिँदैछन्। अनि शहरमा बस्नकै निम्ति, खेती गर्नकै निम्ति घम्साघम्सी छ। हाम्रा मलिलो जग्गा जमिन भएका बस्तीहरू उसै खाली छन्। कुन दुःखले पुर्खाले बनाएका रहर लाग्दा घरहरू, जहाँ दर्जनौं मानिसहरू हामी हुर्किएर हिँड्यौं, त्यसैले शिक्षा दियो, खाना दियो, त्यस्ता घरहरू खाली छन्। अब पूर्व अग्रजको भनाई सुन्ने हो भने, परिश्रमले उत्पादन भएको चीज वस्तु खेर जाँदा त्यसले श्राप दिन्छ भन्छन् नि। दुःखले कमाएको अन्न फाल्यो भने त्यसको श्रापले कोही दिन भोकै बस्नुपर्छ भन्ने हाम्रो लोकोक्ति हो। अब त्यही लोकोक्तिलाई मान्ने हो भने चाहिँ त्यस्ता रित्ता भएका घरहरूले कति दुखेसो व्यक्त गर्दा हुन्, त्यो दुखेसोले हामीलाई पिरोल्छ कि पिरोल्दैन होला, तर बाध्यता र अवस्था त्यही छ, चित्र त्यही छ। यो कसैलाई आरोप, कसैको स्वीकारोक्ति भन्दा अहिले नेपालका धेरै गाउँघरको नियति यस्तै बनेको छ। लमजुङको एउटा खबर छ, जहाँ गाउँ रित्तिँदैछन्, सम्झनामा मात्रै सीमित छन् त्यहाँका बस्तीहरू। लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको तालचा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ। चौतारा र बस्तीहरू सुनसान छन्, बस्ती शून्य शून्य लाग्छ। केही वर्ष अघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन्। गाउँमा सड़क, बिजुली, खानेपानी र संचार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा गाउँ रित्तिँदैछन्। सम्झनामा मात्रै सीमित छन् त्यहाँका बस्तीहरू। लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको तालचा, आँगनमा उम्रिएको झार

विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन्। यसको असर घर र जमीनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सीपमा पनि परेको छ। दुर्दी गाउँपालिका तीन भीम भन्ज्याङको पुरानो नेवार बस्ती रित्तिन थाल्यो। केही वर्ष दशक अघिसम्म बाक्लो बस्ती रहेको सो ठाउँ अहिले पातलिएको छ। धेरै घर खाली छन् भने केही घर जीर्ण अवस्थामा छन्। 85 वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो। चाडपर्व, मेलापात र सामाजिक काममा सबै गाउँले सहभागी हुनुहुन्थ्यो। अहिले धेरै मानिस गाउँ छाडेर गएपछि पहिलेको जस्तो रमाइलो र सहयोगी वातावरण नभएको उहाँ बताउनुहुन्छ। लमजुङकै राइनस गाउँपालिका 8 हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ। स्थानीय लालमाया श्रेष्ठका अनुसार पहिले सुविधा नभए पनि गाउँमा मानिस धेरै थिए, अहिले सुविधा थपिए पनि गाउँमा बस्ने मानिस घट्नु भएको छ। गाउँ खाली हुँदै जाँदा यसको असर कृषि क्षेत्रमा प्रत्यक्ष परेको छ। कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार युवा पुस्ता बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ। खेतीयोग्य जमिन बाँझो रहने र उत्पादन घट्ने अवस्था आएको छ। उहाँका अनुसार पुस्तौंदेखि चलिआएका खेती गर्ने सिप रैथाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन अब सम्भव छैन। कृषि विकास कार्यालयका अनुसार लमजुङमा 61,819 हेक्टर खेतीयोग्य जमिन मध्ये 45,757 हेक्टरमा मात्र खेती भइरहेको छ। 16,062 हेक्टर जमिन बाँझैछ। लमजुङको सुन्दर बजार नगरपालिका 6 पुरानो दिही गाउँ पनि बसाई चराईको प्रभावमा परेको छ। स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब 50 घरदुरी रहेको गाउँ अहिले निकै पातलिएको छ। यो लमजुङको समाचार लमजुङको चित्र हो, तर यो चित्र र यो शब्द जानकारी जस्तै हाम्रा धेरै जिल्लाका धेरै गाउँहरू यसै गरी रित्तिँदै गएका छन्। बस्ती भएका बसेका घरहरूमा पनि कि त ज्येष्ठ नागरिक मात्रै हुनुहुन्छ, कि त चाहिने कुनै बाध्यताले बस्ने मानिस मात्रै हुनुहुन्छ। गाउँको चहल पहल, रहन सहन, त्यहाँको संस्कृति सिप जम्मै निम्छरो भएको छ। र हामी के चाहिँ किटान गर्छौं भने कुनै दिन हामी नेपाली फेरि बाध्यताले पशुताउँदै ती घर स्याहार्नुपर्ने, त्यो खेती स्याहार्नुपर्ने अवस्थामा चाहिँ पुग्छौं र त्यसपछि मात्रै हाम्रो स्थायी विकास, दिगो विकास, सामाजिक सुधार, आर्थिक उन्नतिका बाटाहरू तय हुन्छन्। अहिले क्षणिक आनन्द राम रमाइलोमा हामी छौं, यसले हामीलाई स्थायी विकास दिँदैन। अरूले दिएको रोजगारी, अरूले दिएको निगाहको अथवा मायाको चाहिने सम्झनाका कोसेलीहरूले हामीलाई सधैँ ठेक्दैन। त्यसैले अब विकास गर्न, गाउँको विकास गर्नेतर्फ सरकारको ध्यान जाओस्। समग्र राजनीति गर्ने जिम्मेवार राजनीतिक पार्टीहरू, समाजका उपल्ला ठाउँमा रहनेहरू, हामी समाजका सबै सदस्यहरूले यो विषयमा सोचौं। हाम्रो आफ्नो घरको उन्नति नभएसम्म हामीले अन्तको उन्नति गर्न सक्दैनौं। विकसित देशहरूका ठूल्ठूला घर, चिल्ला मोटर बाटो अनि जिब्राका निम्ति स्वादिला परिकारले सधैँ हाम्रो जीवन त्यसरी नधानिएला। त्यसैले हाम्रो आफ्नै विकास गर्न हामी आफै कम्मर कसौं। रित्ता गाउँ जसरी हामीलाई पर्खिरहेका छन्, हामी पर्खिरहेका गाउँको दुखेसो बुझेर, सम्झना र माया बुझेर फेरि गाउँको विकासमा लागौं। शिक्षा, स्वास्थ्य, जीविकोपार्जनका कयौं सुविधाहरू विकेन्द्रीकृत हुन सकोस्। हामीले विकेन्द्रीकरणको ठूल्ठूला नारा दियौं, तर व्यावहारिक रूपमा यस्ता सुविधाहरू विकेन्द्रित नहुँदा आज झन सुविधाहरू केन्द्रीकृत भइरहेका छन् र त मानिसहरू साना समस्या सुल्झाउनु पनि शहर पस्नुपर्ने बाध्यता छ, अनि शहर नै आइरहनु पर्ने भएपछि मानिसहरू कसरी गाउँमा बस्छन् त? त्यसकारण हामीले कहाँ नीति बिगार्यौं, कहाँ हामीले व्यथिति थप्यौं, कमजोरी कहाँ हो, यसको समीक्षा गरिकन यसलाई करेक्सन गर्न, यसलाई सुधार्दै हाम्रा चाहिने गाउँघरको विकासमा लागौं। अब स्याङ्जाको गल्याङ 6 पिढी खोलामा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ। भैँसी तथा बंगुरलाई कुँडो पानी दिने क्रममा आज बिहान अचानक गोठ भत्किँदा पाती खर्क वन पालेका 65 वर्षीय धनबहादुर रेग्मीको मृत्यु भएको त्यहाँका वडाध्यक्ष दीप छिरिङ गुरूङले समाचार दिनुभएको छ। गोठले पुरिँदा चौपाया समेत मरेको जनाइएको छ। वर्षाका कारण पुरानो गोठ भत्किएको हुन सक्ने वडाध्यक्ष गुरूङको अड्कल छ। अहिले पानी परिरहेको छ, पानीले ठाउँ ठाउँमा थिलथिलो भएका जग्गा जमिन बग्न सक्छ अनि जीर्ण भएका भित्ताहरू जान सक्छन्, कहीँ बाटो पुरि

0: सक्छ, हामीले सामान्य मानेको खोलामा पनि ठूलो बाढ़ी आउन सक्छ, अनि ठाडा खोलाहरूको सानो पानीको बहावले पनि हामीलाई पल्टाउन सक्छ। खोला तर्दा, यात्रा गर्दा, खेतबारीमा काम गर्दा, घाँस दाउरा गर्न जाँदा होसियारी पूर्वक जाउँ। अहिले मनसून सक्रिय छ, धेरै ठाउँमा वर्षा भइरहेको छ, कतिपय स्थानमा भारी र अति भारी वर्षाका पनि सम्भावना छन्। म्याग्दीको धौलागिरी गाउँपालिका दुई लुलाङमा 10 दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। दरखोला दोस्रो जल विद्युत परियोजनाको विद्युत गृहका उपकरणमा चट्याङले क्षति पुर्याएपछि सो परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब 400 घर विद्युत सुविधाबाट वञ्चित भएका हुन्। चट्याङले विद्युत गृहको एलसी प्लेट जलेको र उपकरण मर्मतको लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पूर्जाले बताउनु भएको छ। उहाँका अनुसार यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरिया, मटेनी टोलका बासिन्दाले विद्युत सुविधा उपलब्ध पाउँदै आउनुभएको थियो। 50 किलोवाट क्षमताको दर
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नराखोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले एक रूपियाँ र दुई रूपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमारी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने तथा नेपाल कानून सूचना पायलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन मन्त्री परिषदबाट स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउनु परेमा प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको छ। यस्तै बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन, पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। छलफलमा महासंघका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, बिजनेस टू बिजनेस म्याचिङ र निर्यात प्रवर्धनका कार्यक्रमहरूमा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्यमीसम्म पुग्न नसकेको भन्दै सुविधा गाउँ गाउँसम्म विस्तार गर्न, पहुँच बढ़ाउन तथा पूँजी अभावका कारण उद्यम रोकिन नदिन घितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। छलफलका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीहरूलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो। महिला उद्यमशीलताको प्रवर्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यम मैत्री नीतिगत सुधार, सिप तथा क्षमता विकास, नव प्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरूको दिगो विकास सम्बन्धमा समेत छलफल भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनैतिक घटनाक्रम लगायत विविध विषयमा छलफल भएको छ। छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य खुशबू ओली सहभागी हुनुहुन्थ्यो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको हिजोको आदेश अनुसार रिट निवेदकको अन्तिम टुंगो नलागेसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाबदेहीको जिम्मेवारी निर्वाह गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति सम्पत्ति विवरण संकलन गरिरहेको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकोमा भोलिदेखि आयोगले समकक्षताको निर्धारण गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 बमोजिम विश्वविद्यालय अनुदान आयोग 2050 दफा 6 संशोधन भएकाले 2083 साउन 1 गतेदेखि सो कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा सम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने स्पष्ट गर्नुभयो। निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरणका लागि सरकार सधैं सकारात्मक रहेको भन्दै उहाँले शैक्षिक परामर्श लगायत क्षेत्रमा आउन सक्ने समस्यालाई समयमै नियमन गर्न प्रयास गरिएको प्रश्न पार्नुभयो। विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी अलपत्र पर्ने समस्या अन्त गर्न कन्सल्टेन्सीले उचित परामर्श र मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै मन्त्री पोखरेलले शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको संचालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा संचार मन्त्री स्तरको आजको निर्णय अनुसार संचालक समितिको सदस्यमा उर्वशी बस्नेत र सुविता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि संचालक समिति सदस्य उर्वशी बस्नेतलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्यलाई मनोनयन पत्र प्रदान गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको संचार क्षेत्रको विकासमा रेडियो नेपाल र नेपाल टेलिभिजनले ऐतिहासिक तथा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण नेपालले ती संस्थाहरूको गौरवपूर्ण इतिहासलाई थप प्रभावकारी ढंगले अघि बढ़ाउनु पर्ने बताउनुभयो। उहाँले संविधान प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष उत्तरदायी र जनहितमुखी ढंगले काम गर्न संस्थाको संचालक समितिलाई निर्देशन दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीलाई देश र नागरिकको हितलाई केन्द्रमा राखेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै विगतमा गौरवशाली इतिहास बोकेका संचार संस्थाहरू अहिले विभिन्न कारणले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै ती संस्थालाई पुनः सक्षम विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रम तत्काल अघि बढ़ाउन समेत संचार मन्त्री डाक्टर तिमिल सिन्हाले निर्देशन दिनुभयो। देशमा उत्पादन हुने माछा मध्ये मधेश प्रदेशमा मात्रै 60% उत्पादन हुने गरेको छ। मधेशमा माछाको उत्पादन बढ़ाउन विभिन्न निकायहरूले सहयोग गर्न थालेपछि माछाको उत्पादन बढ़न थालेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
3: मधेश प्रदेशमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा माछा जोन सुपर जोन जस्ता कार्यक्रमहरू ल्याएपछि माछाको उत्पादन निकै बढ़ेर गएको छ। महोत्तरी जिल्लामा वार्षिक रूपमा 5488 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। भगहा नगरपालिकाका एकजना किसानले 18 बिघा क्षेत्रफलमा माछा उत्पादन गरेर 1 करोड़ आमदानी गर्न सफल भएका छन्। युवा व्यवसायी जितेन्द्र यादव
4: अहिले 18 बिघा 800 क्विन्टल जति खर्च कटाएर 1 करोड़ जति अरू व्यवसाय भन्दा राम्रो।
3: मधेस प्रदेशका 7441 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा 49935 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। माछा उत्पादन बढ़ाउन बजारीकरण गर्न एवं औद्योगिकरण गर्नका लागि योगदान दिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाका कृषि अधिकृत राकेश कुमार यादव
5: माछा सुपर जोन धनुषामा र माछा जोन महोत्तरीमा माछा सुपर जोनमा हामी माछाको प्रशोधन त्यसमा माछा जमा गर्नेदेखि लिएर बेच्ने काट्ने माछा प्रशोधन गर्ने ट्याङ्कहरू पनि दिएका छौँ। अर्को पानी गुणस्तर जाँच्ने यन्त्र उपकरणहरू किट बक्सहरू प्याकेजमै पनि दिएका छौँ। सिँचाइ पूर्वाधारहरू बोर्डिङ नहुने ठाउँमा यिनीहरू जहाँ बोर्डिङ हुने सम्भावना छ त्यहाँ बोर्डिङ यिनीहरू चाहिँ थियो र माछा जोन महोत्तरीको हकमा नयाँ माछा पोखरी निर्माण र सिँचाइका कार्यक्रमहरू थिए।
3: मध्य प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी भाडामा मात्र 11,957 मेट्रिक टन माछा उत्पादन भइरहेको छ। माछाको उत्पादन लागत घटाउनको लागि प्रदेश सरकारले माछा उत्पादनमा प्रयोग हुने विद्युतको महसुलमा 50% अनुदान दिने नीति लिएको भन्दै मध्य प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर संजय कुमार यादव।
6: मध्य सरकारले 84-84 माछा फार्मको नाममा जुन विद्युत मिटर हुन्छ त्यसमा जति महसुल हुन्छ त्यस महसुलको 50% अनुदान दिने भनेर हामीले बजेट विनियोजन गरेका छौँ।
3: माछा उत्पादनलाई 2 गुणाले वृद्धि गर्न सकेको खण्डमा मधेसको अर्थतन्त्रमा ठूलो योगदान दिने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
2: परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल भारतको पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै नेपाल भारत बीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो। मन्त्री यादवले दुई देशबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित संवाद मार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायादा तोरूले आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउन र आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे छलफल भएको छ। भेटका क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेशागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषण लगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने बताउनुभयो। भेटमा जापानी राजदूत तोरूले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो। युवा, श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सृजना गर्न निजी क्षेत्रका सरकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज मन्त्रालयमा भएको छलफलमा सरकारले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेकोले मन्त्रालयले स्वय अनुरूप नयाँ नीति र सोच सहित कार्य गरेको जानकारी गराइयो। छलफलमा मन्त्री यादवले आन्तरिक रोजगारी र आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य एवं समन्वय गरी अगाडि बढ़ने, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा मात्र नभएर साझेदारका रूपमा लिने र आपसी सहकार्य र संवादबाट अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। धनकुटा जिल्लाको 24 गाउँपालिका राजारानी स्थित धानखेतको सानो पोखरीबाट बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। हरियालीले ढाकिएको ताल चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जनका संरचनाले जो कोहीलाई लोभ्याउने गरेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
7: धनकुटा जिल्लाको 24 गाउँपालिका 6 बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। धनकुटाको भेटारबाट 19 किलोमिटर उत्तर पूर्व राजारानीमा रहेको ऐतिहासिक ताल पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य बनेसँगै केही वर्ष अघिसम्म सामान्य ग्रामीण भूभागमा रहेको सो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकेको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जन संरचनाले जो कोहीलाई पनि लुभ्याउने गरेको छ। सुनसरी तरहराका गंगा बिसिङ,
8: म पनि फर्स्ट टाइममा आउँछु,
7: यो रमाइलो ठाउँ राम्रो रहेछ। ताल घुम्न आउनुभएकी सुधारी कुमारी माझीले तालसम्म आउने बाटोहरू व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।
9: यहीँ जाउँ राम्रो छ भने अवलोकन भ्रमण सरस्वती हेर्दा त राम्रो लाग्यो। समय सिजन अनुसार यसको मौसम पनि राम्रो, बाटो तल बिग्रेको छ, पिच भइदेखि राम्रो हुन्थ्यो।
7: पहिले महाभारत देवीको पोखरीको नामले चिनिने सो क्षेत्र अहिले एक सुच्चा रोपनीमा फैलिएको आकर्षण रानीतालको रूपमा रूपान्तरण भएको छ। निजी जग्गामा बनेका संरचनामा सरकारी लगानी गर्न नमिल्ने भएपछि रानीताल संरक्षण समिति गठन गरेर स्थानीयले ताल व्यवस्थापनको कामलाई अघि बढाएका थिए। ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए ठूलो संख्यामा पर्यटकहरू भित्राउन सकिने तालका संचालक सुकराज सिमजुङको भनाइ छ।
10: यहाँ धेरै जस्तो व्यक्तिगत जग्गा भएको हुनाले स्थानीय सरकार प्रदेश सरकारहरूले त्यस्तो ठाउँहरूमा हामी लगानी गर्न मिल्दैन भनेर उहाँहरूले भनिराख्नु भएको छ। तर यति मिलेमा वरिपरि हिँड्ने बाटोहरू बनाइदिएदेखि अझै राम्रो हुने थियो।
7: अहिले ताल क्षेत्रमा पर्यटकहरूको संख्या लगातार बढ़िरहेको छ। 24 गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पर्यटकीय स्थलको विकास र त्यसको प्रचार प्रसारमा पालिकाले जोड़ दिएको बताउनुभयो।
11: पालिकाले सक्ने सम्मको हामीले गरिरहेछौ र नसक्ने कुराहरू केन्द्रमा प्रदेशमा प्रस्तावको रूपमा हामीले पठाउने कामहरू गरिरहेछौ।
7: सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुट्टा जिल्ला लगायत भारतको दार्जीलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छर्न पर्यटकहरू त्यहाँ पुग्ने गरेको स्थानीयहरूको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: यातायात व्यवस्था कार्यालयले विगत 3 महिनामा 90,000 थाम सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट राज्य कोषमा 19,82,00,000 दाखिला भएको छ। सो अवधिमा 2,38,000 लाइसेन्स छापिएकामा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी अनुसार वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै संकट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले आज इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः शुरू गर्न प्रोत्साहित गरिने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कड़ा सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब 1 महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवाजावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कार्यवाही केन्द्रित गरिएको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनु भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग छलफल गरी मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पूँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानलाई कुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउन सुझाव दिनुहुँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनुभयो। छलफलमा गवर्नर डाक्टर पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाल र भारतका ऊर्जा पश्चिम स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको विद्युत निर्यात गर्न सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तर्देशीय प्रसारण लाइनबाट हाल निर्यात हुँदै आएको 1100 मेगावाटबाट बढाएर 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सञ्जीव कुमार देवले बताउनुभयो। यस्तै बैठकमा यस्तै प्रसारण लाइनबाट 1400 मेगावाट विद्युत आयात गर्ने पनि सहमति भएको छ। नेपालमा भैँसीको नस्ल सुधार तथा दुग्ध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त 15 मुर्रा रायगाबाट 1800 भन्दा बढी डोज वीर्य संकलन गरी किसानलाई वितरण गरिएको छ। भारतबाट विक्रम सम्वत 2080 साल मंगिरमा उपहारका रूपमा प्राप्त भएको मुर्रा रायगाबाट हालसम्म 1,30,400 डोज भन्दा बढी वीर्य संकलन गरिएको र 48,800 डोज कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्याइएको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले बताउनुभयो। मुर्रा उच्च दुग्ध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
8: नेपाली क्रिकेट टोलीका दिपेन्द्र सिंह ऐरी आईसीसीले जारी गरेको एक दिवसीय अलराउण्डर वरियतामा 22 स्थानमा रहेका छन्। एक स्थान माथि उक्लदै उनी 22 वरियतामा पुगेका हुन्। सञ्जीव लामिछाने 61 स्थानमा कायमै रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा एक स्थान माथि उक्लदै 72 स्थानमा रहेका छन्। त्यस्तै करण केसी 3 स्थान तल झर्दै बरिताको 90 स्थानमा रहेका छन्। यसै गरी ओडीआई ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल फुर्तेल 95 र कप्तान रोहित पौडेल 99 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीय बलिङमा सन्दीप एक स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। टी20 बलिङ वरियतामा भने सन्दीप 49 स्थानमा कायमै छन्। टी20 ब्याटिङमा कुशल फुर्तेल एक स्थान तल झर्दा 55 स्थानमा रहे। नेपाली क्रिकेट टोली ओडीआई वरियतामा 17 र टी20 वरियतामा 15 स्थानमा छ। नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली जर्सीलाई डीएल मेथडबाट 7 रनले हराएको छ। यो जितमा नेपाल 2 खेलको अभ्यास खेल 2-0 क्लिन स्विप गर्यो। जितको लागि
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 7.2 मिलिमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 2.8 मिलिमिटर। र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। र अमेरिका इरान वार्ता पुनः शुरू गर्न पाकिस्तानको आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
13: तपाईं अहिले सुन्दै हुनुहुन्छ
14: आया मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
15: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
16: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
15: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
16: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
15: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
15: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
16: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
17: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो, फुरी कता ओचुबुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए। आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सखेम्नादे वातावरण मिलेने ल खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज जिनी बिनी लापरवाही सुनो, चासो खेलगेमा दुख
18: वन
17: जङ्गल सज मेरा आदिवी बाली एमएल एमए छानेला लिउ सुकर पोतरालै पार गेर हटै
18: सलाई लाइ तर्सी आउला मे सचाउने चिजरालै जा बाङ्जा र यामाडेने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल के भए
17: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरो विधि ओरे बनै कोबाजे के माथि
18: लान्थार नाम्ल लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बने होगी ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिलुए
17: गेछो छामेला खोरे ल चाउसी पोलिए होलिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेम एल गेज मेके नलाए अरूले लायो के लाइए
18: वन जङ्गल छ जुबेसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिने मे चाउसो सहिले के खेले
17: वन जङ्गल मेला दुखे माइए मे होला दिकिनी पार्क नखर नाम्बार मिलिदे बनाई सानो छ मे गेस
18: बतास उचुलिजु बेलाको घिजिङ कोटल मे के छ ताङ्गिने हेन अखेम छिन्ने मे चाउसो गेस
17: मे लागिने निताए गे मने गे बचिए सोनो अरूले मने गे बच या
18: के छ थाम्ला पोयाल मे लाग्यो कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
17: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: कर्णाली प्रदेशका मुख्यमन्त्री करेल विरूद्ध अविश्वासको प्रस्ताव,
1: अर्को विकल्प सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा,
0: र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्ध देशभर प्रदर्शन, विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: अघिल्लो सरकारले खर्च कटौतीका लागि भन्दै सांसदहरूले पाउने स्वकीय सुविधा कटौती गरेको थियो, तर नयाँ सरकार र सांसद तथा सभामुख अनि राष्ट्रिय सभा अध्यक्ष बीच परामर्शपछि फेरि स्वकीय सुविधा दिन लागि छ। सुशासनका लागि कठोर नीति लिएको सरकारले स्वकीयको नियुक्ति र उपयोगका बारेमा विधि प्रक्रिया बनाई कडाई गरेन भने फेरि यो निर्णय विवादमा नपर्ला भन्न सकिन्न। अब खबर सन्तुष्टी रावलबाट।
3: पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा 21 मिलिमिटर पानी परेको छ भने त्यसपछि सबैभन्दा धेरै पानी बागमती प्रदेशमा परेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै अपनाउन मौसमी डेभिड ढकालले सीआईएन मार्फत अनुरोध गर्नुभयो।
4: अहिले देशभरि अब आंशिकति सामान्य गर्दै लागेको अवस्था छ होइन, यसमा चाहिँ त्यसै गरेर देशको अधिकांश हिसाबमा मात्रै हल्कादेखि मध्यम वर्षा भएको छ। विगत 24 घण्टामा हेर्दाखेरि राति चाहिँ त्यस्तो ठुलो भारी वर्षा त छैन, यो लुम्बिनी प्रदेश होइन गण्डकी प्रदेश एक दुई स्थानमा चाहिँ भारी वर्षा हुन सक्ने देखिन्छ केही स्थानमा, र विशेष गरी यो तराईका क्षेत्रमा चाहिँ त्यति ऊ छैन। त्यसको पहाडी भूभागहरूमा लुम्बिनी प्रदेश, त्यसपछि हाम्रो कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा चाहिँ भारी आउन सकेको देखिन्छ। अरूतिर चाहिँ सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ, थोरै धेरै चाहिँ सबैतिर वर्षा आउन सक्ने देखिएको छ।
3: सरकारले मिटर ब्याजी पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरिएको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। मिटर ब्याज पीड़ित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक सम्वाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले बताउनुभयो।
5: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने, रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
3: सरकारसँग वार्ता गर्न मिटर ब्याज पीड़ितका केही प्रतिनिधि काठमाडौँ आएका छन्। काठमाडौँ पैदल आउँदै गरेका उनीहरूलाई बाह्र पुगेर गृहमन्त्री सुदन गुरूङ सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। गृहमन्त्रीको निर्देशनमा वार्तामा बस्ने केही प्रतिनिधिलाई जहाज मार्फत काठमाडौँ ल्याइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारमा सत्ता समीकरण गरेको नेपाली कांग्रेस नेकपा एमाले र नेकपा बीच तिक्तता बढ़दा सरकार सञ्चालनको विषय पेचिलो बन्दै गएको छ। आज कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कनेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 जना सांसद र कांग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। हिजो सत्तारूढ़ दल नेपाली कांग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेकपा प्रमुख सचेतक कृष्ण बहादुर जीसीले अविश्वासको प्रस्ताव दर्ता गरिएको सीआईएनलाई बताउनुभयो।
1: हामी प्रतिपक्ष बेन्चबाट त्यो सरकार चाहिँ असफल होस्, त्यो सरकार चाहिँ ढलोस् भन्ने चाहना होइन कि सरकारले गरेका कामहरू खराब छन् भने प्रश्न गर्ने ठाउँमा छौँ र हामीलाई प्रतिपक्षी बेन्चबाट नै हामीले चाहिँ आफ्नो जिम्मेवारी निर्वाह गरेका थियौँ। सरकारमा जे खालको खटपट आयो त्यो हाम्रो कारणले पनि होइन। कंग्रेसका मन्त्रीहरूले राजीनामा गरिसकेपछिको अवस्था चाहिँ हामी सत्तासाई चार दल दुईटा दलहरूको बीचमा जुन अविश्वास चाहिँ बढ्दै गयो त्यसको बीचबाट अब अर्को विकल्प सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा चाहिँ हो।
3: अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिएको नेकपा एमाले समर्थन फिर्ता लिएको छ। बजेट निर्माणमा एकलौटी भई गरेको भन्दै एमाले कांग्रेसको सरकारलाई लिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो। बागमती प्रदेश सरकारमा रहेको एमाले तत्काललाई मन्त्रीहरूको राजीनामा राखेको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरू राजीनामा दिने तयारी गरेका थिए। नेकपा एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा 20 करोड़ 90 लाख रूपियाँ दिएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेश गरेको हो। पौडेललाई व्यवसायिक दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरूपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टौवाको उद्योग प्रणालीको उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनीलाई दिलाएको अभियोग लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा वहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेको वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न श्रम मन्त्री रामजी यादवले निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा वहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनु पर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो।
6: हामीले चाहिँ यदि ट्रेनिङ दियो भने प्लेसमेन्ट चाहिँ हुनुपर्छ, त्यसको ग्यारेन्टी नलिकन चाहिँ हामीले ट्रेनिङ सञ्चालन नगरौं र साउनमा चाहिँ हामीले कार्यविधि चाहिँ सबैजना इम्प्लायर इम्प्लोय गर्छौं।
3: साझा खबरमा अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेपछि देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन्। राजधानी कियेभमा मुख्यत युवाहरूको सहभागितामा प्रदर्शन भएको थियो। राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्रीलाई हटाउनुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्नु भएको छैन। उहाँको निर्णयले राजनीति सैन्य अधिकारी तथा नागरिक समाजका विभिन्न पक्षमा असन्तुष्टि बढ़ाएको छ। उहाँले मन्त्रालयमा भ्रष्टाचार नियन्त्रण कार्य सम्पादन सुधार तथा युद्ध मोर्चाको अवस्थाको विश्लेषण गर्न तथ्याङ्कमा आधारित प्रणालीको प्रयोगलाई अघि बढ़ाएको भन्दै व्यापक प्रशंसा गरेको थियो। अब खेल खबर। विश्वकप फुटबल उपाधिका लागि साविक विजेता अर्जेन्टिना र स्पेनसँग प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली शुरूदेखि विश्वकपको उपाधिका दावेदार मानिन्छन्। यी दुई टोलीले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अन्तिम छेडमा उत्कृष्ट पुनरागमन गर्दै इङ्ल्याण्डलाई 2-1 गोलले हराएर फाइनलको यात्रा तय गरेको थियो। आज बिहान सम्पन्न खेलमा अन्तिम समयमा आक्रमक रूपमा मैदानमा देखिएको अर्जेन्टिनाले लगातार गोल गरेको थियो। स्पेनले फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि साउन 4 गते बिहान 12:45 प्रतिस्पर्धा हुनेछ। इङ्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:45 फ्रान्ससँग खेल्नेछ।
0: तेह्रथुमका किसान सिस्नोबाट आमदानी लिन पाएपछि खुसी।
7: सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ। त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ। सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
0: सामुदायिक वनको अग्रसरतामा आमदानी र रोजगारीको अभियान रिपोर्ट विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले।
9: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कार्यवाही नगर्ने भनी लिखित जवाब माग गरेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अवहेलनाको कार्यवाहीको मागसहित निवेदन परेको थियो। त्यही निवेदनको सुनाईपछि सर्वोच्च अदालतले अध्यक्ष सहित सबै पदाधिकारीसँग लिखित जवाब माग गरेको हो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि अन्तरिम जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सरकारले शिक्षामा लगाएको समता शुल्क भोलिदेखि कार्यान्वयनमा आउँदैछ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटले शिक्षामा 3% समता शुल्क लगाएको छ। यसबाट निजी विद्यालयमा अध्ययनरत 26 लाख भन्दा धेरै विद्यार्थीका अभिभावकमा आर्थिक भार थपिनेछ। आर्थिक ऐन अनुसार निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा अब सरकारले 3% समता शुल्क लगाउनेछ। समता शुल्क घोषणामा अभिभावक र निजी विद्यालय संचालकले भने विरोध गर्दै आएका छन्। पहिले जंगलमा त्यतिकै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसँग जोड्दै स्थानीयको जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।
13: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नो सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नोले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लाली गुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का।
7: आफै उम्रेको सिस्नो प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छ।
13: लाली गुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लाली गुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया।
14: तीन पाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङार परेका हुन्छन्, हावाको तसले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
13: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का।
15: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लुगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आयोजन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
13: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर तेह्रथुम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा दिइने प्रस्तुतिले जनमतको सम्मानमा प्रभाव पार्ने चिन्ता।
16: सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारीता।
0: संसदको काम कारवाहीका बारेमा सांसदको बुझाइ विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद।
20: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। हार्दिक स्वागत छ म्यानेजर।
16: धन्यवाद।
20: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
16: कोरोना र जेन्जी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिरहेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
20: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेको छ। तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्नु लाग्छ?
16: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसाई गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
20: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
16: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्ष नै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
20: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि, अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ?
16: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न, जसको हितको निमित्त उपस्थित भएको हो, त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ, सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ।
20: सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ?
16: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न, जसको हितको निमित्त

0: अनि संसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो. त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी जगाइराख्नु भएको छ अथवा खबरदारी गरेको छ?
1: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो. विधिले चलेको हुन्छ समाज राज्य. विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ. र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु. मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त. त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई. म त्यसरी नै प्रस्तुत हुने गरेको छु.
0: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले एलएलबीसम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो. त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
1: एकदमै. मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ. त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थालेँ. त्यति बेलादेखि नै मलाई यो भरोसा

हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी र भोलिसम्मै सावधानी अप्नाउन मौसमविदले आग्रह समेत गरेका छन्। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन, स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्नेछ। मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार भएको छ भने सचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ। तेह्रथुममा सिस्नोको व्यावसायिक प्रशोधन शुरू गरिएपछि किसानहरू दंग छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश राजनीतिमा समीकरण पिचुलो बन्दै गएको छ। र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्धमा युवाहरूले देशभर प्रदर्शन गरेका छन्। यसपटकको विश्वकप फुटबलको उपाधिका लागि साबेक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
3: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरा सँगै जगत भण्डारीको स्वागत छ।
4: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
4: सम्पत्ति छानबिन आयोगको सम्पूर्ण काम तत्कालका लागि स्थगित, एमालेका पूर्व सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अब संघीय सांसदहरूले स्वकीय सचिव राख्न पाउने।
3: प्रदेश सरकार परिवर्तनको खेल शुरू, मध्य प्रदेश सरकार यथावत रहने दावी।
4: भोलि नयाँ आर्थिक वर्ष शुरू हुँदै शिक्षा, स्वास्थ्य र विद्युतमा नयाँ शुल्क लागू हुने। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकारी समिति गठन।
3: बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको झण्डै 8 खर्ब बराबरको सम्पत्ति जफत। 15 वर्ष कार्यकालमा पदको दुरूपयोग गरी अवैध सम्पत्ति थुपारेको अभियोग।
4: र विश्वकपको फाइनल पुगेको अर्जेन्टिना फिफाको कार्यवाहीमा पर्न सक्ने, विश्वकप गोल्डेन बुट दावेदारमा मेस्सी शीर्ष स्थानमा।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। वर्तमान सरकारको सबैभन्दा ठूलो र महत्वपूर्ण काममा अदालतले रोक लगाइदिएको छ। अहिलेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले 2048 सालपछि उच्च पदस्थ पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्ने एजेण्डा पहिलेदेखि नै उठाउँदै आएको थियो। सोही एजेण्डालाई अहिलेको सरकारले मन्त्री परिषद बैठकबाटै निर्णय गरेर दुई चरणमा सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन गर्ने र छानबिन गर्ने निर्णय गरेको थियो। पहिलो चरणमा 2062-63 यताको र दोस्रो चरणमा त्यसअघिको सम्पत्ति छानबिन गर्ने उल्लेख गरिएको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो। सर्वोच्च अदालतले हिजो मात्र आयोगलाई सम्पूर्ण कार्य स्थगित गर्न भनेपछि अब यो काम रोकिएको हो। आयोगले आज सूचना जारी गर्दै अदालतको हिजोको आदेश अनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगित गरिएको जनाएको छ। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाबदेहीको जिम्मेवारी निर्वाह गरेका अधिकांश राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिसकेको छ। संविधानमा व्यक्तिगत सम्पत्तिमाथिको गोपनीयता उल्लेख गरिएकाले सोही अनुसार अदालतले आदेश दिएको कानूनका जानकारहरूले बताएका छन्।
4: सर्वोच्च अदालतले नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश उदय कुमार जेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले महोत्तरीको जलेश्वर स्थित कारागार कार्यालयलाई पत्र पठाई थुनामुक्त गर्न भनेको हो। पूर्व सांसद कोइरीका छोरा मनोज कुमार महतोले आफ्ना बाबुलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए। मधेस आन्दोलनका क्रममा 2072 सालमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक असय थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले असार 17 गते कोइरीलाई 5 वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसलाको भोलिपल्टै महोत्तरीको गौशालाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सजाय भुक्तानका लागि जलेश्वर कारागार पठाएको थियो।
3: अब संघीय संसदका सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन्। मन्त्री परिषदको गत मंगलबारको बैठक यसबारे निर्णय गरेको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज 5 गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाइदिएको थियो। गत चैत्र 30 गते बसेको संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढ़ाउन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको थियो। त्यसका आधारमा कानून मन्त्रालयले स्वकीय सचिवको व्यवस्थाका लागि अनुसूची हेरफेर गरेको हो। त्यसलाई मन्त्री परिषदमा लगे पनि हालसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले रोकेर राखेको थियो। मंगलबार मात्रै यो व्यवस्था पारित गरिएको हो।
4: जेएनजी आन्दोलनपछि संघीय सरकारबाट बाहिरिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेशमा सत्ता समीकरण परिवर्तनको खेलमा जुटेका छन्। त्यसको शुरूआत कर्णाली प्रदेशबाट भएको छ। एमालेका मुख्यमन्त्री एमलाल करेल विरूद्ध आज प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ। मधेस प्रदेश बाहेक अन्य प्रदेशमा सरकार परिवर्तनको खेल शुरू भइसकेको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
6: कंग्रेस र नेकपा बीच सत्ता साझेदारीको सहमति भएसँगै दुई दलका 16 जना सांसदले आज मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। अविश्वास प्रस्ताव दर्ता गर्दा नेपाली कंग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा माग्दै नेकपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल शुरू गरेको छ। आज बसेको नेकपा संसदीय दलको बैठकले मुख्यमन्त्री शाह नेतृत्वको सरकारले बहुमत गुमाइसकेको निष्कर्ष निकाल्दै तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको हो। बैठकमा प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले अब सरकारको नेतृत्व पनि नेकपाले नै गर्नुपर्नेमा सांसदहरू एकमत देखिएका थिए। त्यसका लागि अन्य दलसँग पनि छलफल र सहमति जुटाउन 5 सदस्यीय वार्ता टोली गठन गरिएको छ। यस्तै कोशी प्रदेशमा कंग्रेसले एमालेसँगको सहकार्य टुंग्याउने निर्णय गरेको छ। आज विराटनगर स्थित कंग्रेस पार्टी कार्यालयमा बसेको कंग्रेस कोशी प्रदेशको कार्यदलको आकस्मिक बैठकले एमालेसँगको सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेको हो। जहाँ अहिले एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री हुनुहुन्छ, बागमती प्रदेशमा पनि आफ्नै पार्टीका मुख्यमन्त्री हटाउन कंग्रेसकै सांसदहरू सक्रिय देखिएका छन्। लुम्बिनी प्रदेशमा पनि सत्ता फेरबदलको प्रयास भइरहेको नेताहरूले बताएका छन्। यस्तै गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री फेर्नेबारे बहस शुरू भएको छ। नयाँ नेतृत्व चयन गर्ने विषयमा तीन दलबीच केन्द्रदेखि नै सहमति भइसकेको नेकपा संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो। नयाँ सरकारमा आफ्नो दलले दावी पेश गर्ने पनि उहाँले सुनाउनुभयो।
7: नेतृत्वको बिचमा अब सङ्ख्याको करला कुरा कुरा माथिबाटै हो। अब यहाँ प्रदेशमा अब समीकरण चेन्ज हुने भयो र हाम्रो समेत अब सरकारको सहभागिता हुने भयो भने हाम्रो दाबी रहन्छ।
6: मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेस प्रदेश सरकारमा एमालेसँगको सहकार्य जारी रहने बताउनु भएको छ। कंग्रेस र एमालेका शीर्ष नेताले जे भने पनि मधेस प्रदेश सरकार कुनै पनि संकटमा नरहेको मुख्यमन्त्री यादवले प्रष्ट पार्नु भएको हो।
3: प्रदेश प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन बीच भेटवार्ता भएको छ। मन्त्री परिषद तथा प्रधानमन्त्री तथा मन्त्री परिषदकाले सिंहदरबारमा आज दिउँसो उहाँहरू बीच भेटवार्ता भएको। भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था लगायत विविध विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा राप्रपाका अध्यक्ष लिङ्गदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य खुशबु ओली पनि सहभागी हुनुहुन्थ्यो।
4: आर्थिक वर्ष 2083-84 भोलि शुरू हुँदैछ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारले ल्याएको नीति, कार्यक्रम, बजेट र मौद्रिक नीति कार्यान्वयनमा आउनेछ। यसपटक सरकारले कतिपय पुराना करलाई हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति लागू गरेको छ। थपिएका नयाँ कर नीतिले आम नागरिकलाई भार थपेको भन्दै आलोचना भइरहेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
8: सरकारले भोलिदेखि शुरू हुने आर्थिक वर्षको निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शिक्षा समता शुल्क तथा निजी स्वास्थ्य संस्थाको सेवामा 3% स्वास्थ्य समता शुल्क कार्यान्वयन गरिने नीति लिएको छ। अभिभावकहरूले आर्थिक मारमा पर्ने भन्दै नेपाल अभिभावक महासंघ यसका विरूद्ध अदालतमा जाने तयारी गरिरहेको छ। महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा र स्वास्थ्य जस्तो मौलिक अधिकारमा पनि राज्यले कर लगाउने कुरा ठिक नभएको बताउँदै त्यसका विरूद्धमा अदालत जाने तयारी भइरहेको जानकारी दिनुभयो।
9: थोरैले तिर्न सक्छ भनेर बहुसंख्यक अभिभावकलाई लाग्ने जुन अभिप्राय छ त्यो स्वीकार्य हुन सक्दैन। अभिभावक संघले चाँडै नै थाहाउनुहुनेछ, सर्वोच्च अदालतले दायर गर्नुहुन्छ। त्यो राजपत्रमा प्रकाशित नभएर अड्केको हो, तपाईँलाई यो पनि दियो। जब राजपत्र बाहिर निस्क्यो भनेर जान्नुभयो भने त्यसको भोलिपल्ट मुद्दा दायर हुने कुरा अहिलेसम्म मेरो रहेको थियो।
8: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल व्याप्सनले पनि सरकारको यस नीतिप्रति विरोध जनाएको छ। व्याप्सनका महासचिव आरबी कटुवालले संविधानमै निशुल्क शिक्षाको अधिकार समावेश गरिएको भए पनि सरकारी तवरबाटै त्यसको हनन हुने कार्य असान्दर्भिक रहेको बताउनुभयो।
10: 1,00,000 रुपियाँ तिर्नेले 3,000 रुपियाँ तिर्न मसै हुँदैन सर। तर जहाँसम्म तपाईँको जाने मकै पोलेर पढाएका छन्, गिटी कुटेर पढाएका छन्, तरकारी बेचेर पढाएका छन् आशावचीलाई, अङ्ग्रेजी पढ्न जानुहोस्, अलिकति जाने स्ट्रिक्ट स्कुलमा पढोस् भनेर निजी विद्यालयमा जुन किसिमले आकर्षण भएर सकि नसकि बच्चाहरूले पनि रोजेको स्कुलमा, अभिभावकहरूले पनि रोजेको स्कुलमा पढाइएको छ। अभिभावकहरूले चाहिँ यो चिर्न सक्दैनन् एउटा कुरो। अर्को कुरो, हामीसँग जुन सहनमा भएका विषयवस्तुसँग मेल नखाने विषयवस्तु हो क्या यो चाहिँ।
8: महासचिव कटुवालले यस्तो दावी गरे पनि अर्कोतर्फ निजी विद्यालयहरूले भने बाँकी शुल्क नतिरेमा साउन 1 गते अघिको शुल्कमा शिक्षा समता शुल्क लगाउने चेतावनी दिँदै शुल्क असुलिरहेका छन्। व्यापसनका महासचिव कटुवालले त्यस्तो रकम असुल्न तत्काल रोक्न र असुलेको रकम फिर्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो।
10: भोलि चाहिँ अभिभावक संघमा रिट हाल्नु भएको छ, त्यस उपर चाहिँ फैसला भइदिएन भने यो चाहिँ लागू हुने भएको हुनाले तयारी गर्नको लागि अभिभावकहरूलाई यसो छ है भनेर उहाँले जानकारी मात्रै गराउनु भएको हो। त्यहाँदेखि 1 गतेदेखि तपाईँहरूले चाहिँ तिम्रो थपेर तिर्नुपर्छ भन्ने विषय होइन। अहिले 1 वर्ष होइन, हामीले पुरै पत्रचार पनि गरिसकेका छौँ। कसैले तिरेको छ, कसैबाट लिएको छ, समायोजन हुन्छ, तर आजको दिनसम्म त्यो लिएको छैन म ठोक्काका साथ भन्न सक्छु। किनभने आज भनेको 32 गते हो, यो लाग्ने भनेको भोलिदेखि हो।
8: यस्तै घरायसी विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि भोलिबाटै कार्यान्वयनमा जानेछ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट रकम तिर्नुपर्ने भएको छ। सरकारले यसको भार अन्तिम उपभोक्तामा नपर्ने गरी वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म त्यस सम्बन्धीको स्पष्ट व्यवस्था सार्वजनिक गरेको छैन। व्यावसायिक विद्युत खपतमा भने 13% नै भ्याट तिर्नुपर्नेछ।
3: नेपाल परिवेशमा पहिलो चरणमा 836 जना इजरायल जाने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय, खरिद सीमा र नगर लागत सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
12: गुणस्तरीय प्लम्बिङको
13: मार्बल कास्टिङ एजेन्सी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन।
14: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: लामो समयदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको छ। साथै अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागले उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रालय मुद्रण सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27 लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याग लग पूर्ण रूपमा अन्त्य भएको जनाएको छ। पहिलो चरणमा 2082 कार्तिक 12 गते भएको सम्झौता अनुसार निर्धारित समयभित्र 12 लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी रहेका आवेदन व्यवस्थापन गर्न 2083 वैशाख 4 गते दोस्रो चरणको सम्झौता गरी थप 15 लाख अनुमति पत्र छाप्ने कार्य शुरू गरिएको थियो। उक्त दोस्रो चरणको काम पनि 2083 असार 32 सम्पन्न भएसँगै कुल 27 लाख स्मार्ट लाइसेन्सको सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
3: सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकका लागि माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको समन्वयमा टोली गठन गरेको हो। बैठकले 1 र 2 रूपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र ब्याङ्कलाई स्वीकृत दिने निर्णय पनि गरेको छ। यसैगरी नेपाल कानून सूचना पायलट प्रणाली स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन डलर अनुदान सहायता स्वीकार पनि गरेको छ। त्यसैगरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रूख तथा पोल हटाउन यसअघि स्वीकृत प्राप्त क्षेत्रभित्र रहेका थप रूख तथा पोल हटाउन आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि सम्बन्धित मन्त्रालयले स्वीकृति दिन सक्ने व्यवस्था पनि गरिएको छ।
4: विशेष अदालत 5 नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1.5 करोड़ बढ़ी जरिवानाको फैसला भएको छ। आज न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले पौडेलले कसुर ठहर गरेको अदालत प्रशासनले जनाएको छ। पौडेलले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो। आनन्दलाई पनि पौडेल बराबर 8 वर्ष नै जेल सजाय तोकिएको छ। पौडेलले विशिष्ट श्रेणीमा रहेर घुस रकम दिएका आधारमा थप 6 महिना कैद समेत तोकिएको छ। जरिवानाको हकमा कुल बिगो रकम 3.08,50,400 रूपियाँलाई आधा आधा बाँडी दुवै प्रतिवादीले जनही 1.54,25,200 रूपियाँ जरिवाना हुने फैसला भएको छ।
3: परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मोनु महावरले भेट गर्नुभएको छ। आज भएको भेटमा उहाँहरू बीच नेपाल भारत बीच पारस्परिक हितका विविध क्षेत्रमा विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी परराष्ट्र सचिव अमृत बहादुर राईसँग पनि उहाँले आज भेटवार्ता गर्नुभएको छ।
4: इजरायलमा केयर गिभरका रूपमा काम गर्न शुरूआती चरणमा 836 जना इजरायल जाने भएका छन्। इजरायलको जनसंख्या तथा अध्यगमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत सिमुलिक एरिबास वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा संचार माध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो चरणमा इजरायल जाने कामदार श्रव्य दृश्यका माध्यमबाट चिट्ठा प्रणाली मार्फत छनौट भएको हो। नेपाल स्थित इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार चिट्ठा प्रणालीमा 1115 जना सहभागी भएकामा 784 पुरूष र 331 महिला चयन भएका छन्। त्यस अवसरमा राजदूत एलिवासले इजरायलको सेवा क्षेत्रमा निकट भविष्यमा थप 2000 भन्दा बढ़ी रोजगारीका अवसर खुल्ने जानकारी दिनुभयो। उहाँले घरमा आधारित सेहार सेवा तथा कृषि श्रमिक सम्बन्धी द्विपक्षीय सहमति कार्यान्वयनको चरणमा पुगेको बताउनु भएको छ। द्विपक्षीय श्रम सम्झौता अन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानून बमोजिम स्थानीय कामदार सरह न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा प्राप्त गर्नेछन्। इजरायल र नेपाल बीचको श्रम सहकार्यलाई थप सुदृढ़ बनाउने दिशामा यो छनौट प्रक्रिया अर्को महत्वपूर्ण उपलब्धि भएको जनाउँदै दुवै देशले भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसरप्रतिको प्रतिबद्धता दोहोर्याएका छन्।
3: रोजगार मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिम सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज उद्योगी तथा व्यवसायीसँग उहाँले तालिमको मुख्य उद्देश्य रोजगारी सृजना हुनुपर्नेमा जोड़ दिनुभयो। देशभर विभिन्न निकायबाट वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि ठोस प्रभाव नदेखिएको मन्त्री यादवको निष्कर्ष छ।
4: मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो 1 घण्टामा गण्डकीको पोखरा क्षेत्रमा 50 मिलिमिटर र डडेलधुराको दिपाईमा 31 मिलिमिटर वर्षा मापन गरिएको महाशाखाका मौसमविद वरूण पौडेलले बताउनुभयो। पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेका कारण पहाड़ी क्षेत्रहरूमा बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहने भएकाले सतर्कता अप्नाउन विभागले आग्रह गरेको छ।
15: लगातार पानी पर्ने चाहिँ छैन, यद्यपि मनसुनको जलवाष्प प्रशस्त मात्रामा भएको कारणले गर्दाखेरि विशेष गरेर बेलुका बिहानको समय मात्रै पहाड़ी भूभागहरूमा विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा चाहिँ हल्का चाहिँ वर्षा आउन सकिन्छ। त्यति स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ, त्यसो कारण हामी सतर्कता चाहिँ अप्नाउनु पर्ने हुन्छ। विशेष गरेर पहाड़हरूको चाहिँ हाम्रो पहाड़ प्रकोप हुन सक्ने, पहिरो जान सक्ने सम्भावना पनि रहन्छ। लगातार
4: आज दिउँसो परेको अविरल वर्षापछि सड़कमा आएको बाढ़ीका कारण काठमाडौँ उपत्यकाको मुख्य क्षेत्रको सड़क डुबानमा परेको थियो, जसका कारण सवारी साधन आवागमन प्रभावित भएको थियो। विशेष गरी कार्यालय समय सकेर घर फर्किन लागेका कर्मचारीहरू बीच बाटोमै अलपत्र परेका थिए। सर्वसाधारणहरू जोखिम बोलेरै आवत जावत गरिरहेका थिए। कतिपय सवारी साधन पानीमै पल्टिएका थिए। ट्राफिक प्रहरीले उद्धार गर्नु परेको थियो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डी सोपको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संसार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेप्से परिसूचक आज 7 अङ्कले बढ़ेको छ। यससँगै नेप्से 2597 बिन्दुमा कायम भएको छ। हिजो नेप्से 2576 अङ्कमा कायम थियो। बजारको परिसूचकसँगै आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 4,16,00,00,000,000 कारोबार भएकोमा आज 4,56,00,00,000,000,000 कारोबार भएको छ। आज 121 कम्पनीको शेयर मूल्य बढ़दा 151 कम्पनीको शेयर मूल्य घटे भने 3 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
2: सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 7 जना घाइते भएका छन्। बैरवाबाट बुटोलतर्फ गइरहेको माइक्रोबस दुर्घटना हुँदा सहचालक बुटोल 3 का 30 वर्षीय सन्दीप बरालको मृत्यु भएको प्रहरीले जनाएको छ।
3: तिलगंगा बस्ती हटाएको विरोधमा स्थानीयहरू 75 दिनदेखि पशुपति क्षेत्र विकास कोष अगाडि धरनामा बसेका छन्। सरकारले आफूहरूलाई अन्यायपूर्ण तरिकाले विस्थापित गरेको उनीहरूको गुनासो छ। सरकारले बागमती नदी किनारमा रहेका बस्ती हटाउने क्रममा गत वैशाख 18 र 19 गते तिलगंगा क्षेत्र ब्लक B13 का बस्ती पनि हटाएको थियो।
2: प्रहरीले देशका विभिन्न स्थानबाट लागू औषधसहित 25 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरीका अनुसार सुनसरी र कैलालीबाट 6-6 जना, झापा र मोरङबाट 3-3 जना, नुवाकोट सुर्खेत र स्याङ्जाबाट 2-2 जना र सिराहाबाट 1 जनालाई पक्राउ गरिएको। उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन र चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने औषधि ब्रुपेनोफिन र डाइजेपाम समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
3: विगत 1 वर्षमा चितवनका 274 जनामा डेंगू संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार 10,523 जनाको परीक्षण गरिएकामा उक्त संख्यामा डेंगूको संक्रमण देखिएको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेश सरकारले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको 760 अर्ब बंगलादेशी टाका बराबरको सम्पत्ति जफत गरेको छ। हालको अन्तर्राष्ट्रिय विनिमय दर अनुसार यो सम्पत्ति करिब 6.2 देखि 8 अर्ब अमेरिकी डलर अर्थात 8 देखि 10 अर्ब नेपाली रूपियाँ बराबर हुन आउँछ। वर्तमान सरकारले हसिनाले आफ्नो 15 वर्ष कार्यकालमा 75 दुरूपयोग गरी अवैध माध्यमबाट अथवा सम्पत्ति थुपारेको र आफ्ना नातेदार र निकटका व्यापारीलाई पोसेको आरोप लागेको छ। सन् 2024 विद्यार्थीको नेतृत्वमा भएको जनविद्रोहपछि 15 वर्ष लामो शासन सत्ता छोडेर हसिना भारत विस्थापित हुनुभएको छ। त्यसैता वर्तमान सरकारले हसिनाको कार्यकालका अस्वाभाविक लाभ लिएका उहाँका आफन्त र प्रमुख व्यावसायिक समूहको सम्पत्तिमाथि व्यापक छानबिन गरिरहेको छ। अपदस्थपछि हसिनालाई राजधानी ढाकाको एक जग्गा प्लटिङ बाँडफाँडसँग जोड़िएको भ्रष्टाचार लगायत धेरै मुद्दामा दोषी ठहर गरिसकिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष
2: खेल समाचारको साथमा सहकर्मी दिनेश जोशी।
5: अर्जेन्टिना कप्तान लियोनल मेस्सी फिफा विश्वकप गोल्डन बुट दावेदारीमा शीर्ष स्थानमा उक्लिएका छन्। आज बिहान अमेरिकाको एटलान्टामा सम्पन्न 2रो सेमिफाइनलमा इंग्ल्याण्ड विरूद्ध 2-1 पुनरागमन जित निकाल्ने क्रममा 39 वर्षीय मेस्सीले दुवै गोलमा उत्कृष्ट असिस्ट गरेका थिए। इंग्ल्याण्ड विरूद्धको खेलमा आफैले गोल गर्न नसके पनि 2 वटा असिस्ट थपेपछि मेस्सी सर्वाधिक गोलकर्ताको दौड़मा फ्रान्सका कप्तान किलियन एम्बाप्पे भन्दा अगाडि निस्किएका हुन्। हालसम्म खेलिएका 7 खेलमा मेस्सी र एम्बाप्पे दुवैका समान 8-8 गोल रहेका गरेका छन्। तर फिफाको नियम अनुसार गोल संख्या बराबर हुँदा असिस्ट संख्या हेरिने भएकाले चार असिस्ट गरिसकेका मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन्। एम्बाप्पेको नाममा तीन असिस्ट मात्र रहेको छ। सेमी फाइनलमा स्पेनसँग पराजित भई फ्रान्स बाहिरिसकेकाले एम्बाप्पेले अब तेस्रो स्थानका लागि इङ्ल्याण्ड विरूद्ध खेल्न बाँकी रहेको छ। उक्त खेलमा एम्बाप्पेले गोल वा असिस्ट थप्न सकेमा मात्र मेस्सीलाई चुनौती पुग्नेछ। तर मेस्सीले पनि फाइनल खेल्न बाँकी रहेकाले उनले पनि गोल र असिस्ट थप्न सक्नेछन्। गोल्डन बुटको होडमा रहेका अन्य प्रमुख खेलाड़ीहरूको चुनौती भने लगभग समाप्त भइसकेको छ। सात गोल गरेका नर्वेका अर्लिङ हल्याण्ड यसअघि नै बाहिरिसकेका छन् भने छ गोल गरेका इङ्ल्याण्डका हेरी केन र जुड बेलिङघमको यात्रा सेमी फाइनलबाट टुङ्गिएको छ। पाँच गोल गरेका फ्रान्सका उस्मान डेम्बेले पनि रेसबाट बाहिर रहेका छन्। फाइनल पुगेको स्पेनका मिकेल ओयारजुबाल पाँच गोल सहित सातौं स्थानमा रहेका छन्। विश्वकपको दोस्रो सेमी फाइनल खेलमा इङ्ल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिनी टोली विवादमा तानिएको छ। ऐतिहासिक जितको खुशियाली मनाउने क्रममा अर्जेन्टिनाका खेलाड़ीले मैदानमा प्रदर्शन गरेको एउटा ब्यानरलाई लिएर विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाले अनुशासनात्मक कार्यवाही गर्न सक्ने सम्भावना बढ़ेको बीबीसीले उल्लेख गरेको छ। खेल सकिएपछि अर्जेन्टिनी खेलाड़ीहरूले मैदानमा प्रदर्शन गरेको ब्यानरमा लेखिएको थियो मालभिनास, जसलाई फकल्याण्ड टापु भनिन्छ, त्यो अर्जेन्टिनाको हो। यसलाई फिफाले खेल मैदानभित्र कड़ा रूपमा प्रतिबन्ध लगाएको राजनैतिक अभिव्यक्तिका रूपमा लिएको छ। दक्षिण एटलान्टिक महासागरमा अवस्थित फकल्याण्ड टापु हाल बेलायतको नियन्त्रणमा रहेको छ। तर अर्जेन्टिनाले भने यो टापुमाथि आफ्नो दावी प्रस्तुत गर्दै यसलाई मालभिनासको नामले सम्बोधन गर्दै आएको छ। फिफा र इन्टरनेशनल फुटबल एसोसिएशन बोर्डको नियम अनुसार खेल मैदान वा खेलाड़ीको पोशाक आदिमा कुनै पनि प्रकारको राजनैतिक नारा, वक्तव्य वा राजनैतिक प्रतीकहरूको प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। इङ्ल्याण्ड विरूद्धको खेलपछि अर्जेन्टिनी खेलाड़ीहरूले सोही देशलाई लक्षित गर्दै विवादित ब्यानर देखाएका कारण फिफाले अर्जेन्टिनी फुटबल संघमाथि कड़ा अनुशासनात्मक कार्यवाही वा ठूलो रकम जरिमाना तिराउन सक्ने आकलन गरिएको छ। विश्वकपको उपाधिका लागि 60 वर्षपछि स्पेन र अर्जेन्टिना आइतबार भेट्नेछन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सम्पत्ति छानबिन आयोगको सम्पूर्ण काम तत्कालका लागि स्थगित। एमालेका पूर्व सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश। टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1.5 करोड़ बढ़ी जरिमानाको फैसला।
2: संघीय सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताइयो। प्रदेश सरकार परिवर्तनको खेल शुरू। मध्य प्रदेश सरकार यथावत रहने दावी।
3: भोलि नयाँ आर्थिक वर्ष शुरू हुँदै शिक्षा, स्वास्थ्य र विद्युतमा नयाँ शुल्क लागू हुने। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकारी समिति गठन।
2: बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको झण्डै 8 खर्ब बराबरको सम्पत्ति जफत। 15 वर्षीय कार्यकालमा पदको दुरूपयोग गरी अवैध सम्पत्ति थुपारेको आरोप।
3: र विश्वकपको फाइनल पुगेको अर्जेन्टिना फिफाको कार्यवाहीमा पर्न सक्ने। विश्वकप गोल्डन बुट दावेदारीमा मेस्सी शीर्ष स्थानमा।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
8: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
7: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479802,
8: 98095826605
7: र 98103940।
6: सम्पूर्ण सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराई दाङमा।
9: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
6: वरिष्ठ हाजुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
6: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
9: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
11: होइन, के भाष र तपाईँलाई
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
12: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
9: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ, शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने आउनुहोस् बाल रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
15: अनुसारद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हार जोर्नी तथा नसा रोग विशेषज्ञ,
15: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
13: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
14: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
14: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
13: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
16: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला? मलाई अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
17: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
16: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
17: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
16: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478607070।
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।

0: सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्याग सम्बन्धी समस्या समाधानका लागि वार्ता टोली सरकारले गठन गरेकै दिन आन्दोलनरत पक्षसँग वार्ता सुरु।
1: सम्झौता गर्नेहरू प्रतिबद्धताइसकेपछि हामी वार्ताको लागि आएका।
0: प्रधानमन्त्रीको संसदमा उपस्थिति र जवाफदेहिता बारेको जिज्ञासामा के जवाफ आयो?
2: प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदपछि सरकार जवाफदेह हुनुपर्छ भन्ने कुरा राख्नु हो।
0: प्रधानमन्त्रीलाई भेटेका राप्रपा अध्यक्षसँग कुराकानी।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। इटालीका मोटरवे सञ्चालन गर्ने कम्पनीका पूर्व प्रमुख जोभान्नी क्यास्टेलुचीलाई सन् 2018 जेनोवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरान्डी पुलको निर्धारित मरमत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौं सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढ़ी व्यक्तिलाई पनि दोषी ठहराइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीति प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघले म्यानमारको तट नजिकै 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी बोकेका दुईटा डुंगा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुंगाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुंगासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको शुरूमा अयारवाड़ी तट नजिकै डुबेको ठानिएको छ। दुई फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुंगा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाइ छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरुसलेमबाट बीबीसीकी बारबरा फ्लेट असर भन्छन्, यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बारबरा फ्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्र्याकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएसयुक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रवाद पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे बाँसका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाण्डु आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याग सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
0: पीड़ितहरूले मिटरव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिटरव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका छ बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढ़बाट आजै काठमाडौँ आएको मिटरव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
1: सम्झौता पत्र छ सबुते, त्यसको मस्यौदा चाहिँ हामीले हिजै गृहमन्त्री ज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यहाँ अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
0: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मिटरव्याज पीड़ितहरूले काठमाण्डुका लागि मिटरव्याज विरूद्ध पैदल न्याय मार्च शुरू गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधानको संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईँहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौ।
5: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा परिवर्तन गर्ने
0: राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईँहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौ।
5: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीति

0: देखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन, परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेको छौँ। र सरकारले यदि त्यो चाहेको हो भने, र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौँ र अन्य विषयहरूमा पनि कुराकानी भयो।
1: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौँ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
0: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौँ।
1: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
0: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए, कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौँ र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौँ।
1: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
0: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
1: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको?
0: प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
1: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी थियो, उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
0: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारवटा मुद्दामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो, हामीले यी विषयलाई अत्यावश्यक ठान्यौं र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्नु उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नै सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं।
1: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन? आज
0: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो, म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाबदेह हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
1: यो अब राप्रपाले खास गरी यो सीमा, नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन? आज
0: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरी पनि त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ।
1: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू, तपाईँहरूका कुराहरू सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो।
0: आशा गरौं कि सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नु भएको छ, अब आशा गरौं।
1: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोड़िएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20,90,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युक्रेन सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सीएसकीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी

0: चासोभन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडोरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडोरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडोरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडोरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
1: बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

0: नानीहरूको आवाज तपाईँको मनको आवाज मोहो रेडियो जलचला 96.4 मेगाहर्ज।
1: जलचला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-46-78-232।
4: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै भनु भनु जस्तै लाग्छ।
5: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
4: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
5: राति 9-10 बजेसम्म
2: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
5: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टेक्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र यसरी तपाईँले हामीलाई सुन्दै गर्दाखेरि हामी हरेक रात 9 बजीदेखि 10 बजीसम्म आउने गर्छौं, यो त तपाईँलाई थाहै छ होइन। हरेक दिन 9 बजेदेखि 10 बजेसम्म आइरहँदा हामी फरक फरक दिनमा फरक फरक प्रस्तुतिका साथमा आउने गर्छौं, फरक फरक बसाईका साथमा आउने गर्छौं। र आज हामी बिहिबारी बसाईमा छौं र पहिला हामी अभिनयको बसाई ल्याउँथ्यौं भने केही दिन यता हामीले तपाईँका प्रतिभा सुन्ने र तपाईँले गुड नाइटका शब्दहरू बोल्ने बसाईका रूपमा यो बसाईले ल्याएका छौं। तसर्थ फोन गर्नुहोला हामीलाई 9868-60-39-40 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँका लागि हामी खुल्ला गरेका छौं। सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्जबाट म स्वयं छु भने वीरेन्द्र गिरी छु भने रेडियो स्काईबाट सुषमा मल्ल हुनुहुन्छ, रेडियो धनकुटाबाट सञ्चिता लिम्बू हुनुहुन्छ, अनि रेडियो हापुरेबाट रीता बुढा मगर हुनुहुन्छ। अब म तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु। तपाईँ 9868-60-39-40 फोन डायल गर्दै गर्नुहोला, तपाईँलाई जे जे आउँछ त्यति सुनाउनुहोला अथवा नसुनाइकन गुड नाइटको शब्दहरू बोल्न पनि पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। पहिलो गीत हामीले राख्दैछौ, जोडेको नाता तोडेर गयो, यो गीत तपाईँको लागि राख्छौ। जोडेको नाता तोडेर गयो, पराईको घुम्छो ओडेर गयो, असाध्यै असाध्यै असाध्यै राम्रो गीत छ यो, असाध्यै मलाई असाध्यै उदी बेला मन परेको गीत तपाईँको लागि मैले राख्न गइराखेको छु, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईँ फटाफट फोन डायल गर्नुहोला, म भने तपाईँको लागि यो गीत राख्छु। गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। जोडीको नाता टोडेर गयो, पराईको घुम्छो ओडेर गयो। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइटमा छौ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र आज प्रतिभा सुनाउने साथीहरूले प्रतिभा सुनाउनु होला, नत्र भने गुड नाइटका शब्दहरू बोलेर मात्रै पनि जान सक्नुहुन्छ। एकदमै मिस कल गर्ने काम चाहिँ नगर्नु होला, मैले बारम्बार तपाईँहरूलाई भनिराखेको छु, मिस कल गर्ने काम चाहिँ नगर्नु होला। लास्टमा 31 यो कसले हान्नु भएको मैले बुझिसकेको छु, कृपया मैले भनिराखेको छु मिस कल चाहिँ नगर्नु होला। 97694 होइन 97682 4131 यो चाहिँ एलिना खातुन भन्ने मान्छेले मिस कल गर्ने गरेको मैले पाएको छु है। कृपया तपाईँले चाहिँ मिस कल नगर्नु होला, उहाँको बानी नै अब के एक दुई दिनचोटि मिस कल गर्नुहुन्छ नि, बल्ल फोन गर्नुहुन्छ केही भन्यो भने फेरि होइन म अब हान्दिनँ भन्नुहुन्छ फेरि हान्नुहुन्छ। यसरी चाहिँ कि त फोन नै गर्नुहोस्, दुई तिनचोटि मिस कल गर्ने अनि बल्ल फोन गर्ने काम चाहिँ नगर्नु होला। म तपाईँलाई आग्रह गर्छु, यति बेला पहिलो साथी हुनुहुन्छ कार्यक्रममा, कहाँदेखि को हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्ते,
0: नमस्ते, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
1: म चाहिँ सुनखरीबाट अमृता गुरुङ है।
0: अमृता गुरुङ होइन?
1: हजुर हजुर।
0: के छ अमृता हलखबर तपाईँको सुनसरीतिरको के छ हलखबर?
1: मेरो लगायत सुनसरीतिरको हलखबर एकदमै पनि ठिकै छ भन्नुपर्छ है।
0: के गर्दै हुनुहुन्छ नि यति बेला सुनसरीतिर?
1: यतिखेरको समयमा अब खाना खाएर कार्यक्रम सुन्दै बस्दै गरिरहेको भन्नुपर्छ है।
0: खाना खाएर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: कसले दियो तपाईँलाई खाना खाना?
1: हजुर
0: तपाईँलाई खाना खाना कसले दिनुभयो भने के?
1: अब खाना खाना कसले दिनु, आफैले पकाएर खाने नि त।
0: तपाईँलाई खाना पकाउन पनि आउँछ र भने?
1: म आउला र आइहाल्छ नि खाना पकाउन, कसलाई आउँदैन र? कि तपाईँलाई आउँदैन हो?
0: तपाईँको मम्मीले त अमृतालाई त खाना केही पकाउन आउन्न हेर्नु बाबु, एकदम अल्छी छे भन्नुहुन्थ्यो त।
1: नाइ नाइ, मलाई चाहिँ खाना पकाउन आउँछ, सबै गर्न आउँछ है।
0: ए सबै गर्न आउँछ?
1: आउँछ नि त, नआउने कुरै हुँदैन नि त।
0: ओहो है,
1: हजुर। तपाईँको खाना भयो कि नाइ?
0: उसो भए तपाईँलाई इङ्ग्लिस बोल्न आउँछ कि आउन्न भन्नुहोस् त?
1: हजुर।
0: उसो भए तपाईँलाई इङ्ग्लिस बोल्न आउँछ कि आउन्न?
1: नाइ नाइ, आउँदैन फेरि।
0: अनि सबै गर्न आउँछ भन्नुभयो होइन? अनि अनि सबै कुरा आउँछ अरे फेरि इङ्ग्लिस बोल्न हान्न अरे होइन, यस्तो पनि हुन्छ र भने? अनि हुँदो रहेछ होइन?
1: हजुर।
0: त्यस्तो त नगर्नु क्या, इङ्ग्लिस बोल्न त आउनु पर्यो।
1: अब सिक्दै गरौँला नि त।
0: सिक्दै गरौँला होइन?
1: हजुर।
0: अनि अमृताले आज हामीलाई के सुनाउनुहुन्छ? तपाईँ जतिको मान्छेले नसुनाएर के होला र? तपाईँ जतिको मान्छेले नसुनाएर नसुनाएर पनि के होला र कि? ल एउटा सुनाइदिनुहोस्।
1: मुक्तको शीर्षक रहेको छ आमा।
0: ल 1 2 3 एन्ड गो।
1: ए गोको राखी मलाई खाना दियो आमा, गो के गोको राखी मलाई खाना दियो आमा, झुपडीमै बसेर नै आधा जीवन दियो आमा। ए गोको राखी मलाई खाना दियो आमा, झुपडीमै बसेर नै आधा जीवन दियो आमा। पाएन आमा कहिल्यै पनि शरीर ढाक्ने कपडा, हो पाएन आमा कहिल्यै पनि शरीर ढाक्ने कपडा, क्याति एक गुनी चोली ठाउँ ठाउँमा सियो आमा, क्याति एक गुनी चोली ठाउँ ठाउँमा सियो आमा। एक भोको राति मलाई खाना दियो आमा, झुपडीमै बसेर नै आएर जीवन दियो आमा। आएन आमा कहिले पनि सर्ने ढक्ने कपडा च्याटी कुगुन्नी टोली ठाउँ ठाउँमा सि आमा हजुर यति नै भन्नुभएको है मलाई चाहिँ आएन
0: अमृताजी
1: हजुर
0: यति लामो मुक्त हुन्छ र भने
1: अब खोइ मलाई चाहिँ आएन अब के भनौँ मुक्तक भनौँ कि के भनौँ यो चाहिँ मलाई खासै आएन है
0: मुक्तक बिग्रियो भने गजल बन्छ अरे क्या
1: हो र लाउँछ नि गजल होला सायद मलाई अब अस्तिको मेरो वाचन गर्नु नै आएन
0: कति राम्रो वाचन गर्नु भएको छ आज वाचन गर्नै आएन अरे कि होइन कसले भन्यो तपाईँलाई कसले भन्यो तपाईँलाई वाचन गर्न आउँदैन भनेर ए आफैलाई आफै त्यस्तै लाग्यो
1: हजुर
0: नहुने कुरा क्या फेरि होइन
1: त्यही
0: त नि विचार हाम्रो अमृताजीले नहुने कुरै गर्नुहुन्न हुने हुने मात्रै कुरा गर्नुहुन्छ नि हुन्छ कार्यक्रममा आउनुभयो अहिलेको लागि अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
1: यतिखेरको समयमा जति पनि साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ त्यहाँ सम्पूर्णलाई गुड नाइट भन्न चाहन्छु अनि मेरो घर अल्छनीलाई गुड नाइट भन्न चाहन्छु अनि मभन्दा पछि आउने सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभ सपन भन्दै कार्यक्रमबाट सुतिन्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा अमृता गुरुङ उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला प्रतिभा सुनाउन पनि पाउनुहुन्छ है अनि गुड नाइट बोल्न पनि पाउनुहुन्छ यदि होइन मलाई प्रतिभा आउँदै आउन्न भन्नुहुन्छ भने अब गुड नाइट मात्रै बोलेर पनि जान सक्नुहुन्छ तर अमृताजीमा प्रतिभा सुनाउने कला थियो कि अनि केही न केही त ल्याउनु भएको थियो सुनाउँछु भनेर आउनु भएको थियो तर पनि उहाँले चाहिँ सुनाउन्न भनेर भन्नुभएको थियो त्यही पनि सुनाउनु भयो मिठो सुनाउनु भयो राम्रो सुनाउनु भयो यति बेला साथी हुनुहुन्छ मैले मिस कल नगर्नुहोस् भनेर पटक पटक भनिसकेका छु मिस कल गर्ने साथी त्यही नम्बर नै हो हाम्रो एलिना खातुन जीले नै मिस कल गरिरहनु भएको छ 94 91 431 97 682 94 431 नम्बर भएको हाम्रो के भन्छ एलिना खातुनले एकदम मिसकल गरिरहनु भएको छ मैले पटक पटक भनिराखेको छु तपाईँलाई मिसकल नगर्नुहोस् भनेर होइन सकिन्छ फोन गर्नुहोस् सकिँदैन मिसकल नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु 98 68 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ कार्यक्रम गुड नाइटमा छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ बिहिबारी बसाईमा छौँ बिहिबारी बसाईमा तपाईँका प्रतिभा पनि सुन्छौँ तपाईँ प्रतिभा सुनाउने साथीहरूले प्रतिभा सुनाउनु होला यदि होइन प्रतिभा सुनाउन आउँदैन भने अथवा प्रतिभा सुनाउनुहुन्न भने गुड नाइटका शब्दहरू मात्रै बोल्न पनि सक्नुहुन्छ यो क्रममा तपाईँलाई जानकारी गराए फटाफट फोन डायल गर्नुहोला 98 68 60 39 40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु यो क्रम म तपाईँलाई जानकारी गराए फटाफट फोन डायल गर्नुहोला तपाईँ आउनु सक्नुहुन्छ आज मैले म्यासेज लिइराखेको छैन है आज तपाईँको फोन कल मात्रै लिइराखेको छु यो पनि जानकारी गराउँछु मैले आज म्यासेज लिइराखेको छैन आज तपाईँको फोन कल मात्रै लिइराखेको छु त्यसैले फोन कलमा मात्रै फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु र फटाफट फोन डायल गर्नुहोला आज तपाईँका जुनसुकै प्रतिभा पनि सुन्नेछौ र होइन म प्रतिभा सुनाउँदिन म गुड नाइट मात्रै बोल्छु भन्नुहुन्छ भने गुड नाइट मात्रै बोल्नका लागि पनि हामीलाई फोन डायल गर्न सक्नुहुन्छ। हिजो अस्ति मजाले फोन गर्ने साथीहरू आज कता हराउनु भयो? त्यसरी हराउनु त भएन क्यारे, होइन हराउनु भएन, कार्यक्रममा फोन डायल गर्नु पर्यो। कार्यक्रममा फोन डायल गरेपछि फोन लाग्छ, फोन लागेपछि तपाईँका प्रतिभाहरू सुन्न पाइन्छ। यो क्रम म तपाईँलाई जानकारी गराए। 98 68 39 40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? जुन मायाजीको लाउड स्पिकर अन छ, बन्द गर्नु होला लाउड स्पिकर है।
1: हजुर।
0: अनि के गर्दिनुहुन्छ जुन मायाले? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? तपाईँलाई पनि बसेर कार्यक्रम सुन्न आउँछ र भने आउँदो रहेछ। अझै पनि लाउड स्पिकर बन्द गर्नु भएको छैन तपाईँले होइन? त्यस्तो त गर्नु भएन नि, यता आवाज अलिक दबिएर आउँछ। अब त हुन त तपाईँकै आवाज नराम्रो आउने हो, लाउड स्पिकर गरे नि गर्नुहोस् होइन? मेरो आवाज नराम्रो जाने होइन के अरे, रेडियोमा मेरो आवाज राम्रै गइरहन्छ होइन?
1: हजुर हुन त त्यही हो। अहिले कस्तो भइरहेको
0: नि? अहिले त राम्रो गइरहेछ। तपाईँले दिनुभएको थियो र?
1: मैले दिने त अब एकदमै तपाईँ टाढा हुनुहुन्छ नि, त्यही भएर
0: बोलाउने भएको हुन्छ। भोलि साउने संक्रान्ति छ, यसो बोलाउने होइन, हामीलाई आफ्नो घर हाम्रो घर आउनु साउने संक्रान्ति मनाम भन्ने छैन गाह्रो।
1: बोलाए पनि तपाईँ आउने होइन के अरे?
0: अब तपाईँले बोलाए पो आउने त, नबोलाइकन कसरी आउने त?
1: मैले कतिपल्ट बोलाइसक्यो,
0: त्यो मुखाले मात्रै बोलाएर हुन्न यारे, मलाई त यहीँसम्म लिन आउनुपर्छ।
1: औ त्यहाँसम्म लिन आउनु, म भ्याउन्न के अरे?
0: ए के गर्नुहुन्छ र त्यस्तरी?
1: घरको काम गर्नु परेन।
0: ए घरको काम पो गर्नु पर्यो नि?
1: त्यही त नि,
0: जसले चाहिँ घरको काम गर्न अल्छी गर्नुहुन्छ उसैले घरको काम गर्नु पर्यो नि होइन?
1: म त गर्छु अल्छी, कस्तो काम गर्छु,
0: कस्तो काम गर्दिन भन्नुहोस् क्या, गर्छु न भन्नुहोस्।
1: होइन होइन, गर्नेलाई त गर्छु नै भन्छु म त
0: हो नि। ठिक छ, कार्यक्रममा आउनु भएको छ, यति बेला चाहिँ के गर्दै हुनुहुन्छ हौ?
1: के गर्नु, बसेर कार्यक्रमै सुन्दैछु नि है।
0: अनि के छ, दिनहरू कसरी बित्यो? पानी परेको छ कि छैन हो उतातिर?
1: पानी त परेको परेछ, अहिले पनि पर्छ। आजको दिन त केसरी बिर्नुहोस् र, अब घर यस्तो काम गर्दा गर्दै यस्तै त बितिरहेछ भनौँ नि।
0: लाज के सुनाउनुहुन्छ हामीलाई?
1: कृष्णम भइराखु, जाडो भइराख म त के सुनाउनु भन्दाखेरि नसुनाउन हुँदैन।
0: तपाईँ जतिको मान्छेले नसुनाएपछि फेरि
1: म त कस्तो लाग्छ भने, कहिले काहीँ नसुनाउँछु जस्तो पनि लाग्छ, तै पनि सुनाइदिइहाल्छु मै त।
0: ओके ल, सुना, के सुनाउनुहुन्छ होला भन्नुहोस्?
1: छोटो गीत सुनाउँछु नि त है।
0: ओ गीत ल, सुरु गर्नुहोस्। 1 2 3 एन्ड गो।
1: मौसैको नाम लेखेको थिए, आफ्नो सम्झेर लाएको हजारौं गुण बिर्सिए। मौसैको नाम लेखेको थिए,

0: हजुर यति नै।
1: कस्तो जालमा परेछु, अन्धो माया लागेछु होइन? माया पनि अन्धो हुन्छ र भने
0: त मलाई पनि थाहा भएन, गिर्न मात्रै सीमित हो है त।
1: भनेपछि जुन मायाले लाउने माया त अन्धो हुँदो रहेछ होइन?
0: होइन होइन, मलाई त्यस्तो चाहिँ होइन है, गिर्न मात्रै सीमित।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, गुड नाइट भन्नुहोस्। गुड नाइट भन्नुहोस् भनिरहेको थिएँ, नमस्ते रे फेरि त्यस्तै हुन्छ अब के भन्ने अब ठिक छ, उहाँलाई नै घाटा भयो होइन, आफूलाई घाटा हुने काम आफैले गर्न हुन्न। गुड नाइटको शब्दहरू बोल्नुहोस् भन्न खोजिरहेको थिएँ, गइहाल्नु भयो। ठिक छ, यति बेला अर्को साथी, नमस्ते हजुर।
2: नमस्कार दाजु,
1: को बोल्नु भयो, कहाँ बाट छ?
2: म चाहिँ सुनसारी गएको छ, लिलु विश्वकर्मा है।
1: ओहो, लिलु विश्वकर्मा,
2: हजुर।
1: के छ सुनसारी झर्ना त पुरा नापजाप नापजाच भइरहेछ अरे होइन?
2: भिडियो देख्नु भएको थियो र?
1: भिडियो देखाएको थिएँ त। भनेपछि तपाईँको व्यापार बढिरहेछ अहिले होइन?
2: आज भने त्यति खासै मान्छेले आउनुहुन्छ, त्यो पनि हल्का फल्का आउनुहुन्छ,
1: हल्का फुल्का होइन, मेन मेन मान्छेले आएर खाइदिए सिधा होइन? मेन मेन मान्छेले आएर खाइदिए सिधा, 15-50 रुपियाँ पर्ने चाउमिनलाई 100 रुपियाँ भन्न पाइयो होइन? तपाईँ कम्ता गर्नुहुन्छ भन्ने कुरा त म अस्ति नै आएर तपाईँको पसलमा आइरहेको थिएँ कि होइन? अनि त्यसपछि तपाईँले म यो एउटा एक हाफ चाउमिन दिनु न भने कति हो भनेको त डाइरेक्ट 200 रे होइन? डाइरेक्ट 200 भन्नुभयो, ओहो 200 त होइन होला भनेर, होइन खाने भए खानु छैन भने जानुहोस् पो भन्नुहुन्छ बा होइन?
2: त्यस्तो मिल्ला त नगर्नु होला हो,
1: त्यस्तो पो भन्नुहुन्छ त, के भा हो
2: सारा संसारले सुनिराख्नु भा, त्यस्तो त नभन होला हो,
1: त्यस्तो त नभन होला होइन?
2: त्यो चाहिँ मैले त्यति बेच्दैन, अब त्यही हो, अब आफूले पनि ल्याउनु पर्छ त, त्यो 10-5 केजी
1: चाहिँ है। अनि अरू के छ त हालखबर? आज त असार मसान्त ग्यारे होइन?
2: असार मसान्त लागेछ त्यही अब त
1: त्यही त नि, कतिको आमदानी गर्नुभयो, कतिको के भयो
2: आमदानी? त्यस्तै हो, अब हिसाबले तिर्नु छ त्यही नै
1: हो। ए, तपाईँहरूले तिर्नु छ होइन? व्यापारीहरूको भनाइ नै यही हुन्छ कि, जति आमदानी भए पनि आमदानी भएको छैन भन्ने,
2: त्यो भनाइ नै हो नि त। अब व्यापारमा अब घाटा नाफा त भइरहेछ,
1: अनि
2: व्यापारीले भने केही त हो त। अनि
1: आज के सुन्न पाउँछौ हामी?
2: म एउटा शायरी सुनाउनलाई आएको।
1: ओके, ल तपाईँको शायरी।
2: माया गरी मुचु सुम्पे तर चोट दियो किन, माया गरी मुचु सुम्पे चोट दियो किन, आफ्नो सम्झी मन खोले तर चोट दियो किन, आफ्नो सम्झी मन खोले तर चोट दियो किन। यति नै,
1: यति नै होइन?
2: हजुर,
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अब गुड नाइटका शब्दहरू बोल्नुहोस्,
2: त्यसपछि पठाएपछि मित्रलाई, त्यसपछि मेरो घरलाई, त्यसपछि अटाउने साथी, पछि आउने साथी सम्पूर्णलाई भन्दैछु, तिन्जुको भाइ
1: नमस्ते। अब हामीले एउटा गीत राख्छौ, अब गीत पनि सुन्नुपर्छ कहिले काहीँ। सुन्न साईले साईले चालिस कटे सिर मौला भन्ने गीत राख्छु, किनभने कहिले काहीँ त अब 40 कटेसी पनि रमाउन्ला भन्ने मान्छेहरू पनि ले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? यो गीत मलाई असाध्यै मनपर्छ होइन, सुन साइली साइली 40 कटेसी रमाउला, यो गीत एकदमै मलाई एकदमै मनपर्छ, त्यसैले यो गीत तपाईँको लागि म राख्छु। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ, तपाईँको लागि यो गीत तपाईँको लागि।

0: अलिस कटेसी रमाउला यो गीत पछि तपाईलाई फेरि पनि स्वागत गर्छु कार्यक्रम गुड नाइटमा छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न चाहनुहुन्छ, हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। गुड नाइटका शब्दहरू बोल्नका लागि, आफूमा भएका प्रतिभाहरू सुनाउनका लागि आउन सक्नुहुन्छ। 9:34 गएको छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ, कार्यक्रम गुड नाइटमा छौँ, यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ भन्दै थिए, मैले बारम्बार भनिराखेको छु, मिस कल गर्ने काम चाहिँ नगर्नु होला। सकिन्छ फोन गरौं, सकिँदैन मिस कल चाहिँ नगरौं, है मिस कल गर्नु हुँदैन, फोन गर्नुपर्छ। सकिन्छ फोन गरौं, सकिँदैन मिस कल गरेर डिस्टर्ब किन गर्नु होइन। त्यसैले फोन डायल गर्नको लागि म आग्रह गरे। लास्टमा 13 कसको हो, उहाँले चाहिँ मिस कल गर्नुभएको छ, 913 है लास्टमा, यो कसको नम्बर हो कृपया मिस कल चाहिँ नगर्नु होला। 913 जसले मिस कल गरिरहनु भएको छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ, नमस्कार हजुर।
1: प्युठानबाट
0: नाम के भन्नुभयो?
1: नाम
0: के भन्नुभयो?
1: सुषमा
0: सुनार। ए सुषमा सुनार, के छ सुषमाको हालखबर?
1: हजुर ठिकै छ, कार्यक्रम सुन्दै बसेको।
0: कार्यक्रम सुन्दै बस्नु भएको होइन?
1: हजुर।
0: अनि के गर्दै हुनुहुन्छ अहिले?
1: कार्यक्रम सुतेको, बिस्तारामा सुतेर कार्यक्रम सुन्दै गरेको।
0: ए बिस्तारामा सुतेर कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन?
1: हजुर।
0: यति चाँडै निन्द्रा लाग्छ र भने?
1: हजुर लाग्छ, कार्यक्रम सुन्नु पर्छ नि कार्यक्रम।
0: त्यही त, कार्यक्रम त सुन्नुपर्छ, अब बिस्तारामा निदाइ निदाइ कार्यक्रम सुन्नु भएको छ भनेपछि होइन? ए 10 बल्ल सुत्ने। कुनै बेला कुनै दिन कार्यक्रम आएन भने के गर्नुहुन्छ? ए किन नि त्यस्तो, कार्यक्रम नआउँदाखेरि टेन्सन लाग्ने?
1: मलाई भोज कार्यक्रम पछि मैले मन पर्छ लाग्छ क्या मलाई।
0: अनि
1: अब कार्यक्रममा आउँदा त मलाई एकदम टेन्सन लाग्छ, मलाई पिर लाग्छ, पहिला छुट्छ।
0: टेन्सन लाग्छ, पिर लाग्छ, सबै लाग्छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, के छ आज?
1: आज हजुरले गुड नाइट भन्दै विदा गर्छु, मेरो साथीहरू सबैले गुड नाइट भन्नु नमस्ते।
0: हुन्छ विदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सुषमा सुनार, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9867739940 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आज हामी म्यासेज लिइराखेका छैनौँ है, आज फोन कल मात्रै लिइराखेका छौँ। म तपाईँलाई आग्रह गर्छु, आज म्यासेज मैले लिइराखेको छैन, म तपाईँलाई आग्रह गर्छु, म तपाईँलाई जानकारी गराउँछु। आज यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ, नमस्ते हजुर। हेलो
2: नमस्ते,
0: को बोल्नुभयो? तपाईँको आवाज आएन हजुर, तपाईँको आवाजै आएन। नेटले त राम्रो काम गरेछ, तपाईँको मोबाइलको तपाईँको मोबाइलबाट आवाज आएन, लाउड स्पिकर बन्द गर्नु त आवाज आउँछ है। कहाँदेखि को बोल्नुभयो? सहारा छेत्री, कसको सहारा हो तपाईँ? थाहै छैन, ओहो कसैको कसै न कसैको त होला है। कसले बेसहारा बनायो तपाईँलाई? थाहै छैन, सहारा छेत्री भन्नुभयो होइन, सुनसारी कुन ठाउँबाट हो तपाईँ? जयमा कसला है, के छ त जयमा कसलातिरको खबर? ए आज के सुनाउनुहुन्छ तपाईँले हामीलाई भन्नुहोस् त? ओके ल तपाईँको मुक्तक सुरु गर्नुहोस्।
1: ठुला ठुला सपना अरू दिए ठुला ठुला सपना दिए अरू दुनियाँ नै हामीले छेपछ त्योपछि दुनियाँ नै हामीले छेपछि उसको घरमा पहिला टिप्न पनि छोरी दिए ठुला ठुला सपना सक्ने छोरी दिए अरू धेरै सङ्ख्या हामी देख्न पनि छोरी दिए यति नै है।
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनुहोला। मिठो मुक्तक सुनाउनुभयो मुक्तकका लागि धन्यवाद। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्द राख्नुहोस्। हुन्छ नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो फोन गर्नुहोला 9867039040 को नम्बर तपाईँका लागि खुला गरेका छौ। फोन डायल गर्नुभए पनि हामी तपाईँसँग कुराकानी गर्नेछौ। आज तपाईँका प्रतिभा सुन्छौ तपाईँसँग कुराकानी गर्छौ तपाईँका प्रतिभा सुन्छौ। फटाफट फोन डायल गर्नुहोला 9867039040 को नम्बर तपाईँका लागि खुला गरेका छौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, यदि साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार। तपाईँको आवाज अलि सानो आयो हजुर, अलि ठुलो आवाजमा बोल्नु पर्यो। कहाँदेखि को बोल्नुभयो? पार्वतीजी तपाईँको आवाज सानो आइराखेको छ। पार्वती बिक होइन ए बुढा हो के छ पार्वतीको हालखबर? हाम्रो पनि एकदम ठिक ठाक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ? प्रोग्राम सुनेर बसिरहनु भएको छ होइन? आज के सुनाउनुहुन्छ? हुन्छ ल तपाईँको शायरी सुरु
1: गर्नुहोस्। सुगन्धर सुवा छरी सङ्घर्षको यात्रामा अघि बढिसके असफल भएर सेगो अझै।
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। राम्रो तपाईँको प्रतिभाको लागि धन्यवाद। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: फर्स्ट अफ अल त हजुरलाई हामी पढाइमा बस्नुभएको जति पनि जति पनि सम्पूर्णलाई सम्झिँदै नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब गीत राख्छु मैले होइन, मैले यताको लेभल घटाउनै बिर्सेछु फेरि। ठिक छ गीत राख्छु। बल गरे र त्यो मन यतै मोडा भन्दिन म, माया गर्छौ थाहा छ मलाई छोडा भन्दिन म होइन। स्वरूपराज आचार्यको आवाजमा तपाईँको लागि यो गीत

0: म मात्रै कहाँ हो र तिमीलाई माया गर्ने, तिमीलाई माया गर्ने त अरू पनि होलान् होइन, म मात्रै त होइन होला, यस्तै यस्तै भन्दै थियो क्यारे गीतले। गीत पछि तपाईँको माझमा फेरि पनि आइसकेको छु। म वीरेन्द्र गिरी छु, मलाई पारीबाट सुषमा अनि रीता बुढा मगर अनि सञ्चिता लिम्बुले साथ दिइरहनु भएको छ। सुस्मिताको थर चाहिँ मल्ला हो है, उहाँले पनि साथ दिइरहनु भएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। गान्धीको हुनुहुन्छ, नमस्ते हजुर। नमस्ते, को बोल्नु भयो कहाँबाट? ओ विपना, के छ खबर तपाईँको? अनि के गर्नु भएको छ आज भोलि?
1: आज भोलि कोदो रोप्ने, घर बस्ने, त्यस्तै छ।
0: के काममा व्यस्त हुनुहुन्छ भनेको त कोदो रोप्नेमा व्यस्त हुनुहुन्छ होइन?
1: हजुर।
0: अनि यति बेला ठ्याक्कै के गर्नु भएको छ?
1: खाना खाएर बसिरहेको।
0: खाना खाएर?
1: हजुर।
0: बसिरहनु भएको छ होइन?
1: हजुर।
0: के खानुभयो त?
1: मासुहरू भात खाएको।
0: के को मासु हो?
1: बाख्राको।
0: ए पाण्डे भएर नि मासुमा खान्छ नि त?
1: बाख्राको त मासु खानु त गइयो त के अरे है,
0: पाइन्न क्या अरे, पाण्डे भनेर त बाहुन होइन र?
1: ए बाहुनले के बाख्राको मासु खान्न, बाहुनको मुख हुन्न।
0: बाहुनले मासु खान्न अरे के?
1: ए बाहुनको त मुखै हुने हुन्छ नि बिचरा।
0: बाहुनले त मासु मात्र होइन लसुन प्याज केही खान हुन्न अरे।
1: ए
0: अनि
1: होला होला थाहा खाउँ
0: भनेपछि तपाईँ नाम मात्रैको बाहुन जस्तो लाग्यो मलाई हो,
1: भनौँ ठिकै हो
0: है? ठिक छ ठिक छ। आज भोलि त बाहुन
1: कार्यक्रम के हो दाइ?
0: के भन्नुभयो?
1: आज कार्यक्रम के हो?
0: किन थाहा छैन?
1: आज एफएम बजे छैन त्यही भएर।
0: ए के भयो एफएमलाई?
1: है के हुन्छ,
0: तपाईँले गएर एफएममा तपाईँको रेडियोमा गएर तपाईँले फुट हालिदिनु क्या हो? थाहै छैन होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज त जे पनि सुनाउनु पाइन्छ होला।
1: कस्तो जे पनि सुनाउनु पाइन्छ, गीत पनि पाइन्छ?
0: पाइन्छ, मजाले पाइन्छ। गाउनुहुन्छ?
1: एउटा गीत त
0: भनेरै सुन्नुहोस् ल, एउटा गीत गाइदिनुहोस् ल।
1: हजुर,
0: एउटा गीत गाइदिनुहोस् क्या?
1: ल
0: ल, वान टू थ्री एन्ड गो।
1: बोबो कान्छा नगर र त्यो दिनमा हुँदैन बस्ने र पछि
0: फसाउन नखोज सोझी ठानेर होइन?
1: हजुर।
0: तपाईँलाई फसाइसकेका थाहा छैन, फसाउन नखोज अरे।
1: हजुर,
0: तपाईँलाई फसाइसकेका थाहा छैन, फसाउन नखोज अरे आज होइन? गीतमा मात्रै होइन
1: हजुर,
0: नत्र त तपाईँलाई जति सजिलो फसाउनु दारू कललाई होला र फेरि होइन? हजुर,
1: डोरे अविनाश हो नि त्यो अहिले नगरेको।
0: के भन्नुभयो?
1: डोरे अविनाश नराखेको,
0: देउरालीमा नराखेको
1: डोरे अविनाश भन्ने थियो नि एउटा।
0: ए हजुर,
1: त्यो नराखेको,
0: त्यो त अब त्यो राखेपछि फोनै आन्न त के गर्ने? त्यसलाई हटाएर भानी कार्यक्रममा फोन आउनु त गराउनु पर्यो होइन? कतिजनाको फोन आइसक्यो आज, त्यस्तै गफ त गफ लाउन त दुईजनाले कसैले पनि जित्न सक्दैन कि होइन? गफ लाउनमा तपाईँले कसैले पनि जित्न सक्दैन होइन?
1: हजुर हजुर,
0: हुन्छ, कार्यक्रममा आउनुभयो। अब
1: आज चाहिँ हाम्रो त्यो पानी आयो भने एफएम चल्दैन हाम्रोमा, त्यही भएर।
0: पानी आएपछि एफएम चल्दैन होइन?
1: हजुर,
0: भनेपछि पानीले एफएमलाई डुबाउँछ।
1: डुबायो त के गर्नु तपाईँ
0: है?
1: हजुर हजुर,
0: ल त हुन्छ, अब गुड नाइटको शब्दहरू राख्नुहोस्
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद,
1: अनि प्राविधिक मन्त्रमा बस्नु भएकोलाई अनि आमाभन्दा अगाडि आउनु भयो कि आमाभन्दा पछाडि डक्टर मलाई सम्झिँदै भिडियो होइन उसले
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो विपन्ना गुणबाट, आज रेडियो स्काईबाट कार्यक्रम बजेन रे के बजेन रे के होइन, पानीले डुबायो कि के गर्यो कि के भयो कि के भयो कि होइन, त्यही खबर आयो क्या अरे होइन। हाम्रो हुन त हाम्रो प्राविधिक साथीहरू त जानकारी गराउनु भएको छैन आज रेडियो बजे छैन भनेर। ठिक छ, अब कहिलेकाहीँ त्यस्तो हुन्छ होइन, अलिकति चप्ट्यान पर्छ गडाङ गुडुङ पर्छ भनेर पनि नबज्या होला रेडियो चाहिँ। 50 मिनट गइसकेको छ, अब कार्यक्रमको अन्तिमतिर छौँ हामी र अन्तिमतिर भइसकेपछि पनि अन्तिम साथीहरूसँग कुराकानी गर्ने जमर्को गरेका छु के मैले होइन, फोन डायल गर्नुभयो भने कुराकानी हुन्छ नत्र भने हुँदैन। 50 मिनट गएको छ क्या अरे, 51 मिनट गइसक्यो होइन स्टुडियोको घडीमा, 51 मिनट गइसक्यो। अब एकजना अन्तिम साथी आउनुभयो भने छोटोमा कुराकानी गर्छु भनेको छु मैले, आउनुभयो भने कुराकानी गरौँला क्या अरे। यति बेला आइसक्नु भएको छ म स्वागत गर्छु, नआउने त कुरै छैन क्या यति बेला। नमस्ते हजुर।
2: हजुर नमस्ते सर।
0: को बोल्नुभयो कहाँबाट?
2: म सल्यानदेखि मानव कुँवर।
0: मानव कुँवर
2: कुँवर
0: ए कुँवर
2: हजुर,
0: कुँवर मगर हो?
2: होइन
0: होइन
2: हजुर।
0: अनि मानवको के छ अलखबर?
2: ठिकै छ
0: ठिकै छ नि। कतिमा पढ्नुहुन्छ मानवले?
2: आठ क्लासमा
0: पढ्नुहुन्छ नि। अनि तपाईँ त स्कुलबाट दिनदिनै भाग्नुहुन्छ अरे?
2: होइन म त भाग्दिनँ।
0: एकचोटि हाफ टिफिनमा भाग्दाखेरि तपाईँको सरले देख्नु भएको अरे नि?
2: ए होइन, तपाईँलाई कस्तो भनेर?
0: मलाई नढाक्नु क्या, मलाई तपाईँको साथीहरूले भनिरहनुहुन्छ।
2: मेरो साथीहरूले रेडियोमा फोनै गर्दैनन्।
0: रेडियोमा फोन नगरे नि के भयो र? मलाई त फोन गर्छन् नि।
2: हजुरको नम्बरै थाहा छैन उनीहरूलाई?
0: मैले जहिले भनिराखेका हुन्छु 98-644-2-98 भनेर।
2: कहिले भने त उनीहरूले?
0: आज भर्खरै भने नि मलाई, मानव त स्कुलबाट भाग्ने, सरहरूलाई भनेको नमान्ने, होमवर्क पनि नगर्ने, कस्तो के भन्छन् नि अर्कै भाषण त मानव भन्नुहुन्थ्यो क्या तपाईँको साथीले।
2: त्यस्तो त छैन, गफ लगायो होला नि साथीहरूले।
0: गफ लाउन पनि आउँछ नि?
2: हजुर।
0: लाज के सुनाउनुहुन्छ मानवले?
2: छोटो सायरी सुनाउँछ है।
0: ओके ल, छोटो सायरी सुरु गर्नुहोस्।
2: फुल किन फुल्छ होला झरी जाने भए, फुल किन फुल्छ होला झरी जाने भए, मान्छे किन जन्मिन्छ होला मरि जाने भए, मान्छे किन जन्मिन्छ होला मरि जाने भए। हजुर यति नै
0: हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि बसाइमा आउनुहोला। अहिलेको लागि विदा गर्छौ, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हुन्छ, सर्वप्रथम त हजुरलाई अनि प्राविधिक मित्रमाको उहाँहरूलाई अनि मेरो घर समेत सबैलाई सधैँ बिदा हुन्छु। हस्त नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अब हामी बिदा भएर जानुपर्छ होइन। मलाई एउटा अहिले पनि सम्झना आउँछ, हामीले जब सानोमा पहिला सुरुमा मोबाइल आथ्यो होइन, मोबाइल पहिला सुरुमा चलाउँदाखेरि होइन, त्यति बेला बल्ल बल्ल गीत सुन्ने मोबाइल एउटा पाइएको थियो होइन। त्यो बेलामा एउटा गीत खुबै मलाई असाध्यै मन परेको कि, सम्पर्कै हुँदैन तिम्रो मोबाइलमा, पार्यो बेहालमा भन्ने गीत थियो होइन। त्यो गीत म खोज्छु, त्यो गीत भेट्यो भने भेट्यो होइन, भेटिएन भने त गाह्रो छ। त्यो गीत हो पार्यो बेहालमा सम्पर्क हुँदैन तिम्रो मोबाइलमा आउँदाखेरि होइन, त्यति बेला बल्ल बल्ल गीत सुन्ने मोबाइल एउटा पाइएको थियो होइन। त्यो बेलामा एउटा गीत खुबै मलाई असाध्यै मन परेको कि, सम्पर्कै हुँदैन तिम्रो।

यो गीत हो क्या अरे होइन, यो गीत भेटिन्छ कि भेटिन्न भन्ने कुरा हो र सम्पर्कै हुँदैन तिम्रो मोबाइलमा भन्ने गीत छ होइन, भेटेन। अब शिव परियारको गीत बिहोस पछि त होसमा आउँदा क्या दामी भो भन्ने गीत छोड्दै कार्यक्रमबाट विदा हुनुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र सुषमा मल्ल अनि हाम्रो रीता बुढा मगर संगीता लिम्बूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। घर बाहिर कुनै सामान छोड्नु भएको छ भने घरभित्र ल्याउनु होला, नबिर्सनु होला, औषधि खाना बिर्सनु भएको छ कि खानु होला। अनि तपाईँ यति बेला के गर्दै हुनुहुन्छ होइन, झालडुकाको चुकुन राम्रोसँग लगाउनु होला, खानेपानी आफूसँगै राखेर सुत्नु होला। 9864-17-298 कुनै सुझाव सल्लाह वा प्रतिक्रिया भए दिनुहोला। आजको लागि आवाजबाट म वीरेन्द्र गिरी यही गीत छोड्दै विदा हुन्छु। नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: खुदाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
0: मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
1: सुरक्षा घरको
0: साथ जीवन।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: जीवन गंगा।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर सर हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, छिरबिर छिरबिर छिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं छहरा छाँगाहरू, यी सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। मलस्मर भण्डारी, कार्यक्रम जीवन गंगा लिएर। कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। सत्य नै सबै थोकको भनेर हाम्रा प्राचीन आचार्यहरूले बताएका छन्। सत्य न धार्यते पृथ्वी, सत्य न तपते रवि, सत्य न वायव भान्ति, सर्वसत्य प्रतिष्ठित। हावा सत्यका कारणले चलिरहेको छ। यो धरतीले सबै कुरा सत्यमै आधारित भएर धारण गरिरहेको छ। सबै कुराहरू यही सत्यमा प्रतिष्ठित भएर बसेका छन्, सत्यमा नै आधारित भएर बसेका छन्। आकाशको सूर्यले पनि सत्यकै कारणले आफ्नो प्रकाश सबैतिर छर्न सकेको छ। अर्थात् सबै सत्यमै आधारित छन्, सत्यमै प्रतिष्ठित छन्, सर्वसत्य प्रतिष्ठित। त्यसैले सत्य नै वास्तवमा अस्तित्व हो। प्रिय सच्चन, हामीले पनि त्यही सत्यलाई प्राप्त गर्नुछ, किनकि हामी पनि त्यही सत्यमा नै आधारित छौं, सत्यमै टेकेका छौं। बत्ती बलिरहेको हुन्छ, वरपर चौतर्फी उज्यालो हुन्छ, तर जहाँ ऊ बसेको हुन्छ त्यही अँध्यारो हुन्छ। हामीले धेरै कुराहरू जानेका छौं, सत्यमै आधारित भएर हाम्रो जीवन पुष्पित भएको छ, फले फुलेको छ, झुलेको छ, तर त्यही सत्यका बारेमा हामी अनभिज्ञ छौं। जुन सत्य हाम्रो प्राणाधार बनेको छ, हाम्रो जीवनको कुञ्जी बनेको छ, जुन सत्य हाम्रो जीवनको आदि स्रोत बनेको छ, त्यो सत्यदेखि हामी बेखबर भएका छौं। प्रिय सज्जन, त्यसो भएका हुनाले हामीले आफ्नो ध्यानलाई सत्यतिर केन्द्रित गर्नु छ। विभिन्न किसिमका भ्रमहरूलाई हामीले सत्य भनी ठानेका छौं,